0: संसारभरिले युवाहरूमा एक किसिमको जलवायु परिवर्तन सम्बन्धी सचेतना बढ्नेदेखि लिएर एफडिसिएलाई युवाहरूले नै अब चाहिँ लिड गर्नुपर्छ भन्ने सम्मको कुराहरू आइरहेको अवस्थामा चाहिँ प्रधानमन्त्रीज्यूबाट सम्बोधन हुँदाखेरि त्यो खालको एउटा तरङ्ग, त्यो खालको एउटा माहौल बन्छ भन्ने चाहिँ हामीले तुरन्त नभन्ला, यसले टाइम लाग्ला, तर यो सुरुवात हुन्छ भन्ने चाहिँ हामीलाई लागेको छ।
1: अब खास गरी प्रधानमन्त्रीको सम्बोधनमा चाहिँ भोटे कोसीको यो हाम्रो अनुभव यहाँले पनि अघि पटक पटक भनि नै रहनु भएको छ, यो अनुभवलाई अन्तर्राष्ट्रियकरण गर्ने र त्योसँगै हाम्रो जोखिम, हानि नोक्सानी, जलवायु वित्त र नेपालले विश्व वातावरणको संरक्षणमा गरेको योगदानलाई पनि हामीले संरक्षणका लागि योगदान गरिरहेका छौँ, अरूले बिगारिरहेका छन्, तर अरूले बिगारेको क्षति चाहिँ हामीले बेहोर्नु परिरहेको छ, यो अवस्थालाई प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ, यो विषय छ। तर अब यसको आवश्यकता चाहिँ के छ भने अब यो बोलेर या हामीले भनेर हामीले दर्शाएर आजसम्म त्यसको खास सुनवाई भएको देखिएन। मैले अघि पनि यहाँलाई भने 17 वर्षदेखि हाम्रा प्रधानमन्त्रीहरूले निरन्तर रूपमा संयुक्त राष्ट्रसङ्घको महासभामा उठाएको प्रमुख मुद्दा नै यही हो। तर अब यसपालि चाहिँ यो आवाजलाई हामीले खास गरी पैसामा, वित्तमा जोड्नुपर्नेछ, प्रविधिमा जोड्नुपर्नेछ र क्षतिपूर्तिको ठोस परिणाममै जोड्नुपर्नेछ। अब यसका लागि चाहिँ अब कूटनीतिक प्रयासहरू त्यहाँ चाहिँ राष्ट्रसङ्घको महासभामा सम्बोधन नै त्यसका लागि पर्याप्त हुनेछ कि हाम्रा तर्फबाट केही कूटनीतिक प्रयासहरूका चाहिँ विषयहरू पनि छन्, तयारीहरू पनि छन्, किनभने अब पेरिस सम्झौताको जुन विषय छ यसलाई चाहिँ अब विश्वका केही बलियो प्रभावशाली मानिने मुलुकहरू पनि यसमा उदासीन छन्, उनीहरूले अलि त्यस विषयमा नकारात्मक दृष्टिकोणहरू पनि विगतमा दिइरहेको परिस्थितिबारे हामी जानकारी छौँ।
0: अब यो यहाँले जुन विषय राख्नुभयो अहिले जलवायु परिवर्तनसँग सम्बन्धित वास्तविकता नै यही नै हो, किनभने संसार यसमा डिभाइडेड नै छ। भनौँ न माथिल्लो तहमा जुन अन्तर्राष्ट्रिय पोलिटिक्स छ, वास्तवमा भन्यो भने त जुन अन्तर्राष्ट्रिय नेगोसिएसनहरू, इन्टरनेसनल नेगोसिएसन्सहरू हुन्छन्, त्यसमा जुन पिस नेगोसिएसन भन्छौँ हामीले, डिजर्मेन्टको नेगोसिएसन भन्छौँ, ह्युमन राइट्स सम्बन्धी नेगोसिएसन, सुटेड ट्र्याकमा विभिन्न खालको नेगोसिएसन्सहरू मध्येमा यो क्लाइमेट नेगोसिएसन चाहिँ साह्रै नै कठिन, दिनानुदिन झन्झन कठिन हुँदै गइरहेको छ। किनभने जब क्षतिपूर्तिको विषय आउँछ, क्षतिपूर्ति कसले दिने, कुन हिसाबले दिने, कहाँबाट दिने, कुन पोइन्टबाट मान्ने, क्लाइमेटका विषयहरू एकदमै विवादित पनि छन् कतिपय अवस्थामा। तर त्यो विवादित हुँदाहुँदै पनि अब हामीले यो विवादित छ, अब यसमा भनौँ न स्टक छ, कतिपय नेगोसिएसन्सहरू अगाडि बढ्नेवाला छैनन्, यो एफसिसिसीमा यो समस्या छ, अथवा ऊ त्यो भनेर हामीले छोड्ने विषय भएन, किन हामी त तत्काल भोग्यौँ अहिले, हामी त हिमालको तल छौँ, हाम्रो हिमाली सभ्यता हो, हाम्रो अस्तित्व नै यससँग जोडिएको छ। त्यही भएर यहाँले जुन प्रश्न राख्नु भएको छ यो यो सन्दर्भमा म के थप्न चाहन्छु भने, प्रधानमन्त्रीजीले त्यहाँ जानुहुन्छ, बोल्नुहुन्छ, त्यो एउटा बाटो भयो, र त्यो बोलेर छोडिदिने भन्ने विषय होइन। त्यहाँ हाम्रो परराष्ट्र मन्त्रीजी हुनुहुन्छ, परराष्ट्र मन्त्रीज्यूले 45 बढी विभिन्न खालको मिटिङहरूमा भाग लिने हुनुहुन्छ, र त्यो सबै मिटिङहरूमा उहाँले त्यो कुरा राख्नुहुन्छ। जस्तो यहाँलाई अलिकति विस्तारित रूपमा भन्नुपर्दा, परराष्ट्र मन्त्रीज्यूले 25 जति त विभिन्न खालको हाई लेभल इभेन्ट्सहरूमा भाग लिने हुनुहुन्छ। त्यो ती इभेन्ट्सहरूमा 4-5 जति त क्लाइमेटसँगै सम्बन्धित छन्, र बाँकी अरू खालका जुन किनभने क्लाइमेट चेन्जमा मात्रै बोल्ने भन्ने भएन, अरू खालको फोरमहरूमा पनि जहाँ जहाँ क्लाइमेट चेन्जको विषय जोड्न मिल्छ, बोल्न मिल्छ, त्यो सहयोगी भएर आउँछ, हरेक कुरा जोडिएको छ नि त। एक किसिमले हेर्नुपर्दा एउटा मात्रै विषय त्यो मात्रै त्यसको ट्र्याक मात्रै भएन, किनभने सो क्लाइमेट चेन्जले एक अस्ति पनि हामीलाई असर पारिसकेपछि त हाम्रो सुरक्षासँग जोडियो, अब हरेक कुरासँग जोडियो। त्यो भएको हुनाले हरेक फोरमहरूमा परराष्ट्र मन्त्रीले राख्नुहुन्छ, यो दोस्रो पक्ष भयो। तेस्रो चाहिँ अब युनेसिसी लगायतको अरू प्रोसेसहरूमा हामीले अझै सशक्त रूपमा यो विषयलाई राख्दै जानुपर्ने, अझै बढी यसमा अध्ययन बाँकी छ भने अध्ययन पनि गर्दै जाने, जुन यहाँले सुन पनि हाल्नुभयो, हिजो संसदीय समिति पनि बनेको अवस्था छ, लगायत विभिन्न हिसाबले हामीले यसमा सक्ने नेपालको क्षमताले भ्याउने जति काम हामीले अगाडि बढाउनु पर्ने देखिन्छ। र अर्को कुरा यहाँले जानकारी गरिहाल्नु, यो सन्दर्भमा परराष्ट्र मन्त्रालयमा हालै जलवायु कूटनीति शाखा पनि स्थापना भएको छ। त्यसको मूल उद्देश्य भनेको के हो भने यसलाई अब अझै बढी संस्थागत गरौँ, यसलाई अझै बढी समन्वित गरौँ, किनभने जलवायु भन्ने बित्तिकै सबै धेरै मन्त्रालयसँग सम्बन्धित हुन्छ, खास गरी अब वन मन्त्रालय हाम्रो भइ नै हाल्यो, वन तथा वातावरण, कृषि वन तथा वातावरण मन्त्रालय भइ नै हाल्यो, त्यसमा अलावा विभिन्न जलवायुले असर नगर्ने नछुने कुनै पनि मन्त्रालय छैन, सबै मन्त्रालयसँग सम्बन्धित छ। त्यो भएको यसलाई अझ बढी समन्वित गर्नुपर्छ, र हाम्रो यो कूटनीति छ जुन जलवायु कूटनीति, हामीले क्लाइमेट नेगोसिएसन भन्छौँ होइन, यो डिप्लोमेसी भन्छौँ, यसलाई एकदमै सशक्त बनाउनको लागि चाहिँ यो शाखा पनि स्थापना भएको छ। भनेपछि अब नेपालले अब पुरानो जुन पुरानो कुराहरू दोहोऱ्याउँदै जाने मात्रै नभइकन चाहिँ दोहोऱ्याउनु पऱ्यो, हाम्रो पोजिसनहरू दोहोऱ्याउनु पऱ्यो, त्यसका साथसाथै चाहिँ अब यसलाई नयाँ ढङ्गले

0: नयाँ तरिकाले अगाडि बढ्नुपर्ने आवश्यकता छ र त्यसै बढ्ने सरकारले तयारी पनि गरेको छ।
1: हजुर, अब हाम्रा प्रयासहरूको चाहिँ अहिलेसम्म भनौँ न, अब आज गएर प्रधानमन्त्रीले त्यो त्यसमा सम्बोधन गर्नुहुनेछ, यहाँले भन्नुभयो परराष्ट्र मन्त्रालयले पनि त्यसका सम्बन्धमा थुप्रै तयारी गरेको छ, परराष्ट्र मन्त्रीले विभिन्न द्विपक्षीय बहुपक्षीय या चाहिँ धेरै पक्षीहरूका बिचमा त्यहाँ छलफल गर्नुहुनेछ, हाम्रा तर्क धारणा अथवा एजेन्डाहरू राख्नुहुनेछ र कतिपय सन्दर्भमा हामीले औपचारिक रूपमा सम्बन्धित स्थानमा सम्बन्धित ठाउँमा त्यसको प्रयास पनि गर्नेछौँ। जस्तो अब पछिल्लो दिनमा यी प्रयासहरूले चाहिँ कतिको सफलता प्राप्त गरेका छन् भनौँ न, प्रयासहरू सरकारका थोडा सरकारहरू राजनीतिक नेतृत्वहरू परिवर्तन भइराखे पनि हाम्रो परराष्ट्र मन्त्रालयले हाम्रो कूटनीतिले त्यसमा लामो समयदेखि प्रयास गरिरहेको छ, यसका सफलताहरू चाहिँ के छन् अथवा असफलताहरू, किनभने भोलिका दिनमा पनि हामीले प्राप्त गर्न सक्ने चाहिँ यो हो भन्ने एउटा अपेक्षित उपलब्धिका सन्दर्भमा हामीले कुरा गर्दाखेरि चाहिँ हामी ठ्याक्कै कहाँनिर छौँ त?
0: अब यो परराष्ट्र मन्त्रालयले निरन्तर रूपमा अगाडि बढाइराखेकै विषय हो, तर अहिलेको यो परिवेशले गर्दा हामीले यसलाई फरक ढङ्गले अझ बढी सशक्त बनाउनु पर्ने आवश्यकता यो छुट्टै पाटो हो। तर यो अगाडि बढाउँदै गर्दा अहिलेसम्म भएका उपलब्धिहरू हाम्रोमा चार पाँचवटा महत्त्वपूर्ण एरियाहरू मात्रै मैले यहाँले अहिले छोटो गरी हाइलाइट गर्न चाहेँ। एउटा हामीले पहिला के भन्ने बुझाइ थियो भन्दाखेरि यो जलवायु परिवर्तन भनेको यो भूपरिवेशित राष्ट्रहरूसँग सम्बन्धित नै हुँदैन यो भन्ने खालको अन्तर्राष्ट्रिय बुझाइ थियो। अर्थात् कस्तो खालको भने यो समुद्रबाट धेरै पर छन् यी देशहरू, समुद्रले छोएको छैन, त्यो भएको हुनाले यी देशहरूसँग चाहिँ जलवायुको खासै कुनै अर्थ छैन, यति किसिमको आहने खालको माहौल थियो 10 वर्षै मात्रै अगाडि पनि। अब अहिले चाहिँ त्यो छैन माहौल, त्यो नेपाल र नेपाल जस्तै देशहरूले यसलाई यसै अगाडि बढाएका छन् ती अन्तर्राष्ट्रिय फोरमहरूमा। अहिले चाहिँ हो यो त यिनीहरूसँग पनि सम्बन्धित रहेछ त, यो त सी लेभल राइटसँग मात्रै सम्बन्धित होइन रहेछ, यो त हाम्रो एक्जिस्टेन्स जाँदैछ भन्दैछौँ हामी स्मल आइल्यान्डहरूले कन्ट्रिजहरूले, यो त एलएलडिसिजहरूसँग पनि सम्बन्धित रहेछ त भन्ने खालको त्यो अर्ग्यानिक लिङ्केज यहाँ लास्ट इयरको हाम्रो सर्वत्र सम्वादमा एउटा फ्रम हाइल्यान्ड्स टु आइल्यान्ड्स भन्ने एउटा सेसन नै पनि हामीले सञ्चालन गरेका थियौँ। अब यो माथि हिमालदेखि तल समुद्रसम्मको यो एउटै हो, अनि अझ हामीले अर्को एउटा विषय के पनि हाइलाइट गर्न सफल भएको छ, सबैले मान्न पनि थालेका छन् भन्दाखेरि चाहिँ वाइडर इको सिस्टम भन्ने, वाइडर इको सिस्टम भन्नाले त्यो मरिन इको सिस्टम मात्रै होइन यो असर पर्ने, वाइडर इको सिस्टम भन्नाले त्यो त बिस्तारै अब चराहरू जान्छन्, अब विभिन्न भनौँ न जलमा हुने अब विभिन्न खालका
1: जीवहरूको
0: जलचरहरू लगायतको सम्बन्धको कुरा पनि हुन्छ, भनेपछि यी कुरा एकअर्कामा सम्बन्धित हुन्छन् र यो अर्ग्यानिक लिङ्केज छ है, हिमाल र के अरे समुद्रको अर्ग्यानिक लिङ्केज छ। जस्तो अहिलेको हाम्रो साइड इभेन्ट यहाँले नाम सुन्नुभयो होला, सहरमाथा टु द सी भन्ने त अहिले हाम्रो साइड इभेन्टको जुन 25 तारिकमा यो आयोजना हुँदैछ युनाइटेड नेसन जेनरल एसेम्ब्लीकै साइड लाइनमा, जहाँ हाम्रो परराष्ट्र मन्त्री पनि बोल्नुहुन्छ, विभिन्न देशका उच्च पदस्थ व्यक्तित्वहरू पनि आएर बोल्नुहुन्छ, त्यसको नाम पनि त्यो छ भनेपछि हामीले हिमाल र समुद्रलाई जोड्न सफल भएका छौँ यो पछिल्लो समयमा। यो फेरि नेपालको मात्रै देन होइन फेरि, यस हामी जस्तै देशहरूको हिमाल भनौँ न माउन्टेन कन्ट्रिजहरूको लगायतको, र दोस्रो एउटा उपलब्धि के भएको छ भन्दाखेरि यो माउन्टेन कन्ट्रिजहरूसँग अलिक बढी सम्बन्धित हुने भएको हुनाले माउन्टेन अलायन्सहरू छन् अहिले यहाँलाई थाहा छ, माउन्टेन कन्ट्रिजहरूको पार्टनरसिप्सहरू छन्, ग्रुप अफ फ्रेन्ड्स अफ माउन्टेन कन्ट्रिज भने त युनाइटेड नेसन्समा 10 वर्ष 7-8 वर्ष अगाडि स्थापना पनि भएको थियो 18-19 जस्तो लाग्छ मलाई, त्यसले पनि काम गरिरहेको छ। पर्वतीय मुद्दाहरूलाई चाहिँ अब यो जलवायुसँग जोडेर हेर्ने जुन अहिले परिभाषित छ त्यो छ, र तेस्रो उपलब्धि भनेको चाहिँ जलवायु परिवर्तन भनेको चाहिँ अब कुनै आइल्यान्ड कन्ट्रिजहरूसँग मात्रै अथवा लो तल्लो तटीय देशहरूसँग मात्रै सम्बन्धित विषय नभइकन यो चाहिँ एउटा युनिभर्सल हो, यो संसारभरिकै विषय हो भन्ने विषयमा चाहिँ संसारको एकमत भनौँ न एकमत भएको जस्तो सबैले यो कुरा हो भन्ने खालको अवस्थामा हामी पुगेका छौँ अहिले। र यहाँले अर्को भन्नुभएको थियो अब गर्न सकिएन के त भन्ने विषयमा, अब हामीले दुई चारवटा कुराहरू अझै पनि गर्न नसकेको जस्तो देखिन्छ। एउटा यसलाई अझै पनि हामीले परेको प्रभावलाई हामीले अझै यो प्रमाणहरूसहित यथार्थ विवरणहरूसहित हेर यहाँनिर चाहिँ यसरी प्रभाव पऱ्यो सबै भोलिको सिक केसमा पनि यो यसरी भएको हो, यसको कारण यो यसरी भएको छ र यो चाहिँ जलवायुसँग सम्बन्धित हो भनेर इस्टाब्लिस गर्ने खालको कुराहरूमा कतिपय ठाउँमा चाहिँ प्रमाणहरू नपुग्ने, कतिपय ठाउँमा चाहिँ डेटाहरूले सपोर्ट नगरिदिने गर्दाखेरि चाहिँ कसैले अवस्थामा चाहिँ कसैले सुविधाउट पनि अब अहिलेको अवस्था त त्यो छैन, तर पहिला पहिलाको एक दुईवटा केसेसहरू बाढीको भाइसको बाढीहरू पाकिस्तानकोदेखि अन्त अन्तको पनि नेपालकै पनि पहिलाको बाढीहरू हेर्दाखेरि चाहिँ त्यो बाढीबाट के अरे जलवायु परिवर्तनबाटै हो कि होइन, जलवायु सृजित हो कि होइन भन्ने खालको कुराहरूमा चाहिँ कतिपय ठाउँमा डिबेटहरू भएको पनि देखिएको अवस्थामा चाहिँ यो त्यसलाई हामीले सशक्त बढाउन अगाडि रूपमा अगाडि बढाउन नसकेको भनौँ न, नेपालले मात्रै होइन सक्छ हामी जस्तै देशहरूले नसकेको जस्तो पनि देखिन्छ एकतिर, र दोस्रो चाहिँ हामीलाई गर्नै पर्ने अब एउटा नसकेको भन्दा पनि एउटा कमजोरी भन्दा पनि गर्नुपर्ने एरियामा चाहिँ अर्को के छ भन्दाखेरि चाहिँ जुन फन्डहरू इस्टाब्लिस हुन्छन् त्यो फन्डबाट पैसा निकाल्ने जस्तो चाहिँ लसन ड्यामेज फन्डकै कुरा आयो, त्यसबाट नेपाल जस्तो राष्ट्रहरूले फाइदा लिने जुन मेकानिजम छ हो त्यो मेकानिजममा चाहिँ कसो भइदिन्छ भने अलिकति लो लाइङ कन्ट्रीलाई अलिकति बढी फेभर भएको जस्तो र हामी जस्ता देशहरूलाई अलिकति गाह्रो भनौँ न त्यो फन्डबाट त्यो क्राइटेरियाहरू पुरा गरेर पैसाहरू लिनको लागि अलिक गाह्रो भएको जस्तो, त्यसको लागि हामीले गर्नुपर्ने अब के छ भन्दाखेरि अलिकति लिडरसिप अब यो क्लाइमेट नेगोसिएसन्समा क्लाइमेटसँग सम्बन्धित प्रोसेसेसहरूमा फोरमहरूमा त्यसका हरेक कुराहरूमा चाहिँ हामीले अब अलिकति लिडरसिप लिने र नेपाल जस्ता देशहरू पनि लाभान्वित हुने गरी सपोर्टेड हुने गरी उनीहरू परेको बेलामा चाहिँ सहयोग पाउने गरी तुरन्तै पाउने गरी हो त्यो खालको चाहिँ माहौल बनाउनु पर्ने, त्यो खालको चाहिँ नियमहरू बनाउनु पर्ने, त्यो खालको लिड गर्नुपर्ने प्रोसेसहरू छ। त्यही भएर क्लाइमेट चेन्ज शाखा स्थापना गरिएको एउटा लङ टर्म भिजन त्यो पनि हो।
1: हजुर, अब जसो परराष्ट्र मन्त्रालयले पछिल्लो भोटेकुसी बाढीका सन्दर्भमा पनि आफ्नो आफूले गर्नुपर्ने कामहरू थुप्रै गरेको छ, खास गरी चाहिँ यो सहयोग समन्वय त्यसै गरी उद्धार लगायतको चाहिँ अन्तर्राष्ट्रिय सहायताका सन्दर्भमा पनि काम गरेको छ, र त्योसँगै खास गरी अन्तर्राष्ट्रिय समुदायहरूले चाहिँ के अपेक्षा गरेका छन् भने नेपालमा हराइरहेका आफ्ना देशका नागरिकहरू भेटियोस्, उनीहरूको उद्धार होस्, उनीहरूको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाइयोस् भनेर यहाँहरूसँग अहिले पनि निरन्तर रूपमा विदेशी सम्बद्ध पक्षबाट त्यो कुराहरू आइरहेको छ, त्यसमा चाहिँ हामीले के कसरी काम गरेका छौँ?
0: अब यो घटना पछाडि तुरन्तै परराष्ट्र मन्त्रालयमा यहाँलाई थाहा छ एउटा इमर्जेन्सी कन्ट्रोल रुम ECR भन्छौँ हामी, कन्ट्रोल रुम अहिलेसम्म पनि चलि नै रहेको छ, हिजो पनि हामीले एक दुई ठाउँबाट चाहिँ सम्पर्क भएका थिए परिवारहरूले मेरो भनौँ न परिवारको सदस्य कतै के भेटिएको अथवा यस्तो रूप रङ्गको यस्तो खालको व्यक्ति कतै भेटिएको नभेटिएको लगायतका विभिन्न खालका प्रश्नहरू आएका छन्, हामीले सबै डिटेल्सहरू राखेका छौँ र त्यो सम्बन्धित निकायलाई उपलब्ध पनि गराएका छौँ। एउटा मैले परराष्ट्र मन्त्रालयको एङ्गलबाट मात्रै भन्दैछु, अहिले समग्र सरकारको एङ्गलमा छुट्टै कुरा होला गरेका छौँ, र सरकारका जुन अङ्गहरूले यसमा काम गरेका छन् उहाँहरूलाई चाहिँ सहयोगका लागि चाहिँ अब कुन कस्तो खालको चाहिँ सामानहरू आवश्यक पर्छ खोजीका लागि उद्धारका लागि त्यसको लागि चाहिँ सम्बन्धित देशहरूसँग चाहिँ सम्बन्ध गर्नेदेखि लिएर सबै खालका कुराहरू र खास गरी यो विदेशीहरू नेपालमा हराएको विषयमा चाहिँ हामीले डकुमेन्टहरू राख्ने, उहाँहरूको डिटेल्सहरू लिने अनि सम्बन्धित निकाय उपलब्ध गराउने र यो DNA दिनको लागि उहाँहरूलाई इन्करेज गर्ने ताकि त्यो जति भेटेका बडिजहरू छन् त्योसँग म्याच गर्न सकियोस् होइन, र उहाँहरू चाहिँ आफ्नै देशबाट पनि त्यो DNA दिन सक्ने गरी हाम्रो नेपाल पुलिसले व्यवस्था पनि गरेको छ, एउटा इमेल पनि उपलब्ध गराएको छ। र अर्को कुरा परराष्ट्र मन्त्रालयले दोस्रो दिन भोलिपल्टैबाट अथवा त्यही दिनमै हो त्यही दिनबाटै हामीले सिचुएसन अपडेट सोध्नु ध्यान निकाल्न थालेको छ र 12 जति सिचुएसन अपडेट्स र हामीले 7 त यसमै डेडिकेटेड यो पत्रकार सम्मेलन पनि आयोजना गरेर हामीले खास गरी यो विदेशीहरूलाई नै टार्गेटेड थियो, हामीले अङ्ग्रेजीमै पनि सञ्चालन गरेका थियौँ। कारण के हो त भन्दाखेरि चाहिँ नेपालमा हराइरहेका आफ्ना आफन्तहरूका बारेमा नेपालबाट जानकारी उहाँहरूसम्म पुगोस्, ती सरकारहरूसँग पुगोस् र नेपालले एउटा जिम्मेवार तरिकाले चाहिँ यो विपदलाई ह्यान्डल गरिरहेको छ भन्ने मेसेज जाओस् भन्ने हिसाबले हामीले त्यो विषयमा प्रतिबद्ध भएर काम गरेका हौँ।
1: प्रवक्ताज्यू, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्री। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। यसअघि परराष्ट्र मन्त्री सहितको टोली भने आइतबारै त्यसतर्फ प्रस्थान गरिसकेको छ। यिनै विषयमा कुराकानी गर्दै थियौँ। प्राविधिक मित्रहरू उत्तम पाण्डे र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तिनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
3: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
6: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
7: तर समाधान पनि हामीसँगै छ है।
6: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
3: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
8: तपाईँको घरमा बिना जानकारी झ्याप्प झ्याप्प बिजुली जाने गरेको, विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो गर्दा आनाकानी गरेको, नियम बमोजिम क्षतिपूर्तिको माग गर्दा कुनै पनि सुनवाई नगरेको तथा समयमै सेवा सुचारू नगरिदिएर हैरान हुनुभएको छ कि?
9: विद्युत सेवासँग सम्बन्धित यस्ता कुनै पनि समस्याबारे सम्बन्धित शाखा कार्यालय र केन्द्रीय कार्यालयमा गुनासो गर्दा समेत सेवा प्रदायकले सोको समाधान गरेको छैन भने आजै विद्युत नियमन आयोगमा सम्पर्क गरी आफ्नो गुनासो वा उजुरी दर्ता गराउनुहोस्।
8: विद्युत सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरीय र सुरक्षित बनाउन विद्युत उपभोक्ताको कुनै गुनासो विवाद भए त्यसको निरूपण गर्न तथा महसुल दर निर्धारण र नियमन गर्न विद्युत नियमन आयोग सदैव क्रियाशील र प्रतिबद्ध छ।
9: विद्युत नियमन आयोगको कार्यालय, सानो गौचरण, काठमाडौँ।
10: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दै। भोटेको सिबाडी प्रभावितको प्रभावकारी व्यवस्थापन, जेएनजी आन्दोलनका घाइतेको उपचार र उपभोग्य वस्तुको सहज आपूर्ति लगायतका विषयमा सांसदहरूद्वारा सरकार को ध्यान आकर्षण। हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा त्रिपुरेश्वरमा बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन। र रुसमा पुटिनको युनाइटेड रसिया पार्टीलाई संसदीय निर्वाचनमा भारी बहुमत।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
3: अब समाचार विस्तारमा। संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। आज प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको हो। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सत्रलाई पर्सि बिहिबार सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ। यसपटक संयुक्त राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको एक टोली आइतबार बेलुकी अमेरिकाको न्युयोर्क सहर प्रस्थान गरिसकेको छ। परराष्ट्र मन्त्री खनालले महासभाको उच्च स्तरीय सत्र अन्तर्गत विभिन्न उच्च स्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्री स्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले जेन्जी आन्दोलनका घाइतेहरूको माग पूरा गर्नुपर्ने, अवरुद्ध सडक तथा पुलहरूको पुनर्निर्माणका कामलाई तीव्र बनाउनुपर्ने, नागरिकका समस्या समाधानमा जिम्मेवार बन्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले जेन्जी आन्दोलनका घाइतेहरूको व्यवस्था, उचित क्षतिपूर्ति, दीर्घकालीन व्यवस्थापन लगायतका माग गरी झापामा 6 दिनदेखि आन्दोलन गरिरहेको भन्दै उनीहरूको माग पूरा गर्न र न्यायको सुनिश्चितता दिलाउन सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। सांसदहरूले सरकारले राजदूत नियुक्तिका विषयमा आफैले निर्धारण गरेको मापदण्ड कार्यान्वयन गर्न नसकेको उल्लेख गर्दै राजदूत नियुक्तिमा मापदण्ड पालना र पारदर्शी हुनुपर्ने बताउनुभयो। सांसदहरूले मधेसका जिल्लाहरूमा कृषि सिँचाइका क्रममा प्रत्येक वर्ष करेन्ट लागेर धेरै मानिसको ज्यान जाने गरेकाले विद्युत लाइन, ट्रान्सफर्मर, पोल तार तथा कृषि सिँचाइका मोटरहरूको सुरक्षा परीक्षण गर्नुपर्ने र सुरक्षित विद्युत जडान सम्बन्धी तालिम तथा जनचेतनाका कार्यक्रम विस्तार गर्नुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिँदै विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक शून्य र समयमा उठेका विषयमा जवाब दिँदै मन्त्री पोखरेलले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिएकाले प्राविधिक शिक्षाको सुधारका लागि नीति तथा कानुनी व्यवस्था गर्दै अगाडि बढाइने बताउनुभयो।
4: नागरिकले एलपिजी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहनु भएको कठिनाई प्रति सरकार निकै गम्भीर छ र सरकार ग्यास सहितको समस्या समाधानमा
5: सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिई विभिन्न योजना र कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। तथापि प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिएकोले प्राविधिक शिक्षालयहरूमा विद्यार्थी भर्ना न्यून भएको अवस्था पनि कतिपय ठाउँमा छ। यस क्षेत्रमा विभिन्न समस्याहरूको समाधान गर्दै प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी प्रबन्ध गर्दै लगिनेछ। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन 2074 स्थायी शिक्षकको पदपूर्ति, संघीय सरकारको जिम्मेवारी र करार शिक्षक नियुक्ति, सरुवा, दरबन्दी मिलान लगायत शिक्षक व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको रहने स्पष्ट व्यवस्था गरेको छ। सोही बमोजिम आवश्यक प्रबन्ध हुँदै आएको र सो व्यवस्था कार्यान्वयनमा आएको कठिनाई सम्बन्धनको लागि विषयगत समितिहरूको बैठक राखी पहल गरिएको छ। शिक्षक दरबन्दी शून्य भएका विद्यालयहरूमा शिक्षण सहयोग अनुदान कोटा समेत उपलब्ध गराउने गरिएको छ। विद्यार्थी संख्या न्यून भएका विद्यालयबाट विद्यार्थी संख्या बढी भएका विद्यालयमा शिक्षकको दरबन्दी मिलानका लागि यस विषयमा समेत मन्त्रालयले स्थानीय तहहरूसँग सहजीकरण गर्दै आएको छ।
3: शिक्षा मन्त्री पोखरेलले परम्परागत शिक्षा प्रणाली अन्तर्गत सञ्चालित गुरुकुल, मद्रासा र गुम्बा लगायतका वैकल्पिक शिक्षालयहरूको सबलीकरणका लागि स्थानीय तहसँग आवश्यक समन्वय गरिएको र सामाजिक सद्भाव कायम गर्न धर्मगुरु मार्फत आवश्यक पहल गरिएको पनि बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले नागरिकले ग्यास नपाएर भोगेको समस्याप्रति सरकार गम्भीर रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा मन्त्री शाहले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेको बताउनुभयो। मन्त्री शाहले सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज 1 गतेदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएसँगै बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको पनि बताउनुभयो।
4: नागरिकले एलपिजी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहनु भएको कठिनाइप्रति सरकार निकै गम्भीर छ र सरकार ग्यास सहितको समस्या समाधानमा निरन्तर लागिरहेको छ। मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार गरी सबै शक्ति र सामर्थ्य लगाइरहेको छ। सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज 1 गतेदेखि दुईतर्फी रूपमा पूर्ण सञ्चालनमा आएको छ, जससँगै बजारमा ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको छ।
3: सरकारले काठमाडौँ उपत्यकामा ग्यास ढुवानी सहज बनाउन उद्योग, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिरहेको र विभिन्न ठाउँमा लुकाएर राखिएका 1,000 ग्यास सिलिन्डर नियन्त्रणमा लिएर उपभोक्तालाई दिएको पनि मन्त्री शाहले जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकले हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम गठनका लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो। समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनञ्जय रेग्मी, निशा डाँगी, पुष्पराज कडेल, मोहन आचार्य, रमेश कुमार मल्ल, मिङमा ग्याम्बु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण र पुनर्निर्माणका लागि सुरक्षित पूर्वाधार विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त क्षेत्रका उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा जोखिमयुक्त क्षेत्रलाई अध्ययन गरी सुरक्षित स्थानमा मात्र सडक निर्माणको योजना तयार पारिने जानकारी दिनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने विषय सदन मार्फत आम जनतालाई जानकारी हुनुपर्ने माग गर्नुभएको छ। बैठकको विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद आनन्द ढुङ्गानाले विकसित देशहरूका कारण जलवायु परिवर्तन भएको र त्यसको असर नेपालले भोग्नु परेकाले जलवायु न्यायका लागि सरकारले विश्व समुदायसँग दावी गर्नुपर्ने बताउनुभयो। सरकारले हप्तामा 2 दिन बिदा दिएका कारण शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा ठूलो असर परेको भन्दै सांसद ढुङ्गानाले नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक परिवेश अनुसार सुविधा तत्काल हटाउन सरकारसँग माग पनि गर्नुभयो। नेकपा एमालेका सांसद मीना सिंह राखले बाढी पहिरो जस्ता विपदका बेलामा व्यापारीहरूले खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुमा कालो बजारी र कृत्रिम अभाव सिर्जना गरेको भन्दै सरकारलाई कालो बजारी नियन्त्रण गर्न आग्रह गर्नुभयो। सरकारले कृषि क्षेत्रको आपूर्ति श्रृङ्खला सुधारका लागि विज्ञहरू सम्मिलित कार्यदल गठन गरी अध्ययन गरिरहेको जनाएको छ। राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै वन तथा पर्यावरण मन्त्री गीता चौधरीले देशका विभिन्न 12 कृषि उत्पादन स्थलमा पुगेर कार्यदलले अध्ययन गरिरहेको जानकारी दिँदै मन्त्री चौधरीले बाह्य देशबाट आउने कृषि उपजको विषादी चेक जाँचलाई सरकारले बढाई गरेको बताउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पारित गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले प्रस्तुत गर्नुभएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 छलफलपछि राष्ट्रिय सभाको बैठकले सर्वसम्मतिले पारित गरेको हो। प्रतिनिधि सभाको हिजोको बैठकले राष्ट्रिय सेवा दल विधेयक 2083 पारित गरेको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय सेवा दल विधेयक 2083 सभाको सर्वसम्मतिले पारित गरेको हो। यस्तै बैठकले बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा ठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादीले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत पुनस्थापना र पुननिर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताउनु भएको छ। गैर आवासीय नेपाली सङ्घ एनआरएनएका प्रतिनिधिमण्डलले हिजो मन्त्रालयमा गरेको भेट घाटका क्रममा उहाँले बाढी प्रभावितको पुनस्थापना र पुननिर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। सञ्चार मन्त्री तिमिल सिन्हाले बाढी प्रभावितका समस्यालाई हेरेर उनीहरूको वास्तविक आवश्यकता पहिचान गरी सोही अनुसार राहत पुनस्थापना र पुननिर्माणका कार्यक्रम अघि बढाइएको जानकारी पनि गराउनुभयो। चीन सरकारले भोटेकोसी बाढीबाट प्रभावित बाल बालिकाको सहयोगका लागि 1,10,00,000 प्रदान गरेको छ। नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा हिजो सो रकमको चेक हस्तान्तरण गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली काङ्ग्रेस संसदीय दलका नेता र पार्टीका उपसभापतिले हिजो भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो भएको भेटवार्तामा संसदीय दलका नेता विष्णुराज आङ देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्माले भेट गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफल तथा परामर्शका लागि प्रमुख प्रतिपक्षी दलका नेता तथा पार्टी पदाधिकारीलाई बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रतिनिधि सभा कानुन न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकले रसुवाको भटेकोसी बाढीमा परि मृत्यु भएका को सम्मानजनक र वैज्ञानिक परीक्षण सहितको सब व्यवस्थापन र हस्तान्तरण कार्यलाई आवश्यक पर्ने कार्यविधि तथा मापदण्ड तयार गर्न निर्देशन दिएको छ। समितिको बैठकले आवश्यक कानुनमा आवश्यक परिमार्जन तथा पुनर्लेखनका लागि ठोस प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको हो। त्रिपुरेश्वरमा हिजो बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सो घटनाका सम्बन्धमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा 7-सदस्यीय समिति गठन गरेको हो। 5X4274 नम्बरको बसमा हिजो आगजनी भएको थियो। आगजनीका कारण चालक गम्भीर घाइते भएका छन्। यस वर्ष जुट खेतीले राम्रो मूल्य पाएसँगै मोरङका किसानहरू उत्साहित भएका छन्। सरकारले जुट खेतीको संरक्षणका लागि किसानलाई मल बिउ लगायतका सामग्रीमा अनुदानको व्यवस्था गर्ने लागत अनुसारको न्यूनतम मूल्य र बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने किसानहरूको माग रहेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
0: जुट खेती प्रति आकर्षण घट्दै गइरहेको बेला यो वर्षको जुटको मूल्यले जुट खेती गर्ने किसानलाई उत्साहित बनाएको छ। मोरङ धनपालथान दुई खैरभन्नाका किसान इन्द्रदीप शाह,
6: पौ साल भन्दा बढी मूल पाएको छ किसानहरू। किसानहरू यो साल जस्तो प्रफिट कुनै साल भएको छैन। अहिले 7,000 मन बिकिरहेको छ। अगाडि सालमा 4,000-6,000 गएको थियो पटुवा।
0: उत्पादन लागत बढ्नु, मजदुरको अभाव र मेहनत अनुसारको मूल्य नपाउँदा जुट खेती प्रति किसानको आकर्षण घटिरहेको बेला यस वर्षको जुटको मूल्यले किसानलाई राहत भएको र सरकारले जुटको न्यूनतम मूल्य निर्धारण गर्नुपर्ने अर्का किसान अनिल कुमार सुतियारको भनाइ छ।
7: यो वर्ष राम्रै, पहिला त भाउ नै थिएन, त्यही 2,500-3,000, अहिले त 7,000। अहिले मान्छे भेटिरहेको छैन, जन छैन, काम गर्न मानिरहेको छैन मान्छेहरूले। सरकारले किसानको लागि समयमा भाउ राम्रो गरिदिनु पर्यो, टाइममा खाद मलहरू उपलब्ध भइरहेको छैन, त्यो गराइदियो भने किसानको लागि झन सजिलो हुन्छ।
0: जुट प्रतिमन अहिले बजारमा 7,000 रुपियाँसम्म बिक्री हुँदै आएको छ। 2041 सालतिर मोरङमा जुट खेतीको अवस्था निकै उत्साहजनक थियो। अहिले नेपाल सरकारले सबैभन्दा ठूलो र पुरानो ऐतिहासिक पर्यटकर जुट मिल सञ्चानमा ल्याउनका लागि कार्यदल समेत गठन गरिसकेको छ। मोरङ र सुनसरी जिल्लामा निजी क्षेत्रका 6 जुट उद्योग सञ्चालनमा रहेका छन्। 6 जुट उद्योगमा नेपालमा उत्पादित जुटले 5% मात्रै धान्दै आएको विराटनगर जुट मिलका निवर्तमान अध्यक्ष राजेन्द्र कार्कीको भनाइ छ।
8: यो वातावरण मैत्री जमिनलाई उर्वरा शक्ति बढाउने कृषि उत्पादन हो। 6 उद्योगको लागि कच्चा जुट प्रतिदिन 400 टनको हाराहारीमा आवश्यकता छ। अनुदान र आकर्षक प्याकेज दिनु पर्यो, किसानलाई राहत हुने खालको नीति निर्माण गर्नु पर्यो।
0: 12-13 वर्ष अगाडि मोरङ जिल्लामा 10-12,000 हेक्टर क्षेत्रफलमा जुट खेती हुँदै आएको थियो। यो वर्ष भने मोरङमा 5,000 हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। लागत अनुसारको जुटको मूल्य नपाउँदा किसानले जुट खेती लगाउन छाडेका हुन्। जुटको उचित मूल्य सुनिश्चित गर्न नसकिए यो खेतीबाट किसान विस्थापित हुने भएकाले जुट खेतीको समर्थन गर्दै लागत अनुसारको न्यूनतम मूल्य र यसको बजार व्यवस्थापनमा सरकारले ध्यान दिनु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
3: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो कुमोद अधिकारी। नेपाली कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेशले 1 महिने सदस्यता नवीकरण विशेष अभियान शुरू गरेको छ। नेकपा कर्णाली प्रदेशद्वारा हिजो सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार भेटघाटमा सदस्यता नवीकरण विशेष अभियान शुरू गरिएको पार्टीका प्रदेश संयोजक विमला केसीले जानकारी दिनुभयो। प्रदेश समितिको बैठकले निर्णय गरे बमोजिम विशेष अभियान शुरू गरिएको उहाँले बताउनुभयो। जापानिज इन्सेफलाइटिस जेई अर्थात् मस्तिष्क ज्वरो विरुद्धको खोप अभियानको पहिलो दिन झापामा 21,746 खोप लगाएका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार झापाका प्रमुख बृज कुमार दासका अनुसार जिल्लाका 9 स्थानीय तहमा हिजोदेखि अभियान शुरू भएको हो। उहाँका अनुसार पहिलो दिन खोप लगाउनेमा 30-60 वर्ष उमेर समूहका 15,905 र 60 वर्ष माथिका 5,841 रहेका छन्। जिल्लाका 15 स्थानीय तहमा असोज 15 सञ्चालन हुने अभियान अन्तर्गत 30 वर्ष माथिका 4,85,555 खोप लगाउने लक्ष्य राखिएको छ। मौसम पूर्वानुमान महाशाखाले आउँदो असौज 9 गते शुक्रबारदेखि असौज 11 गते आइतबारसम्म देशका अधिकांश भूभागमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जानकारी गराउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाले जारी गरेको मौसम विशेष बुलेटिन अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हावाहुरीसहित भारीदेखि अति धेरै वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा भारी बहुमत हासिल गरेको छ। लगभग पूर्ण परिणाम अनुसार युनाइटेड रसियाले 57.83% मत प्राप्त गरेको छ। पार्टीले 450 सदस्यीय स्टेट डुमामा 355 सिट जितेको छ। 3 दिनसम्म भएको मतदान आइतबार सकिएको थियो। निर्वाचनमा करिब 59% मतदाताले मतदान गरेकोमा 57.83% पुटिन नेतृत्वको पार्टीले हासिल गरेको हो। सन् 2022 युक्रेनमाथि रुसले पूर्ण सैन्य आक्रमण सुरु गरेपछि भएको पहिलो संसदीय निर्वाचन हो। निर्वाचनमा रुसले नियन्त्रणमा लिएका युक्रेनका चार क्षेत्रका बासिन्दालाई पनि सहभागी गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: चितौनमा केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितौनका किसानले केराको मूल्य आधा घटाएर बिक्री गर्न थालेका छन्। गत वर्षदेखि नेपालमा केरा आयात रोकिएको छ भने किसानको उत्पादन पनि वृद्धि भएको छ। नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले हाल किसानले 3-4 प्रति कोसा केरा बिक्री गर्न बाध्य भएको बताउनुभयो। हाल नेपाल केरा उत्पादनमा आत्मनिर्भर हुँदै गएको छ। भारतबाट केरा आयात रोकिएपछि किसानले 3,000 क्षेत्रफल थप गरी केरा खेती गरेसँगै आगामी वर्ष केरा निर्यात गर्नुपर्ने अवस्थामा पुगेको पन्तको भनाइ छ। फागुन चैत्र वैशाखसम्म बजारमा आपूर्ति कायम रहने गरी किसानले उत्पादन योजना बनाएका छन्। हाल नेपालमा केराको उत्पादन बढेर 9,00,000 बराबर पुगेको छ। चितवनमा सुपर जोन क्षेत्रमा 1,850 केरा खेती हुँदै आएको छ। यो नेपालको कुल क्षेत्रफलको 15% बराबर हो। केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले किसानको उत्पादन सस्तोमा लगेर महँगोमा बेच्दा किसानहरूलाई समस्या भएको बताउनु भयो। उपभोक्ताले हाल G9 केरा प्रति दर्जन 100 भन्दा बढीमा खरिद गर्न बाध्य।

0: बाध्य भएका छन्। पूर्वी चितवनको रत्नगर नगरपालिका बाह्रका किसान शंकर सुवेदी बाढीका कारण विभिन्न ठाउँमा केरा पुग्न नसक्दा केराको मूल्य घटेको बताउनुहुन्छ। सुवेदीले 64 बिघा क्षेत्रफलमा केरा खेती गर्दै आउनु भएको छ। नेपालमा 100 जना किसानले 100 बिघा क्षेत्रफलसम्ममा केरा लगाएको महासंघको तथ्याङ्कमा उल्लेख छ। गत असोज 6 गते सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो। साताको पहिलो कारोबार दिन नेपाली शेयर बजारमा नियमित कारोबार हुन सकेन। नेपाल स्टक एक्सचेन्जले सोमबारको नियमित धितोपत्र कारोबार स्थगित गरेको सूचना सार्वजनिक गरेको छ। नेप्सेको कारोबार प्रणालीसँग सम्बन्धित 72 कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ। नेप्सेले सोमबार जारी गरेको सूचनामा डाटा हब प्रणालीमा असोज चार गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समस्या समाधान हुन नसकेको जनाएको छ। सेन्टरमा देखिएको प्राविधिक समस्या यथास्थितिमा कारोबार गर्न नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्ने अवस्था देखिएको नेप्सेले सूचनामा उल्लेख गरेको छ। यसैबीच स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत सोमबारको नियमित कारोबार सत्र स्थगित गरिदिन नेप्से समक्ष निवेदन दिएको थियो। नेप्सेले प्राविधिक समस्या समाधान भई नसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा प्रणालीमा थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै कारोबार स्थगित गरिएको स्पष्ट गरेको छ।
1: अब खेल समाचार अजय बमबाट।
2: जापानको नागोया आइचीमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग 3-0 सोझो सेटमा पराजित भएको छ। सोमबार भएको 9-12 स्थानको वर्गीकरण खेलमा नेपालले हङकङ विरुद्ध कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन। यससँगै नेपालले महिला भलिबलमा 9 स्थानमा रहने सम्भावना सकिएको छ। नेपालले अब 11 र 12 स्थानको वर्गीकरण खेल खेल्नेछ। समयमा रहेको नेपाल पहिलो खेलमा घरेलु टोली जापान तथा दोस्रो खेलमा इन्डोनेसियासँग समान 3-0 सोझो सेटमा पराजित भएको थियो। त्यसै गरी पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ। सोम बीको खेलमा नेपाल थाइल्यान्डसँग 59-48 अङ्कले पराजित भएको हो। महिला कुमुते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ क्वार्टर फाइनलबाट बाहिरिएकी छिन्। क्वार्टर फाइनलमा निरूपा हङकङकी ओङचेङ लिङसँग 3-0 अङ्कले पराजित भएकी हुन्। दानबहादुर दर्लामी पुरुष 70 केजी तौल समूहको प्रिलिमिनरी राउन्डमा इराकका अली कासिम अहलन नुरिनसँग 5-0 सहज नतिजामा पराजित भए। सुस्मिता तामाङ जापानको नयगाउँमा जारी 20 एसियाली खेलकुदबाट बाहिरिएकी छिन्। थाउलको महिला छाङ वाङमा सुस्मिता 13 स्थानमा रहिन्। उनले 9.580 स्कोर गरिन्। कुल 16 प्रतिस्पर्धीमा उनी 13 भएकी हुन्। सुस्मिताले भियतनाम भारत र जापानका खेलाडीलाई पछि पारिन्। उज्बेकिस्तानमा जारी 46 चेस ओलम्पियडमा नेपालका पुरुष र महिला दुवै टोली पराजित भएका छन्। 5 चरणमा पुरुष टोली पानामासँग तथा महिला टोली जमैकासँग पराजित भएको हो। 5 चरणको खेल सकिँदा पुरुष र महिला दुवै टोलीले समान 4 अङ्क जोडेका छन्।
1: अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको तराई भूभागको थोरै स्थानमा मध्य प्रदेश तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:46 भयो भने सूर्यास्त भरे साँझ 6:06 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दै। भोटेकोशी बाढी प्रभावितको प्रभावकारी व्यवस्थापन, जेन्जी आन्दोलनका घाइतेको उपचार र उपभोग्य वस्तुको सहज आपूर्ति लगायतका विषयमा

सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। हिमालमा जलवायु परिवर्तन तथा भोटेको सी त्रिशुली विपद सम्बन्धी 15 सदस्यीय संसदीय विशेष समिति गठन। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा त्रिपुरेश्वरमा बसमा भएको आगजनीको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन। र रुसमा पुटिनको युनाइटेड रसिया पार्टीलाई संसदीय निर्वाचनमा भारी बहुमत। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मङ्गलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: गत कार्यक्रमदेखि हामीले हिमवत् खण्डको प्राचीन इतिहाससँगै नेपालको सभ्यता, संस्कृति, परम्पराका विषयमा चर्चा प्रारम्भ गरेका छौँ र आगामी केही कार्यक्रमका श्रृङ्खलासम्म यही सन्दर्भमा केन्द्रित हुनेछौँ। यसका लागि नेपालको सभ्यता, संस्कृति र इतिहासको अध्ययन र व्याख्यामा विशिष्ट योगदान दिनुभएका संस्कृतिविद प्राज्ञ प्राध्यापक डाक्टर प्रेम खत्रीसँग हामी जिज्ञासा सहित कुराकानीमा हुन्छौँ।
0: नेपाल भौगोलिक नक्सामा सानो देखिए पनि सभ्यतामा विशाल देश हो। यसको कारण के हो भने नेपालको पहिचान केवल इतिहास वा राजनीति मात्र होइन, यसको मूल पहिचान यहीँका हिमाल, पहाड र तराईसँग गाँसिएको छ। यी तिनै भूभाग नेपाली सभ्यता निर्माण गर्ने तीनवटा आधार स्तम्भ हुन्। यही भूमिमा बसेका किराँत, गोपाल, महिषपालदेखि आर्य समुदायसम्मका कथा, इतिहास, संस्कार र परम्पराहरू यही धराको माटोसँग मिसिँदै विकसित भए।
1: हिमालको शान्ति, पहाडको मेहनत र तराईको समृद्धि, यी तिनै तत्त्व मिसिएर बनेको छ नेपाली सभ्यता। यसैले नेपालको सभ्यता बुझ्न हामीले यसलाई टुक्रियाएर होइन, समग्र रूपमा हिमाल, पहाड र तराईको साझा अनुभूतिका रूपमा बुझ्नुपर्छ। यसै सन्दर्भमा प्राध्यापक डाक्टर प्रेम खत्रीसँग जिज्ञासा सहित आजको कार्यक्रममा चर्चा गर्दैछौ। हाम्रो देश नेपाल जुन छ, यो चाहिँ हिमाल, पहाड, तराई मिलेर बनेको छ। तराईदेखि हिमालसम्मको जुन भौगोलिक विविधता छ, यसले नेपाली सभ्यता निर्माणमा कस्तो प्रभाव पारेको देखिन्छ?
2: प्रश्न छ। हिमाली क्षेत्रका सबै भूक्षेत्रहरू एकै नाश चाहिँ विकसित भएनन्। मैले भने आर्यहरू यता पछिपछि गङ्गाको मैदान अलग प्लेन्स एरियामा जनकपुरमा हुन लिमिट थियो, वहाँबाट आउँदाखेरि मिथिला पछितिर अवध भयो, यतातिर किराँत पूर्वतिर किराँदै छ। अब उस बेला त यो उत्तर दक्षिणको त्यस्तो थिएन, धेरै काठमाडौँसम्म आउन दस जाने थियो। पछि चाहिँ त्यो विकास भयो, मान्छेहरू आएपछि उताबाट तिब्बतबाट माइग्रेट भएका अरू छरपट भएर बसेपछि चाहिँ अनि मार्केटको हिसाबले अरू एक्सेसको हिसाबले तल पनि जाने अनि तलबाट माथि आउने भयो। अनि संस्कृति कल्चर पनि एक ठाउँमा बस्दैन, कल्चर चाहिँ अब अलिक मुभ गरिने वस्तु हो। अनि पहाडी कल्चरहरू तल बिस्तारै अप्नाउने, तलबाट मा जाने, अनि तल अवध बस्ने नवाबले होस्, लखनऊको नवाबले अथवा यताका राजाले माथिसम्म चाहिँ क्याप्चर गरेको छ। 22-24 हेर्नु तपाईँ, 22-24 राजा सबै राजतान्त्रिकबाट आएका राजुटाल छन्, माथि बस्छन्, तलसम्मको राज्य छ। उनीहरू साना लग्जरीका वस्तुहरू पनि उतैबाट आउँछन्, उताबाट आउँछन्, पुरा लग्जरियस लाइफ उतैबाट आउँछ। अनि त्यससँग कल्चर पनि समाज हो, सबैतिर सबैतिर फैलिनु भयो। अनि जातिहरू बिचमा त्यस्तो द्वन्द्व पनि थिएन, एकीकरण भएपछि त्यसलाई अझ सलिड रूपमा चाहिँ के भयो भने जाति बिचको द्वन्द्व अन्त भयो, अनि सबै हामी नेपाली भनिने भइहाल्यो।

0: अनि एउटा भाषा अर्को एउटा संस्कृति अरू रहनसहनमा त्यो इन्टिग्रेसन बढी सम्मिलन इन्टिग्रेसन एकीकृत स्वरूप र सद्भाव चाहिँ कहाँ नेपाल जस्तो मुलुकमा त्यति धेरै जाति जनजाति त्यति धेरै भाषा हुँदाखेरि पनि सद्भाव कहिले धर्मयुद्ध जातियुद्ध भाषा भाषिक युद्ध त्यस्तो केही पनि भएन द्वन्द्व केही पनि हुँदै भएन अनि निष्पिग्रले तलमाथि जान सक्ने घुम्न सक्ने अलिक पछि 11-12 शताब्दीबाट हुँदै गएपछि अनि झन् त्यो सलिड हुँदै गयो सम्बन्धहरू अलिक पछिल्लो सदमा त मान्छे विद्याको लागि नै काँसी जाने भनेपछि त्यो परम्परा भयो उनीहरू आउने यात्रीदेखि लगायतका अरू विद्वान पनि आउने भए र हाम्रो सभ्यता हाम्रो संस्कृति चाहिँ अलिक विस्तारित हुने क्रममा 11-12 शताब्दीदेखि बढी अनि 12 शताब्दी निकै यो काठमाडौँमा सिमलगढबाट आएपछि जातिहरू मिसिएपछिको बेलामा पछि चाहिँ अब किराँतहरू पहिले छँदैछन् त्यो आदिकालदेखि छन् किराँती कुनै एउटा यो पिरियड भन्ने छैन गुरुङ तामाङ आदि चाहिँ हिमाल पारबाट आएकोले अहिले उहाँहरू अहिले पनि आफूलाई चाहिँ मङ्गोल मुल्का भन्नुहुन्छ अनि तिब्बत बर्मन भाषा बोल्नुहुन्छ त्यहाँबाट मोहन खमेर पूर्वपूर्व जाँदाखेरि अझ पूर्व दक्षिण पूर्वबाट आएका पनि थिए यदि भाषिक रूपले पनि बाहिरबाट आएका धेरै भए पहिले आएका पश्चिम आइरहेका सांस्कृतिक रूपले पनि आफ्नो संस्कृति लिएर बोकेर हिँड्ने अनि त्यो संस्कृतिलाई अभ्यास गर्ने क्रममा यता एउटा छ त उता एउटा छ त्यो उसको बिचको सद्भाव चाहिँ विकसित भएर गइरह्यो त्यही सद्भावले र आपसी द्वन्द्वभन्दा मेलमिलापले सानो मुलुकमा यति धेरै जाति चाहिँ फास्ट धेरै जातिहरूको उत्थान विकास भयो अहिले पछिल्लो पिरियडमा अब कसैले ए खसारे तिमी यस्ता बाहुन यस्ता त्यो यस्ता यो देश हाम्रो भन्ने त्यस्ता द्वन्द्व झल्किने खालका त्यस्तो अर्थ लाग्ने किसिमका अभिव्यक्ति यताउता पाइन्छ त्यो एकदम पछिल्लो अति प्रायोजित पनि नभन्नु त्यसलाई अलि भ्यास प्रकारको पूर्वाग्रह यता गर्दा सुनिन्छ होला अहिले तर त्यसको जगमा चाहिँ यो देशको सभ्यता संस्कृति द्वन्द्वबाट होइन जातिहरू मिलेर बसेर भएको छ पहाडले त्यसलाई सुरक्षा दियो तरले सुरक्षा दियो तल माथि गएर त्यसले त्यसको लागि केही असर परेन हामी नेपाली भन्ने भए उसबाट पनि भन्दै थियौँ कि यो नेपाल हो भनेर कौटिलो लेखिहाले नेपालबाट सामान आउँदैछ नेपालीहरू आउँदैछन् यस्ता कुरा त ईसापूर्व 4th शताब्दीदेखि नै व्यापक थियो त्यो एउटा अभिलेख पो 4th शताब्दीमा चाणक्यले गरे त त्यो अभिलेख उनले त्यो बुक अर्थशास्त्र भन्ने बुक लेख्नुभन्दा अगाडिदेखि नै भइरहेछ किन किराँतहरू यहाँ छन् किराँतहरूमा स्टोरी जोड्दाखेरि त महाभारतमा अर्जुनको पालामा भीमले यता बिहा गरे किराँत क्षेत्रमा अर्जुन यताका मान्छेहरू किराँतहरू गएर महाभारत युद्धमा लडे आदि कुरा चाहिँ छ त्यो प्राग इतिहासको एक प्रकारले इतिहास भन्दा पनि त्यो चाहिँ एउटा प्राग इतिहासकै एउटा पार्ट मानिन्छ त्यो डकुमेन्ट त्यस्तो होइन तर पनि हाम्रो इतिहास चाहिँ सबै अभिलेखमा मात्रै आधारित छैन अगाडिको त्यस्तो छ त्यो भन्दाखेरि किराँतकालमा व्यापक रूपले आवागमन छ काठमाडौँबाट सेन्ट्रल उता आवागमन छ त्यो उताबाट मान्छे त्यहाँ अन्त किराँतकालदेखि छँदैछ व्यापारकै लेभलको छ भनेपछि व्यापार भनेको एउटा लेभल हो म त्यसमा पछि आउनेछु सबैलाई त्यो लेभल पुग्नु भनेको चाहिँ आर्थिक कारोबार पनि विस्तारित हुनु यात्रीको विकास हुनु अरू धेरै कुराहरू विकास हुँदा अनि त्यो सभ्यता हो त्यो चाहिँ खुद्रा खुद्रा हिसाब गर्नु संस्कृति एउटा लेभल पुगे संस्कृति अनि किराँत सभ्यता लिच्छे विश्वता मल्ल सभ्यता भनेको सबै कुराहरूले परिपूर्ण छ बेलाको जनजीवनलाई त्यो पर्याप्त छ त्यो एउटा लेभल छ त्यो प्लेटो भन्थ्यो अङ्ग्रेजी त्यो लेभलमा पुगेपछि त्यो सभ्यता हुन्छ त्यो प्राचीन कालदेखि नै एक ठाउँमा एक जनजाति अथवा एउटा ठाउँ एउटा भूगोलले होइन सबै सम्मिश्रण भएर आदान प्रदान भइरहेको हिसाबमा त्यो नेपाली सभ्यता भन्नु त्यस बेला पनि नेपाली सभ्यता छ भन्न सकियो
1: भौगोलिक विविधतासँगै नेपालमा धार्मिक एवं सांस्कृतिक विविधता पनि पाइन्छ यहाँले यी विविधताहरूलाई कसरी हेर्नुहुन्छ
0: पहिलो कुरो त भूगोलले एउटा दिशा एउटा निर्धारण गर्छ लिमिट निर्धारण गर्छ त्यो चाहिँ वैज्ञानिक विभाजनको लागि त्यो निर्धारण भयो त्यो हिमाली क्षेत्रमा पहाडी क्षेत्र खोज तराई पृथ्वी आदि विभिन्न नाम त्यहाँ भए त्यहाँ चाहिँ मानिसहरूले जहिले माइग्रेट गरेर आउँदाखेरि मान्छे कुन जातिले कहाँ मन पर्यो त्यो अगुवा एउटा समूह त्यहाँ बस्छ अनि त्यसले अरूलाई बिस्तारै तान्छ कुन जुनसुकै जातिको नाम नर्स हुने प्रक्रिया त्यही नै हो यसले मान्छे एउटा अर्को चाहिँ के हुन्छ मान्छेको भने आफ्नो भाषा आफ्नो चरण आफ्नो संस्कृति अभ्यासहरू अमूर्त अभ्यासहरूलाई चाहिँ मान्छेले अक्षुण्ण पनि राख्नु खोज्छ सामान्य कुरा अर्काको नै छ आफूलाई त्यो अक्षुण्ण पनि राख्नु खोज्छ त्यसको जति मानिसहरू आप्रवासीहरू नेपाल आए ती चाहिँ यहाँ चाहिँ सुरक्षाको लागि आए र राम्रो ठाउँ हरेक देशको राम्रो ठाउँ कुरा आएको कोही राज्य बचाउन आए जस्तै लिच्छवी कुरा गरे भने म अशोकले यस्तरी हानिदिए पछि म अशोक अगाडि पनि मौर्यले भनेर अगाडि चाहिँ गुप्तले पछि अशोकले गरे पछि अरूले पनि गर्न थाले हुँडोले पनि गरे ती प्रहारबाट बच्न लिच्छवी राजा अब पत्ताउनु हुने भयो अब सकिने भयो त्यहाँ भएन भनेपछि अनि त्यहाँ नै पत्ताउनु थाल्यो अनि बाँकी लिच्छवी मल्ल चाहिँ त्यसले प्राचीनकालमा आयो किराँतहरू धेरै अगाडि गए उनको प्रविधि धेरै विकसित थिएन काठमाडौँ र वरिपरि पूर्वतिरबाट आएको उनीहरू परिणाम नागर्ने किराँतहरू उनीहरू अक्षुण्ण आफ्नो संस्कृति राखेर उनीहरू बसे पछि देशमा बढी मुभमेन्ट चाहिँ अलिकति एसिमिलेसन प्रोसेसको लागि भयो संस्कृत लिच्छवीकालमा संस्कृत र पाली वक्ताहरू आए यहाँ किराँत भाषासँग थियो अनि अरू भाषिक समूहहरू आए त्यो भाषी हरेक भाषिक समूहले चाहिँ आफ्नो संस्कृति पनि राखेको हुन्छ अनि एउटा ठाउँमा यो त हामीले राजधानी सुरक्षित ठाउँ मानेर बस्यो त त्यसले त्यहाँको कानुनहरू पनि मान्नु पऱ्यो अनि आफ्नो अभ्यास पनि बचाउनु पऱ्यो अरूको अभ्यास पनि लिनु पऱ्यो इन्टिग्रेसन सुरु भयो त्यसले हामीको बहु विविधता भएको कारण चाहिँ एउटा भाषिक विविधता अरूको जुन जुन पृष्ठभूमिमा आए उनीहरूले आफ्नो व्यक्तित्वलाई बचाउने अनि त्यो अरूले त्यो बचाउने अनि त्यस कारणले सबैले आफ्नो बचाउने गर्दाखेरि समूहहरूको संस्कृति चाहिँ आफ्नो क्षेत्रमा प्रभावकारी अन्यथा चाहिँ त्यो सम्मेलनकारी अरूसँग मिल्ने हिसाबले बसेको भए त्यो विविधता चाहिँ यसरी

0: उत्पत्ति कहाँबाट तिब्बती ग्रुप म तामाङ गुरुङ मगर आदि उता मनखमसम्मको भाषिक नक्सा हेऱ्यो भने त्यो क्षेत्र पूर्वी होइन दक्षिण पूर्वी तिब्बतबाट यता आएको देखिन्छ। त्यसले गर्दा आफूलाई अहिले धेरै जातिले आफूलाई मङ्गल मूलका भनेको चाहिँ हामी तिब्बती भाषा मङ्गल मूलको भाषा बोल्ने उहाँ भनेको उनीहरूले त्यो ठुलो विविधता गुरुङ जस्तो गु भने नौवटा प्रान्त तिब्बतका नौवटा प्रान्तबाट आएको भन्थ्यो भारतको गुरुङले त्यसरी आएको छ सबै तर धेरै पहिलेदेखि आएको अनि आउने क्रम जारी रहँदाखेरि विविधतामा अझै बल परेर अझै बल पुगिरह्यो त्यो उनीहरू आफ्नो जातिको आइडेन्टिटी परिचय पनि कायम राखे मगर सबै जातिहरूले त्यही पहाडी क्षेत्रमै बढी तराईको त छुट्टै कथा छ त्यसो हुनाले विविधताको त्यो भयो अनि नेपाली अब नेपाल भने त मैले अघि एघार निवेदन गरेँ कौटिल्यले प्रश्न लेखेँ गुप्तहरू पनि लेखेको छ समुद्रगुप्तले त नेपाल त त्यहाँ छिमेकी राज्य हो त्यसले अलिक सानो होला नेपाल चाहिँ अलिक कमजोर होला अरूले हामीलाई बुझाउनु पर्छ है तिमीहरू चाहिँ पनि भनेछ त्यो अलाहाबादको ठुलो इन्स्क्रिप्सन समुद्रगुप्तको नेपाल एउटा प्रत्यन्त राज्य हो छिमेकी राज्य भनेको तर अलिक हाम्रो प्रभावभित्र हो भने जस्तै नि त्यो त अहिले त इन्डियाले छोड्दैन अथवा अरूले छोड्दैन भने हाम्रो प्रभावभित्र व्यवहारमै त्यसो बेला पनि त्यो थियो तर कहिल्यै पनि त्यो नेपालको राष्ट्रिय अखण्डता नेपाल त नेपाल नेपाल हो त्यो अखण्डता यहाँ छुट्टै प्रकार जातिहरू यताबाट छुट्टै राज्य छुट्टै सबै कुरा चाहिँ स्वतन्त्र भन्ने ढङ्गको चाहिँ अति प्राचीन कालदेखि नै किराँतकालदेखि नै भएकोले त्यसलाई कतैबाट बिराद बाल्न त परेन त जातिहरू आउने क्रम चाहिँ कहीँ रोकिएन आएन आउने क्रम रहेन र आउने क्रम रहेन सर्वश्रुत अहिले म तपाईँ चाह आवश्यक देवलदेखि एघारौँ शताब्दीदेखि भयो अनि देवलदेखि भएर चौधमा त व्यापक आएर थोरै पुरै भूगोल र मूर्त अमूर्त सारा संस्कृति नै सभ्यतै चाहिँ फरक ढङ्गले आयो त्यो अगाडि चाहिँ बेस चाहिँ आधार कसरी बन्यो भने विभिन्न भाषिक मूलका र विभिन्न भौगोलिक मूलका मान्छे आएर नेपालभरि छरेर बस्दाखेरि त्यो अक्षर नरहिरहँदा त्यो कहिले नाश नहुँदा मूलमूल समूहहरूको चाहिँ अहिले छुट्टै पछि मगर गुरुङ आयो त्यही त्यसरी नै भए त्यसले हाम्रो विविधताको एउटा स्रोत र यी मूलमूल विविधता सुरुका मूलमूल बासिन्दाहरू ती हुन् अनि नेवार चाहिँ एउटा सम्बन्धित एक एउटै नगर धेरैतिर प्रायः किराँतकाले पछिसम्म मध्यकालसम्म आउँदा भाषाले एउटा स्वरूप लियो अनि त्यसै त्यही भाषामा बाँड्दाखेरि नेवा नेपाल नेपालमा देश बस्यो नेवार भन्यो त्यसलाई चाहिँ त्यो चाहिँ अलिक मूल भयो त्यसमा पनि पछि पछिबाट आएकोमा त्यसमा पनि छुट्टै सम्बोध छँदैछ नि त्यो विविधतामा त्यसको त ठुलै नेवारको त छुट्टै नेपालको समग्र म्यामै ठुलो महँगा छँदै नै छ सबै जातिको अलिक सुदूरपुरसम्म पश्चिममा गएपछि त्यसलाई अलिक फ्लक्चुएट धेरै एउटै कुनै जाति ठुलो यता मगर गुरुङ यस्तो क्षेत्र भनेर थिएन अनि पछि आएको चाहिँ ठकुरीहरू हो राजस्थानबाट 11-12 वर्षधारी आए राजस्थानको मुस्लिमको आक्रमणपछि धेरै राजघराना साना साना राजघराना उहाँ राज्य गरिरहेका यहाँ पनि आउँदा अहिले बाँड्ने 22 वर्षको सुरु भयो त्यो शाह ठकुरीहरू आउँदाखेरि त्यसलाई छुट्टै त्यसको आफ्नो छुट्टै संस्कृति छुट्टै जनता पनि ल्याउँदा छुट्टै काम गर्ने मान्छेहरू पनि लिएर आउँदा यता देवलदेवीहरू ल्याएको थिएँ लिएर आउँदा अनि मिक्स्ड भयो पपुलेसन मिक्स्ड भयो तर मिक्सभित्र पनि आफ्नो आइडेन्टी भएको चाहिँ धेरै भए त्यसरी विविधताको त्यो ठुलो स्रोत त्यो जडाइले पनि छँदैछ
1: किराँतले छवि र मल्लकाल सम्मिलित हाम्रो एउटा इतिहास सभ्यता छ होइन विविधता छ होइन यिनीहरूले चाहिँ कस्तो सांस्कृतिक विशेषताहरू झल्काउँछन्
0: पहिले किराँत लिउँ किराँतभन्दा अगाडि छोटो समय आबिर गोपाल थिए त्यही विशुद्ध रूपले पशुपालन आबिर त्यो भैँसी पाल्थे गोपाल चाहिँ गाई पाल्थे तर गोपाल भने गोपाली भने अहिले जाति छँदैछ तिनीहरू हामी आधी गोपालकै वंशको भन्छन् तिनीहरू वरिपरि यता यसो भेगमा काठमा अहिले पनि बसेको छँदैछन् तिनीहरूको प्राचीनता त्यही नै हो तिनीहरूको लिखित प्रमाण चाहिएन थियो ती चाहिँ कमजोर आउँ त बाहिरबाट आएर त्यहाँ बस्दै गरेको कहाँ कहाँ गाई चराउने हेर्नु भैँस चराउने ठाउँमा आयो नि त यो काठमाडौँ उपत्यका चाहिँ जलबाट मुक्त भएपछि है तर किराँतहरूको चाहिँ अलिक नागहरूलाई हटलाई जितेर किराँतहरू आएपछि किराँतहरूको चाहिँ हामीले सभ्यता हेर्दाखेरि चाहिँ त्यसको स्रोत के हो श्रम कस्तो खालको श्रममा आधारित सभ्यता हो किराँतहरू मूलत पशुपालकै रहे अनि पछिल्लो पिरियडको किराँतहरूले कृषिको आविष्कार गरेर सानो सानो सानोतिर कुला

0: किनतेल उनले पल्टाउन सके, सङ्गठित आर्मी नै बिस्तारै उनीहरूको भयो, अथवा केही मुभ त्यहाँ पोलिटिकल गरिन्। अब लिच्छवीहरूको चाहिँ त्यस बेला चाहिँ लिच्छवी सभ्यता चाहिँ अनि अहिलेको सभ्यता फिट हुन्छ त्यो, जस्तो इन्डस भ्यालीमा गङ्गा मैदानको सभ्यता, इन्डस भ्यालीको सभ्यता, हामी जुन सभ्यता शीर्षकमा पढ्छौँ, किराँतकालीन सभ्यता पशु पालन बेस्ट छ, सिम्पल छ। लिच्छवी चाहिँ अलिक बढी सङ्गठित छ, शास्त्रीय आधार त्यहाँ भयो, शास्त्रीय राजा कस्तो हुने, कुन कुन शास्त्र के, यहाँबाट उतातिर वेद छ, यहाँबाट वेद वेद वेद विद्याश्रम, वेदका विभिन्न ऋग्वेद शुक्लयजुर्वेद कृष्णयजुर्वेदका शाखा पढाउने विद्यालय संस्कृत विद्यालयहरू, आयुर्वेद पढाउने विद्यालयहरू यस्ता खोले उनीहरूले। अब सभ्यताको चाहिँ सामान्य पशुपालन आदि र सामान्य श्रमबाट अब चाहिँ कृषि बेस्ड सभ्यता भयो, उत्पादन चाहिँ कृषि नै हो, अनि अब पछि व्यापार थपियो। सभ्यता भनेको सामान्य अर्थमा आस्थामा आधारित अरू केहीमा आधारित त्यो एउटा सभ्यता छ, तर जब त्यसबाट विकसित भएर सुविधा एउटा धार्मिक आस्थागत जुन विकास छ त्यसलाई प्राविधिक विकासले पनि मद्दत गर्यो भने त्यो सभ्यता एउटा अर्को उचाइमा पुग्ने हो। लिच्छवीकालीन सभ्यता भने त्यो सभ्यता लिच्छवीकालको सभ्यताको विशेषता यही हो। त्यसले हामीले पढ्दा अहिले भनिन्छ लिच्छवी पिरियड चाहिँ गोल्डन एज, लिच्छवी सभ्यता नेपालको इतिहासको गोल्डन एज, यति सन्तुलित छ विकास, यस्तो राम्रो छ, त्यसबाट जनतालाई चाहिने सबै कुरा, अनि एक्स्ट्रा चाहिँ व्यापार पनि बत्तीबत्तिर वैवाहिक सम्बन्ध, अरू सम्बन्ध, व्यापार ट्रेड सम्बन्ध भारतसँग उतातिर भए, यताका राजाको छोरी मौखरी, यताको छोरी उताका राजालाई दिने, यताको छोरी भोट तिब्बतको राजालाई पनि दिने, वैवाहिक सम्बन्ध त्यो डिप्लोमेसी मेन्टेन गरेको उसले। सभ्यता भनेको यही विकास हो नि, पोलिटिकल पनि माथि आयो, आस्थागत माथि आयो, प्रविधि झन् माथि, साथ त्यो हिसाबले सभ्यता लिच्छवीकालको सभ्यतालाई चाहिँ राम्रो राम्रो मानियो।
1: हजारौं वर्षका मान्यता, विश्वास र परम्पराको सुवासले बनेको जीवित सभ्यता हो नेपाल। यहाँको सभ्यता इतिहासका पानामा मात्र सीमित छैन, यो त मानिसका संस्कार, व्यवहार र जीवन दर्शनमा निरन्तर बहने नदीको प्रवाह झैं बनेर रहेको छ।
2: यो भूभागका प्रत्येक समुदाय, प्रत्येक जात जाति र प्रत्येक संस्कृति आफ्नै मौलिक रंग, सुवास र पहिचान लिएर उभिएका छन्। सबैलाई बाँध्ने एक अदृश्य सूत्र भने आदर, सह अस्तित्व र आपसी सद्भावको अटुट परम्परा रहेको छ। यही साझा भावनाको भूमिमा उभिएर हामी कार्यक्रममा चर्चा गर्ने क्रममा छौँ।
1: यस क्रममा आगामी केही कार्यक्रमका श्रृङ्खलाहरूसम्म हाम्रो जिज्ञासा कुराकानीमा रहनुहुन्छ नेपालको सभ्यता, संस्कृति र इतिहासको अध्ययन र व्याख्यामा विशिष्ट योगदान दिनुभएका संस्कृतिविद, प्राज्ञ तथा अनुसन्धानकर्ता प्राध्यापक डाक्टर प्रेम खत्री। यहाँहरू सबैलाई आगामी मङ्गलबार बिहान 7:25 बजे कार्यक्रम सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ प्रमोद खरेल जुना प्रसाईको स्वरमा रहेको स्वदेश गान, उन्नति बोहरा शिलाको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको।

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौँ पूजन प्रधान र वन्दना थापाको सुर, शङ्कर प्रसाद गदालको रचना अनि सङ्गीत। यसपछि यहाँहरूले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: मात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: असतो
3: शिक्षाको नीति अभ्यास र प्राप्ति
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
5: शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
6: नमस्कार शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ म मुकुन्द भण्डारी शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psp.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुहरूमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौँ आजको शैक्षिक बहसमा हामी भोटेकोसीमा आएको बाढीका कारण पठन पाठन अवरुद्ध भएका नुवाकोट र रसुवाका सबै विद्यालयहरूमा पठन पाठन सुरु हुन सकेको छ कि छैन त्यहाँका विद्यार्थी शिक्षक र विद्यालयको अवस्था कस्तो छ यही विषयमा यहाँलाई जानकारी गराउँदैछौँ बाढीका कारण पठन पाठन अवरुद्ध रसुवाका केही विद्यालयहरूमा पठन पाठन सुरु भएको खबर प्राप्त भएको छ त्यहाँको अवस्था के छ यो विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल सिलवाल सर स्वागत छ कार्यक्रममा
7: धन्यवाद सर
6: रसुवामा आएको बाढीका कारण शिक्षा क्षेत्रमा पनि ठुलो असर पारेको छ ठुलो प्रभाव पारेको छ ठुलो क्षति भएको छ अहिले त्यहाँको अवस्था सामान्यकरण हुन सकेको छ कि छैन स्थिति त्यहाँको कस्तो छ बताइदिनु न
7: रसुवामा भुटेकोसीको गत भदौ 10 गतेको भुटेकोसीको बाढीका कारणले शिक्षा क्षेत्रमा पनि धेरै तस नस बनाएको छ त्यहाँ चाहिँ 4 विद्यालयहरू कोल्याप्स नै भएका छन्
6: हजुर
7: विद्यालय भवनहरू क्षति होइन विद्यालय कोल्याप्स नै छ 4 विद्यालय जुन 4 विद्यालय मध्ये गोसाइकुण्ड गाउँपालिकाको एउटा विद्यालय र उत्तरगा गाउँपालिकाका 3 विद्यालयहरू कोल्याप्स भएका छन् त्यस्तै गरी 2 गाउँपालिकाका भवनहरू कार्यालयहरू एकदम कोल्याप्स ध्वस्त भएका छन् र विद्यालयहरू पठन पाठन गर्ने अवस्थामा छिमेकी विद्यालयहरू पनि त्यो कोलाहलका कारणले पठन पाठन भइरहेको अवस्था थिएन र पछि हामीले उत्तरगा गाउँपालिकाका विद्यालयहरूलाई 24 गतेबाट भदौको 24 गतेबाट सञ्चालनमा ल्याएका छौँ अहिले उत्तरगया गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू सञ्चालनमा छन् कालिका गाउँपालिकाका सम्पूर्ण विद्यालयहरू सञ्चालनमा छन् र नौकुण्ड गाउँपालिकाका सबै विद्यालयहरू सञ्चालनमा छन् र आमा छदुङ्गो गाउँपालिकाका नि सम्पूर्ण विद्यालय हाकुबेसी आधारभूत विद्यालय हाकुबेसी बाहेकका अरू सम्पूर्ण विद्यालयहरू सञ्चालनमा आएका छन् तर गोसाइकुण्ड गाउँपालिकाका विद्यालयहरू प्रभावित क्षेत्रका विद्यालयहरू अझै पनि सञ्चालनमा आउन सकिरहेका छैनन् गोसाइकुण्ड गाउँपालिकाको ठाडे भन्ने स्थानदेखि बारहुसम्मका विद्यालयहरू सञ्चालनमा छन् र बारहुभन्दा परका विद्यालयहरू जस्तो साबिकको लामटाङ गाउँ विकास समितिका विद्यालयहरू र टिमुरेका विद्यालयहरू सञ्चालनमा छैनन्
6: त्यहाँको अवस्था कस्तो छ सर कति क्षति भएको छ
7: हाम्रा शिक्षक साथीहरू 17 शिक्षक साथीहरू चाहिँ सम्पर्कविहीन छन् 17 मध्ये 1 सब भेटेर दाह संस्कार भयो अरू 16 शिक्षकहरू सम्पर्कविहीन छन् त्यस्तै गरी करिब 260 हाराहारीका विद्यार्थीहरू सम्पर्कविहीनमा छन् र त्यस्तै गरी करिब 40 विद्यार्थीहरूको आमा र बुबा दुवै गुमाएको अवस्था छ र करिब 300 हाराहारीमाका विद्यार्थीहरू अभिभावक आमा अथवा बुवा रिलेटिभ्स र प्रपर्टी यी तिनै पाटोबाट हेर्दाखेरि तिनै पाटोबाट गुमाएका चाहिँ करिब 300 हाराहारीका विद्यालयहरू छन्
6: यो जिल्लाभरिको तथ्याङ्क गोसाइकुण्डको कुरा गर्नुभयो नि सर अहिले पनि त्यहाँ चाहिँ विद्यालयहरू सञ्चालन गर्न सकेका छैनन् भन्नुभयो हामीले अघिल्लो कार्यक्रममा त्यहाँका एकजना प्रधानाध्यापकसँग कुराकानी गर्दाखेरि अहिले पनि नदीको वारी र पारी सम्पर्क हुन सकेको छैन चाइनाबाट बाटो बन्यो भने हाम्रो सम्पर्क हुन सक्छ अवस्था नै के छ थाहा छैन विद्यालय सञ्चालन गर्ने कुरा त पहिले जाओस् भन्नुभएको थियो
7: यस्तो छ त्यो गोसाइकुण्ड गाउँपालिकाको सन्दर्भमा मैले भन्न पर्दाखेरि हामीले गोसाइकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङ तामाङज्यू त्यहाँको शिक्षा अधिकृत प्रमुख प्रशासकीय अधिकृत लगायतसँग सल्लाह गरेर गोसाइकुण्ड गाउँपालिकाको लामटाङ पाटो चाहिँ लामटाङपट्टिको पाटो चाहिँ सञ्चालन गर्ने अवस्था छैन किनभने त्यहाँ जाने बाटो छैन त्यो पुलहरू भत्केका छन् ओहोरदोहोर गर्न सक्ने समस्या छैन टिमुरेमा त सबै टिमुरे बजारै कोल्याप्स भएको हुनाले टिमुरेको विद्यालय सञ्चालन गर्ने अवस्था छैन र त्यस्तै गरी स्याप्रुबेसीको कोमिन स्यामे वाङफेल भन्ने माध्यमिक विद्यालय, त्यो विद्यालय पनि सञ्चालन गर्ने अवस्थामा छैन र अब हामी ती विद्यालयहरूलाई नै तुरुन्तै सञ्चालनको पाटोमा हामी गइरहेका छौँ र भारखु भीमसिन आधारभूत विद्यालयदेखि ठाडेसम्मका विद्यालय यो पाटो भारखु धुन्चे बोकेझुण्ड सोले र ठाडे भीमली यो एरियाका विद्यालयहरू अहिले हाम्रो सञ्चालनमा छन्। विद्यालयहरू र हामीसँग भएका विद्यालयमा जुन बाढीका कारणले हाम्रा विद्यालयहरूमा चार पाँचवटा विद्यालयमा होल्डिङ सेन्टर राखिएको थियो र होल्डिङ सेन्टर राखेको विद्यालयहरूलाई पनि हामीले सञ्चालनमा ल्याएका छौँ। अहिले
6: धेरै विद्यार्थीहरूले आफ्ना अभिभावकहरू गुमाउनु भएको छ, कहाँ बस्ने कहाँ खाने भन्ने पनि समस्या छ, त्यस्ता विद्यार्थीहरूलाई कसरी व्यवस्थापन गर्नुभएको छ यहाँहरूले? अझै भन्यो भने कि विद्यार्थीहरूलाई त रसुवाबाट विभिन्न ठाउँमा लगिएका कुराहरू पनि आइरहेका छन्, यो त यहाँलाई जानकारी होला, यथार्थ के हो त्यो पनि बताइदिनु न।
7: अब रसुवाका हामीले हाम्रो सम्पर्कमा आएका विद्यालयहरू हाम्रो कतिपय विद्यार्थी भाइ बहिनीहरू अझै पनि हाम्रो सम्पर्कमा हामीले सम्पर्क गर्न सकेका छैनौँ केही विद्यार्थीहरू। अब ती विद्यार्थीहरू जो विद्यार्थीहरू आमा बाउ गुमाएका अथवा रिलेटिभ्स गुमाएका अथवा आफ्नो चाहिँ प्रपर्टी गुमाएका ती विद्यार्थीहरू अहिले विभिन्न ठाउँमा, जस्तो उदाहरणका लागि नुवाकोटको पनि नुवाकोटको बट्टारमाको होल्डिङ सेन्टरमा, काठमाडौँको येलो गुम्बा लगायतका ठाउँहरू र रसुवाकै पनि यी होल्डिङ सेन्टरहरूमा राखिएको छ र जो बाहिर भएका विद्यार्थीहरूसँग हामीले गाउँपालिकाले सम्पर्क गर्न सकिरहेका छैनौँ र हामी त्यही सम्पर्कका लागि प्रयासरत छौँ र हाम्रा विद्यार्थीहरूलाई हाम्रै जिल्लामा राखेर उहाँहरूलाई खान लाउन बस्न पढ्ने सम्मको यति व्यवस्थासहितको हाम्रो विद्यार्थीहरू रसुवाका विद्यार्थीहरू बाहिर जान हामीले दिनु हुँदैन र रसुवामै पठन पाठन सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी अगाडि बढेका छौँ र अहिले प्रभावित एरियाको जुन बेत्रावती क्षेत्र प्रभावित क्षेत्र हो र कोल्याप्स क्षेत्र हो र त्यो क्षेत्रभन्दा माथि बुगरी टार भन्ने एउटा टार छ, त्यो टारमा चाहिँ नीलकण्ठ माध्यमिक विद्यालय छ। त्यहाँ प्रभावित क्षेत्रका र कोल्याप्स भएका विद्यालयका विद्यार्थीहरू र प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई त्यहाँ होस्टलमा ल्याएर खान बस्न र पठन पाठनको व्यवस्था हामीले गरेका छौँ। त्यस्तै गरी मालिका देवी आधारभूत विद्यालय कोल्याप्स विद्यालय हो र त्यो विद्यालयका बाँकी विद्यार्थी र आसपासका विद्यार्थीहरूलाई हामीले चाहिँ नवविजय माध्यमिक विद्यालय भलायगडा उत्तर चारमा चाहिँ पठन पाठन र बस्नको लागि व्यवस्था गरिएको छ र उतापट्टि गोसाइकुण्डको सन्दर्भमा गोसाइकुण्डका विद्यार्थीहरू हतार भएका विद्यार्थीहरूलाई चाहिँ कोमिनसामी वाङफेल माध्यमिक विद्यालयको हिमाली छात्रावासमा राखेर पठन पाठनको व्यवस्था गर्नुपर्छ भन्ने हामीले चाहिँ मतलब योजना बनाएका छौँ।
6: पुलको समस्या छ अझै पनि, त्यसलाई कसरी व्यवस्था?
7: त्यहाँको भूगोल यस्तो छ सर, त्यहाँको भूगोल के छ भने पारीको पारी छ सर, वारीको वारी छ।
6: हजुर,
7: जस्तो पारीको विद्यार्थीलाई हामीले जस्तो उदाहरणका लागि चिप्लेटी आधारभूत विद्यालय हाम्रो कोल्याप्स विद्यालय हो,
6: हजुर,
7: मालिका आधारभूत विद्यालय हाम्रो कोल्याप्स विद्यालय हो, मालिका आधारभूत विद्यालय भोटेको सिवारी हामी यतापट्टि चाहिँ कालिका थानापट्टिको पाटोमा पर्छ र चिप्लेटी चाहिँ उतापट्टि ठुलो गाउँ पाटोमा पर्छ हाम्रो। त्यो उतापट्टिको पाटोमा पर्ने विद्यार्थीलाई ठुलो गाउँमै व्यवस्था गरेका छौँ, यतापट्टिको पाटोमा पर्ने विद्यार्थीलाई नीलकण्ठको माभिमा र नवविजय माभिमा व्यवस्था गरेका छौँ।
6: भन्नाले उहाँले चाहेको विद्यालयमा भन्दा पनि आफूले यहाँले व्यवस्थापन गर्ने सर, उहाँले अध्ययन गर्नुपर्ने,
7: उहाँहरूले चाहेको विद्यालय पनि रसुवाका। अब मैले हजुरसँग भन्नै पर्दा अहिले मैले नाम लिएको नवविजय माध्यमिक विद्यालय भलाय गडा उत्तरगा चार र नीलकण्ठ माध्यमिक विद्यालय बोईटार भनेको रसुवाको राम्रो विद्यालय मध्येका विद्यालय हुन् र नतिजाका आधारमा पनि राम्रो, व्यवस्थापनका आधारमा नि राम्रो र स्टाफिङको आधारमा पनि अति राम्रो विद्यालय हुन् र उहाँहरूको रोजाइ पनि बोगटार र भलाइडाँडा नै हो।
6: त्यहाँ अहिले पनि विद्यार्थीहरूमा बाढीको कारणले डर, तनाव, मानसिक असर, यापत कुराहरू देखिन सक्छन्, यसको लागि विद्यालयले मनोपरामर्शका कुराहरू त्यस्ता केही अन्य विकल्पहरू हुन सक्छन् नि उहाँलाई सामान्य अवस्थामा ल्याउनको लागि के कसरी काम गर्नुभएको छ यहाँहरूले?
7: मनोपरामर्शको सन्दर्भमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विभिन्न किसिमका सङ्घ संस्थाहरू पनि आइरहनु भएको छ, विदेशी कूटनीतिक नियोग पनि मनोपरामर्शको लागि आउनुभएको छ र उहाँहरूको पहलमा र विभिन्न किसिमको गैर सरकारी संस्था एनजिओ आइएनजिओदेखि लिएर कूटनीतिक नियोगका प्रयासमा चाहिँ भएका विद्यार्थी हाम्रो चाहिँ प्रभावित क्षेत्रमा भएका विद्यार्थीहरूलाई मनोपरामर्श पनि गरिएको छ। त्यो मनोपरामर्श चाहिँ नीलकण्ठ माध्यमिक विद्यालय बोगरीटारमा विद्यार्थीहरूलाई त्यहाँ चाहिँ मनोपरामर्शको सेवा हामीले प्रदान गरेका छौँ।
6: यो त विद्यार्थी तर्फको कुरा भयो, शिक्षकका कुराहरू गर्दाखेरि पनि उहाँहरूले आफ्ना सहकर्मी गुमाउनु भएको छ, आफ्ना परिवारका सदस्यहरू गुमाउनु भएको छ, आफन्तहरू गुमाउनु भएको छ। यो अवस्थामा उहाँहरू अध्यापन गराउने मनस्थितिमा हुनुहुन्छ कि हुनुहुन्न, उहाँको अवस्था कस्तो छ, उहाँहरूलाई पनि त केही किसिमको परामर्शका कुराहरू आवश्यक हुन सक्छन्, उहाँलाई सामान्य अवस्थामा त्यहाँका शिक्षकहरू आउन सकेका छैन कि छैनन्?
7: अब यसमा चाहिँ एकदमै हाम्रो विद्यालयमा हाम्रो शैक्षिक क्षेत्रमा सबैभन्दा ठुलो क्षति भयो, यो एकदमै नै नराम्रो पाटो भयो। र त्यसमध्येबाट नै राम्रो खोज्ने हो भने हाम्रा जति शिक्षकहरू 17 शिक्षकहरू सम्पर्क 16 शिक्षकहरू सम्पर्कविहीन छन् र 1 शिक्षकको लास भेटेर दाह संस्कार भइसक्यो, 17 शिक्षकको हिसाबमा 17 शिक्षक हाम्रो बेपत्ताको लिस्टमा हुनुहुन्छ, ती बाहेकका अन्य शिक्षकहरू केही शिक्षक एकजना पूर्णबहादुर तामाङ र फुर्पु घले भन्ने शिक्षक बाहेक सामान्य उहाँहरू घाइते हुनुभयो, अरू शिक्षकहरू उहाँहरू घाइते हुनुहुन्न, उहाँहरू एकदम सकुशल हुनुहुन्छ र राम्रो अवस्थामा हुनुहुन्छ। र सञ्चालनमा आएका विद्यालयहरू पनि हाम्रो शिक्षक साथीहरूकै सक्रियतामा, नत्र शिक्षक साथीहरूको सक्रियता भएन भने हामीले विद्यालय सञ्चालन गर्नै सक्दैनौँ, सञ्चालन भएका छन्। र जुन सञ्चालनमा नआएका हाम्रो चाहिँ गोसाइकुण्डको लामटाङ पाटको र लामटाङ तिमुरे र स्याप्रु त्यति पारको चाहिँ शिक्षकहरूसँग हामीले सम्पर्क गरेका छौँ, उहाँहरू सुरक्षित हुनुहुन्छ, उहाँहरू एकदम उच्च मनोबलका साथ हुनुहुन्छ र शिक्षकहरूलाई पनि मनोपरामर्शको एउटा गर्न हामीले गाउँपालिकासँग सहकार्य गरेर योजना बनाएर उहाँहरूलाई पनि मनोपरामर्शको व्यवस्था गर्न सकिन्छ।
6: जुन क्षति भएका भवनहरू विद्यालयहरू छन् नि, तिनीहरूलाई पुनः सञ्चालनमा ल्याउन सकिने अवस्था छ कि छैन?
7: एउटा अनुरोध गरे, हाम्रो विद्यालयहरू 4 विद्यालय क्षति होइन कोल्याप्स,
6: हजुर,
7: जुन विद्यालयको जग्गा पनि छैन, जुन जग्गामा अहिले चाहिँ त्रिशुली नदी भोटेकोसी नदी बगिरहेको छ त्यो चाहिँ कोल्याप्स छ, त्यो विद्यालय त्यही ठाउँमा सञ्चालनमा आउने सँगै सम्भावना छ। र त्यो विद्यालय चाहिँ अब जति विद्यालय 4 विद्यालय थिए, 4 विद्यालय मध्ये एउटा विद्यालय संस्थागत विद्यालय हो मुरुन्टी नीति,
6: हजुर,
7: अरू एउटा चिपेटी आधारभूत विद्यालय अहिले मैले बताइसकेँ, एउटा मालिका देवी आधारभूत विद्यालय र एउटा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे हो, यो चाहिँ कोल्याप्स हो, यो कुनै जग्गा छैन, छैन, सबै खोला अहिले त्यो खोलाको बगर हो, त्यहाँ कुनै पनि अवशेष विद्यालयको अवशेष भेटिँदैन। र ती विद्यालयहरूमा विद्यार्थी सङ्ख्याको कुरा गर्ने हो भने खासै त्यो त्यति 3 विद्यालयहरूमा विद्यार्थी सङ्ख्या धेरै विद्यार्थी सङ्ख्या भएको विद्यालय होइन, अब चिप्लेटीमा 7 विद्यार्थी सङ्ख्या भएको हो ठाउँ हो, 1 विद्यार्थी त्यहाँबाट चाहिँ सम्पर्कविहीन छ। मालिका देवी आधारभूत विद्यालयमा 18 विद्यार्थी मध्ये 11 विद्यार्थी सम्पर्कविहीन छ र नेपाल राष्ट्रिय आधारभूत विद्यालय तिमुरेमा 35 विद्यार्थी देखिन्छ, रेगुलर नियमित पढ्न आउने नियमित हाजिरी हेर्ने भने 30 विद्यार्थी देखिन्छ र 30 विद्यार्थी मध्ये 25 विद्यार्थी सम्पूर्ण बिन्छन्। अब ती विद्यालयहरूमा त्यो विद्यालयमा त्यही विद्यालय पुनर्निर्माण गरेर विद्यालय सञ्चालन गर्न सकिन्छ, सम्भावना त अहिले खोला भयो त्यो ठाउँ,
6: हजुर,
7: त्यो विद्यालयमा विद्यार्थी सङ्ख्या कम भए हुनाले आसपासका राम्रा विद्यालयहरू जस्तो अब गोसाइकुण्डको लागि अहिले मैले भने कोमिन स्यामे वाङखेल हाम्रो विभागको नमुना विद्यालय पनि हो र हिमाली छात्रावास भएको विद्यालय पनि हो, अब यतापट्टि चाहिँ मैले भने बोगैटार भनेको असाध्यै राम्रो विद्यालय पनि हो र अहिले सानो उहाँहरूकै पहलमा छात्रावास छ र अहिले ठुलो छात्रावासका लागि हामीले मन्त्रालय विभागसँग पनि हामीले अनुरोध गरेर हामीले चाहिँ एउटा रिपोर्टमा हामीले अनुरोध गरेर हामीले रिपोर्ट पेस गरेका छौँ, अति विभागको टिमहरू आउनुभएको थियो रिपोर्ट बनाउनका निम्ति, त्यो रिपोर्टमा नीलकण्ठ माध्यमिक विद्यालय बोगडी टारलाई 150 क्यापेसिटीको चाहिँ हिमाली छात्रावासको आवश्यक छ भनेर उहाँहरूले पनि, माध्यमिक विद्यालय भनेको चाइनाले G2G बट चाइनाले बनाइदिएको विद्यालय हो, असाध्यै राम्रो असाध्यै चाहिँ नि ठुलो र सुन्दर विद्यालय भवन सुन्दर भएको चाहिँ विद्यालय हो त्यहाँ, त्यो विद्यालय पनि र शैक्षिक हिसाबले भन्दा पनि त्यो विद्यालय राम्रो विद्यालय हो, ती विद्यालयहरूमा सिफ्ट गर्न सकिन्छ र पढाउन सकिन्छ सर।
6: बाढी प्रभावित विद्यार्थी अभिभावक र शिक्षकहरूलाई शिक्षा विकास तथा समन्वय एकाइको प्रमुखको हिसाबले के भन्नुहुन्छ, यहाँको के आग्रह छ?
7: मैले सम्पूर्ण रसुवामा चाहिँ अध्यापन गर्ने शिक्षक साथीहरू र अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई मेरो विनम्र अनुरोध के छ भने जुन 10 भोटेकोसी नदीको विनाशकारी बाढीका कारण हाम्रो शैक्षिक क्षेत्रलाई जुन टिमुरेदेखि बेत्रावतीसम्मको शैक्षिक क्षेत्रलाई तहस नहस बनायो, अब यसलाई यो दुःखलाई यो सुखलाई अलिक शक्तिमा बदलेर हाम्रो भागा बालबालिकाहरूलाई अन्य जिल्लामा नपठाउने हिसाबले र आफ्नै विद्यालयमा व्यवस्थापन गरेर उहाँहरूलाई होस्टलमा खान लाउन बस्न सम्मको व्यवस्थापन गरेर जिल्लाको विद्यार्थी जिल्लामा नै पढाउन प्रयास गर्नुहुन मैले एकदम अनुरोध गरेँ र त्यसका लागि यहाँहरूलाई आवश्यक पर्ने सहयोग र सहकार्यका लागि शिक्षा विकास तथा समन्वय इकाइ रसुवा र इकाइ प्रमुख पनि एकदम यहाँहरूको साथमा हुनेछ भनेर मैले आग्रह गरेँ।
6: हुन्छ, हामीलाई समय दिनुभयो। रसुवा जिल्लाको शिक्षाको अवस्था, जुन बाढी प्रभावित क्षेत्रमा पछिल्लो समयमा विद्यालय सञ्चालनको लागि भएका प्रयास, यसका विषयमा यहाँले जानकारी गराइनुभयो, यहाँलाई धन्यवाद।
7: मलाई जुन अवसर दिनुभयो, रसुवाको शैक्षिक अवस्थाको बारेमा चाहिँ राख्ने अवसर दिनुभयो, अवसर दिनुभएकोमा रेडियो नेपाललाई पनि मेरो हार्दिक धन्यवाद।
6: नुवाकोट जिल्लाका बाढी प्रभावित विद्यालयहरूको अवस्था के छ, यो विषयमा कुराकानी गर्न हामीसँग हुनुहुन्छ नुवाकोट जिल्लाको विदुर नगरपालिकाका उपप्रमुख प्रभाव भोटी। उपप्रमुखजी, स्वागत छ कार्यक्रममा।
2: हजुर, धन्यवाद।
6: भोटीकोशीमा आएको बाढीले नुवाकोट जिल्लालाई पनि असर गर्यो, विद्यालयमा पनि क्षति गरेका कुराहरू छन्। ती विद्यालयहरूमा पठन पाठन हुन सकेको थिएन, अहिले सामान्य अवस्थामा आइसकेको हो कि के छ? विद्यालयहरू पूर्ण रूपमा सञ्चालन हुन सकेका छन् कि छैनन्, के छ स्थिति बताइदिनु न।
2: विद्यालयहरू हिजोदेखि बाढीले एकदम धेरै क्षति पुऱ्याएको थियो, त्यो स्कुलको पनि हिजोदेखि अस्थायी संरचनामा पठन पाठन सुरु भएको छ। यसरी विद्युतलाई चाहिँ 24 गते साउन 24 गते नै विद्यालयहरू खोल्ने निर्णय गरेका थियौँ, जसमा चाहिँ होल्डिङ सेन्टर बाहेक क्षति भएका विद्यालय बाहेक भनेको थियो। 1 गतेदेखि लगभग सबै खोलिसकेका थियो भने हिजो एउटा त्रिभुवन त्रिशुली बाँकी थियो, उसको पनि नियमित पढाइ सुरु भएको सन्दर्भमा हाम्रा चाहिँ सबै विद्यालयहरू खुलेका छन्।
6: विद्यालयहरू खुलेका छन् यहाँले भन्नुभयो नि, होल्डिङ सेन्टरहरू पनि थिए, ती होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरू हटाएर अथवा उहाँलाई अन्यत्र राखेर विद्यालय सञ्चालन गरिएको हो या उहाँलाई अहिले पनि राखिएकै छ त्यहाँ?
2: होइन, होल्डिङ सेन्टर खाली गरियो। खाली कस्तो भने, विद्युतको सन्दर्भमा हामीले कोठा भाडामा बस्ने नीति लिएर आएका थियौँ, जसले चाहिँ कोठा भाडामा खोजेर बस्नुभयो अनि कोही आफन्तहरूकोमा बस्नुभयो, जसको थिएन उहाँहरूलाई पर्सनल टेन्टहरू हुन्छ नि त्यो उपलब्ध गराएर सार्वजनिक ठाउँमा बसिरहनु भएको छ। त्यो टेन्टमा बस्ने चाहिँ एकात अलिक थोरै हुनुहुन्छ, अनि हाम्रोमा अलिक बढी फर्स्ट उसमा चाहिँ रसुवाबाट रेस्क्यु गरेर लिएर आएका नागरिकहरू जो फेरि रसुवा फर्केर चाहनुहुन्न, उहाँहरू विदुरमै हुनुहुन्छ, अनि उहाँहरूलाई पनि हाम्रो विदुर पास मा रहेको सार्वजनिक जग्गामा टेन्टहरू राखेर व्यवस्थापन गरिसकेपछि चाहिँ विद्यालयहरू खाली भएका छन्। जस्तै तुच्चेका सन्दर्भमा त्यहाँ सामुदायिक आवासहरू थिए, ती सामुदायिक आवासहरूमा चाहिँ होल्डिङ सेन्टरकै रूपमा रसुवाको नागरिकहरू बन्नु बस्नु भएको छ, र स्कुलका सन्दर्भमा अब होल्डिङ सेन्टरहरू चाहिँ खाली भइसकेका छन्।
6: एउटा विद्यालय हिजोबाट सुरु भयो भन्नुभयो, नुवाकोटमा कतिवटा विद्यालयहरू प्रभावित भएको थिए अथवा ती विद्यालयहरूमा फेरि पठन पाठन सञ्चालन गर्न सक्ने अवस्था छ कि छैन, अथवा वैकल्पिक व्यवस्था के गर्नु भएको छ, यो विषयमा पनि बताइदिनु न।
2: हजुर, हाम्रोमा प्रत्यक्ष रूपमा सरकारी तर्फ 2 विद्यालय जसको नाम निशान नै केही छैन, अनि त्यसपछि संस्थागत तर्फ 2 विद्यालय चाहिँ उहाँहरूले पनि वैकल्पिक रूपमा, जस्तै यो त्रिशुली सामुदायिक बोर्डिङले नगर 9 वडाको आँगुटारमा लिनुभयो, उत्तर गयामा र हाम्रो रामचन्द्र आधारभूत विद्यालय रहेको थियो, त्यहाँ चाहिँ आउने विद्यार्थीहरू नै धेरै हताहती भएको कारण, पढ्ने विद्यार्थीहरू अथवा गाउने नरहेको कारण त्यो विद्यालय चाहिँ हामीले अन्त क्लास सुरु गर्न सकेनौँ। शिक्षकहरूलाई चाहिँ नजिक पाएको पर्ने ठाउँमा व्यवस्थापन गर्ने भनेर हामीले एउटा वर्कआउट गर्दैछौँ। त्रिभुवन तुलसीलाई पनि अर्को ठाउँमा व्यवस्थापन गरेको छौँ, जस्तै बाढीबाट अलिकति असर गरेको हाम्रो संस्कृत मावि चण्डेश्वरी माविहरूलाई पनि अलिक सुरक्षित हिसाबले चाहिँ चलाइएको छ। एउटा बाढीपछि कक्षा नै सञ्चालन गर्न नसकेको, जो विद्यार्थी नहुनाको कारण कक्षा नै सञ्चालन गर्न नसकेको चाहिँ हाम्रो रामचन्द्र आधारभूत विद्यालय रहेको छ। अब त्यसको चाहिँ हामीले शिक्षकहरूको नगरपालिकामै एउटा म्यानेजमेन्ट गर्दैछौँ।
6: यहाँले विद्यार्थी नै नभएर विद्यालय सञ्चालन गर्न सकिएन भन्नुभयो, अलिक प्रश्न पार्दिनु।
2: यस्तो त्यो रामचन्द्र आदिमा चाहिँ हाम्रो विद्युत दश रसुवा र नुवाकोटको सिमाना रहेको थियो। अब त्यहाँ आउने बच्चाहरू चाहिँ अब बाढीबाट प्रभावित भएको अनि त्यसपछि केही बाढीमै बेपत्ता हुनुभएको र बस्ती नै त्यहाँबाट विस्थापित भइसकेपछि अन्त जस्तै केही विदुर आउनुभएको छ होइन, केही गेठुटार आउनुभएको छ भनेपछि त्यहाँ पढ्ने बालबालिका त्यहाँ रहनु भएन, जस्तै एक त बस्ती नभएपछि हाम्रो जीवित रहनुभएका बालबालिका पनि त्यहाँ रहने कुरा भएन होइन, अनि अर्को फेरि बाढी प्रभावित क्षेत्र भएर बालबालिकाहरू अलि मिसिङ पनि हुनुहुन्छ गाउँ घरबाटै होइन, त्यो सन्दर्भमा चाहिँ त्यो विद्यालय जाने चाहिँ बालबालिका अहिले त्यहाँ त्यो क्षेत्रमा रहेन भन्नु।
6: यहाँले विद्यार्थीहरू हराएका कुराहरू पनि गर्नुभयो नि, अहिले नुवाकोट कति जति विद्यार्थी हराएका अथवा बेपत्ता भएका छन्, पछिल्लो तथ्याङ्क के जानकारी छ यहाँलाई?
2: हाम्रो चाहिँ यो रसुवा उत्तरगया बोर्डिङ स्कुल र रामचन्द्र आधारभूत विद्यालयमा चाहिँ अधिकांश हाम्रो रसुवाको भाइ बहिनीहरू पढ्न आउनुहुन्थ्यो र हाम्रो चण्डेश्वरी आइरहेका विद्यार्थीहरू अनि त्यसपछि गएर अरू विद्यालयका गरी हामीले त्यो रसुवाको पनि हाम्रै विद्यालयमा भएर हामीले त्यसको एउटा छुट्टै गराएको छ। त्यसमा चाहिँ 200+ बालबालिकाहरू चाहिँ मिसिङ रहनु भएको देखिएको छ।
6: अहिले विद्यार्थी शिक्षकको अवस्था हेर्दाखेरि सहज रूपमा पठन पाठन गर्न सक्ने अवस्थामा उहाँहरू हुनुहुन्छ?
2: अब हामी सामान्यतया विद्युत नगरपालिकाले सामान्यीकृत हुनुपर्छ भनेर प्रयास गरिरहेका छौँ, काउन्सिलिङको व्यवस्थाहरू गरिरहेका छौँ होइन। अब सुरुवातमा अलि बढी पढाइलाई जोड दिनुभन्दा पनि एउटा किनभने 24 गते नै हामीले विद्यालय खोलेका थियौँ होइन, अनि त्यसपछि काउन्सिलिङका उहरू गर्ने अनि त्यसपछि अर्को हप्ताबाट पठन पाठन गर्ने भनेको भनेर भनेका छौँ। अब मानसिक रूपमा यो बाढी जो जसले देख्नुभएको छ अथवा यसको बारेमा सुन्नुभएको छ मानसिक रूपमा सबैलाई नै असर पुग्ने खालकै छ, यो विचित्रै हुने खालको छ, एकदम पीडादायी नै छ। तैपनि अब जीवनमा यस्तो तारचढावहरू भइरहेको छ, यस्तो विपत्तिहरू आइरहेको छ भनेर आफूलाई सम्हालेर फेरि पठन पाठनको इन्भाइरोमेन्ट सुरु गर्न चाहिँ सबैले मेहनत गरिराख्नु भएको।
6: अभिभावक विहीन भएका विद्यार्थी, घरबार विहीन भएका विद्यार्थीहरूको लागि के व्यवस्थापन गर्नुभएको छ कि?
2: हजुर छ, अब यो हाम्रो विद्युतमा चाहिँ बुवा आमा दुइटै नहुनु भएको छ, एकदम कम हुनुहुन्छ, 3 जना अहिलेसम्म रेकर्डमा आउनु भएको छ। आफ्नै आफन्तहरूकोमा मामा घरको हजुरआमा हजुरबाहरूले यसरी राख्नुभएको छ। हाम्रोमा अब रसुवाबाट पनि उद्धार गरेर ल्याइएका चाहिँ करिब 27 जना बालबालिकाको आमा बुवा हुनुहुन्न, अनि आमा बुवा नभइसकेको बालबालिकालाई चाहिँ हामीले विद्युत 2 रहेको अन्नपूर्ण आधारभूत विद्यालयमा आवासीय व्यवस्था गरेर त्यहीँबाट पढ्न मिल्ने चाहिँ गरिराखेका छौँ।
6: यहाँले अगाडि पनि भन्नुभएको थियो कि होल्डिङ सेन्टरमा पनि छन् रसुवाबाट आएका व्यक्तिहरू बसिराख्नु भएको छ भन्नुभएको थियो, उहाँसँग पनि बालबालिकाहरू होलान्, विद्यार्थीहरू होलान्, उहाँलाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ। अहिलेको संरचनाले त्यो धान्छ?
2: होइन, अहिलेको संरचनाले अब विद्युत अलिकति सहरी भूभाग अहिले भूकम्पपछि राम्रा राम्रा विद्यालयहरू बनेका छन् त्यो धान्छ नै। जस्तै 72 विदुर साथको तुप्से सामुदायिक भवनमा बसिराख्नु भएको छ, जसमा 32 भन्दा त बढी बालबालिका नै हुनुहुन्छ, उहाँहरूलाई हामीले त्यहीँको विद्यालय चन्देश्वरी माध्यमिक विद्यालयमा पठन पाठनको व्यवस्था मिलाएका छौँ। 5 सन्दर्भमा हाम्रो 5 3 माध्यमिक विद्यालय रहेका छन्, ती 3 माध्यमिक विद्यालयमा विद्यार्थीले छानेर जान सक्ने व्यवस्था गरेका छौँ। यसरी रसुवाबाट बाढीमा प्रभावित भएर आउनुभएका बालबालिकालाई पनि नजिकको विद्यालयमा पठन पाठनको लागि नगरपालिकाले वातावरण मिलाएको छ, र वारी र पारीको सन्दर्भमा कनेक्सन हुन नसक्दा विद्यार्थीहरूको अथवा अभिभावकहरूको इच्छा बमोजिम आफूलाई मन लागेको स्कुलमा पढ्न सक्ने अझै वातावरण चाहिँ बनिसकेको छैन। तर नगरपालिकाले अहिले खोला वारी र पारी गरिराख्नु पर्दैन, बालबालिकालाई विद्यालय पठाउने हो भनेर चाहिँ नजिकको विद्यालयमा, तपाईँलाई जहाँ जान मन लाग्छ नजिकको विद्यालय त्यहाँ गएर पढ्न सक्नुहुन्छ भनेर त्यो वातावरण चाहिँ हामीले क्रिएट गरिदिएको छौँ।
6: यहाँले आवासीय व्यवस्था पनि गर्नुभएको छ, त्योसँग लाग्ने खर्चका कुराहरू, पाठ्य पुस्तकका कुराहरू, ड्रेसका कुराहरू पनि हुन्छन्, किनभने बाढी पहिरोबाट सबै लगिसकेको विद्यार्थीहरू पनि छन् नि त्यहाँ।
2: यस्तो अहिले सुरुमा बच्चा बच्चीसँग झोला कापी किताब होइन ड्रेसहरू छैन भने त्यसमा बच्चा बच्चीलाई त्यो फिल नगराउने, त्यसपछि धेरै सङ्घ संस्थाहरू सरकारकै पनि तर्फबाट उहाँहरूलाई आवश्यक पर्ने सम्पूर्ण सामानहरू उपलब्ध गराउने र त्यो स्कुलमा पुगिसकेको पनि छ। त्यसरी एक त बालबालिकालाई अप्ठ्यारो लाग्ने नदिने, उहाँहरूलाई केही छैन भने पनि पालिकाको तर्फबाट सङ्घ संस्था मार्फत चाहिँ त्यो उपलब्ध गराउने गराउने भनेर हामीले पोलिसी बनाएको छौँ, र त्यो पोलिसी अन्तर्गत विद्यालयहरूमा काम पनि गरिराखेको छ।
6: अहिले रसुवा र नुवाकोटका केही विद्यार्थीहरूलाई काठमाडौँ लगायत अन्यत्र पनि लगेका कुराहरू आइरहेका छन्, केही जानकारी छ यहाँलाई?
2: मलाई त्यो चाहिँ छैन, जस्तै आफन्तहरू हुनुभएको, जस्तै आमा बित्नु भएर बुवा हुनुभएको, बुवा बित्नु भएर आमा हुनुभएको बालबालिकाहरू चाहिँ बसिराख्नु भएको छ। अब यो काठमाडौँ पठाउने सन्दर्भमा जुन पालिकाको बालबालिका हो त्यो पालिकाको बाल कल्याण अधिकारीको सिफारिसमा अनि एउटा हाम्रो सङ्घीय मन्त्रालय अन्तर्गतको त्यो एउटा बाल कल्याण कि परिषद हो कि के छ के अरे त्यो त्यसको समन्वयमा मात्रै दीर्घकालीन व्यवस्थापनको कुरा हुन्छ। विद्युतको सन्दर्भमा त्यो रिपोर्ट आइसकेको छैन, रसुवाको सन्दर्भमा पनि उहाँहरूले अहिले उत्तरगाई गाउँपालिकाले त विद्युत नगरपालिकामा अस्थायी कार्यालय खोलेर आफ्नो जनताहरूलाई सेवा दिइराख्नु भएको छ, त्यही भएर त्यस्तो फर्मल्ली चाहिँ त्यसरी रिपोर्ट आइसकेको छैन मलाई चाहिँ।
6: हामी यहाँ चाहिँ खास गरेर भोटिकोसीमा आएको बाढीको कारण नुवाकोट जिल्लाका बालबालिकाहरूमा के कस्तो असर परेको छ, शिक्षा क्षेत्रमा कस्तो असर परेको छ भन्ने किसिमको कुराकानी गर्दैछौँ। यहाँ चाहिँ अनुगमन समितिको संयोजकै समेत हुनुहुन्छ, उपप्रमुख, अनुगमन समितिको संयोजक रहने व्यवस्था पनि छ। यहाँले विद्यालयमा जाँदाखेरि विद्यार्थी अथवा शिक्षकको मनोभावना कस्तो पाउनु भएको छ यहाँले?
2: अहिले मनोभावनामा चाहिँ असर पुगेको छ, एक त कस्तो भने शिक्षकहरूले आफ्नै सम्पत्तिहरू घुमेका छन्, सबैको धेरैको नागरिकहरू बाढीमा बेपत्ता हुनुपर्दा आफन्तजनहरू गुमाउनु परेको छ, आफ्नै आँखा अगाडि त्यहाँ चाहिँ एउटा भविष्य देखिरहेको विद्यालय चाहिँ छैन, बालबालिकाले यति नजिकबाट किनभने स्कुलको टाइममा यो पहाडी आएको थियो, त्यो भागम भाग गरिरहेको होइन, त्यहीँ आफ्नै साथीहरू हराइरहेको, यसले समग्रमा यहाँको मनोविज्ञानमा ठुलो असर पुर्याएको छ। तर हामीले के भनिरहेका छौँ सरकारको तर्फबाट भने, अब एकले अर्कालाई हेरेर उठ्ने, एकले अर्कालाई हेरेर चाहिँ अब फेरि शून्यता उसबाट चाहिँ सुरुवात गर्नुपर्छ भन्ने हिसाबले चाहिँ अलिकति काउन्सिलिङका कुराहरूमा सङ्घ संस्थासँग तिनै तहका सरकारका स्वास्थ्यका टिमहरू पनि यहाँ हुनुहुन्छ, त्यो हिसाबले चाहिँ अलिकति हामीले भनिराखेका छौँ।
6: हजुर, हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा त्यहाँ अध्ययनरत विद्यार्थी शिक्षक र अभिभावकहरूसँग के भन्नुहुन्छ?
2: अब हामीले ठुलो विपत्ति जो हामीले सायद कल्पना पनि गरेको थिएन, एकदम अकल्पनीय विपत्तिको सामना गर्नु पर्यो, यसले हामीले हाम्रा आफन्तजन प्रियजनहरू गुमाउनु परेको छ, भौतिक सम्पत्तिहरू जो जति जीवनभर कमाइ गरेर जोडेका थियौँ यी सकिएका छन्। तर फेरि नागरिकहरूलाई उठ्नको लागि राज्यको आवश्यकता हुन्छ र सरकारले आफ्ना तर्फबाट नागरिकहरूलाई फेरि उभिने एउटा आधार तयार पार्छ, गर्दैछ, त्यसमा विश्वस्त रहनुहुन र यो समयमा धैर्य धारण गरी नआत्ती एकदम सकारात्मक सोच बनाई हामी एकले अर्कालाई हेरेर यो विपत्ति गुईबाट हामी माथि उठ्न सक्छौँ भन्ने सन्देश अथवा मेरो कुरा चाहिँ राख्न चाहन्छु।
6: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
2: थ्याङ्क यू।
6: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका उपप्रमुख प्रभा भोगटी। त्यसभन्दा अगाडि हामीले कुराकानी गरेका थियौँ शिक्षा विकास तथा समन्वय एकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिरवालसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
3: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
5: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
8: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ शास्त्रीय सङ्गीत। कलाकारहरू हुनुहुन्छ हार्मोनियम वादनमा साम्बदेव शर्मा, राग नटभैरव, तबलामा हुनुहुन्छ कृष्णलाल नकर्मी र तानपुरामा हुनुहुन्छ विष्णुप्रसाद धिताल।

सबैभन्दा ठुलो कुरा त सन्तुष्टि हुनु हो। आरामसँग तपाईँ रातमा निदाउन सक्नुहुन्छ भने त्योभन्दा खुसी र सन्तुष्टिहरू हुनै सक्दैन। यसैले मनको सन्तुष्टिसँग र आरामदायक निन्द्रासँग सधैँ हामी नजिकिनुपर्छ पनि भनिन्छ, होइन? जीवन हामीले पाएको अमूल्य उपहार हो। यही प्रसङ्ग हामीले योभन्दा अगाडि जोडेको थियौँ, किनकि जीवनको रङ्गमञ्चमा अनेकौँ रङहरू निहित छन्। कुन रङ आफूले खोज्ने, कुन रङलाई पहिलाउने, कुन रङलाई अझ रङ्गीन बनाउने, त्यो तपाईँ हाम्रो सोच विचार र व्यवहारमा निर्भर छ। यी आँखाहरूले जुन रङ रोज्छन् जीवनले त्यही भेट्छ। संसारका हरेक वस्तुका दुई कोण छन् नि त, सुख दुःख, आरोह अवरोह, उज्यालो अँध्यारो, होइन, उकाली ओह्राले, दिन रात, जुन खोज्यो हामी त्यही देख्छौँ। जीवनको उज्यालो पक्षलाई छिट्टै खोजौँ, छिट्टै रोजौँ, किनकि समय

कहिले हामीलाई पर्खिँदैनन् त होइन, समय त निरन्तर चलिरहेको छ। हिजो बित्यो, बितिसक्यो, भोलि के हुन्छ थाहा छैन। यो वर्तमान, आज, आजमा हामी छौँ जहाँ हामीले जे गर्न सक्छौँ, सोच्न सक्छौँ, बुझ्न सक्छौँ। यसैले बेलैमा आफ्नो ल्यागत, आफ्नो क्षमता बुझेर आफूले चाहेका कुरा प्राप्ति गर्नेतर्फ अग्रसर रहँ। अरूले दिएको त कति पुग्छ, जुन दिन दिन बन्द गरिदिन्छ त्यति बेला त हात खाली हुन्छ। हात थापेर होइन, अरूको कसैको हात भरिदिएर खुसी हुने चेष्टा गरौँ, प्रयास गरौँ, प्रयत्न गरौँ, अवश्य हामी खुसी हुन सक्छौँ। यही विचारसँगै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने सङ्केत स्टुडियोको घडीले दिइसकेको छ। प्रविधितर्फ साथ दिनुहुने साथी पराग पोखरेललाई धेरै धेरै धन्यवाद। रेडियो नेपाल सुनिरहनु भएको यहाँहरूलाई पनि मनदेखिकै धन्यवाद। फेरि पनि आत्मीय आग्रह गर्छौँ, रेडियो नेपाल सुन्दै रहनुहोला भन्ने। र दिउँसो 1 बजेको समय सदाझै समाचारको रहनेछ। मिठो गीत यहाँहरूमा आज राख्दै आजको लागि भने कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्राबाट म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार, शुभ दिन।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराउ। गर्भ रहेको 16 हप्तासम्म, 20-24 हप्तामा, 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
3: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
2: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
3: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
2: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
3: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षी अनवरत इब्राहिमसँग आज विशेष छलफल गर्नुभएको छ। उहाँले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोन मार्फत आज बिहान छलफल गर्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिनुभएको छ। उहाँले मलेसियाको रोजगारीका क्षेत्रमा रहेका सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई मन नपर्ने मलेसियाली समकक्षीसँग स्पष्ट पार्नुभयो। संयुक्त राष्ट्र सङ्घ युएनको 81 महासभामा भाग लिन नेपाली उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले महासभाको उच्च स्तरीय सभालाई पर्सि बिहिबार सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री शिशिर खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ। यसपटक राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या 14 रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार बेलुकी अमेरिकाको न्युयोर्क सहर प्रस्थान गरिसकेको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेल बीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल र पोर्चुगल बीचको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ। यस्तै परराष्ट्र मन्त्री खनाल र जापानका विदेश मन्त्री मोटेगी तोसी मित्सु बीच संयुक्त राष्ट्र सङ्घको 81 महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेश मन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठक अहिले केही बेरमा बस्दैछ। संघीय संसद भवन सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोही बीच बाटोबाटै घर फर्किन थालेका छन्। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही धमाधम घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका एक सामा गाउँका वडाध्यक्ष कर्मा छेबाङ लामाले जानकारी दिनुभयो। त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ। रिद्धिसिद्धि यातायातको 2542 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा किर्तिपुर स्थित वर्ण अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्र सरोवर गाउँपालिका सिस्नेरीका चालक अर्जुन दोङ तामाङ हुनुहुन्छ। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका 2 रिप नजिकैको छारे भिरमा पहिरोसँगै ढुङ्गा पन्छ्याउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सडकमा ठुला ठुला ढुङ्गा थुप्रिएका छन्। पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य स्काभेटरले हटाउन नसकिने भएकाले विस्फोट गराएर फुटाउनु पर्ने अवस्था आएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख बेल बहादुर नेपालीले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।

0: प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। देशकै प्रमुख भन्सार नाकाको रूपमा रहेको वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्ष 2083-84 दुई महिनामा 42.24 करोड रुपियाँ बढी राजस्व असुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई दुई महिनाको लागि 43.34 करोड रुपियाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। जापानमा शक्तिशाली समुद्री आँधी डुजुआनका कारण करिब 20 लाख मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। शक्तिशाली आँधीमा परि 2 जनाको मृत्यु भएको छ भने विभिन्न प्रान्तमा गरी 8 जना बेपत्ता भएका जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ। तीव्र हावाहुरीका कारण 50,000+ मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् भने सयौं उडान रद्द तथा रेल सेवा स्थगित गरिएका अधिकारीहरूले बताएका छन्। डुजुआन आँधी निरन्तर प्रति घण्टा 130 किलोमिटरको गतिमा अगाडि बढेको र हावाको झोक्काको गति 194 किलोमिटर प्रति घण्टासम्म पुगेको छ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
2: नमस्कार। कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा एक दुईवटा बाख्रा घरको गर्जो टार्नको लागि पालिने गर्थ्यो। तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेगका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अपनाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छठीलाल शाहको सफलताको कथा।
3: म चाहिँ कृषिमा पहिला रुचि थिएँ। मैले 57 सालतिर ग्राफस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेका थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिड अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र एउटा सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्ट छौँ, गर्दैछौँ।
2: समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मान्नुहुन्छ।
3: पहिला त एक व्यक्ति गरेर थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एकअर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल अन्त हामीहरू समूहले पनि बधाउँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पर्यो। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्यसमा लागिरहेछौँ। एउटा खोरा पाल्ने हो। सदस्यहरू चाहिँ प्रत्येक दिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने चाहिँ गरिरहेछौँ।
2: हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान एकपटक हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
3: हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना र खुवाउँछौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, टाँसिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ। अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ, लाइक भुस्सालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ। भुस्सा नरम भइसकेपछि, पानीले भिजेर नरम भइसकेपछि अब यसमा हामीले चाहिँ हरियो घाँस हामी हाल्छौँ। हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 भुस्सामा 3 हरियो घाँस मिसाउँछौँ। त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 दाना मिसाउँछौँ। मिसाएर हाम्रो चाहिँ दाना तयारी हो बाख्रा खाने भुस्सा।
2: बाख्राको जिउमा मासु लाग्नका लागि पोसिलो खानपान मात्र पर्याप्त हुँदैन। मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाईका लागि पनि उत्कृष्ट छ।
3: हामीले आरामदायक सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि, दिनमा जसरी चरे तापनि, राति बास स्थान चाहिँ फ्री तरिकाले, एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब ऊ सर्टिफाई हुन्छ बाख्रा तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रोडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू चाहिँ अटोमेटिक बढ्ने हुन्छ, त्यो स्ट्रेस फ्री भएपछि बढ्ने। त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किनभने ऊ स्ट्रेस जति सुख खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसलाई आधुनिक बनाउनै पर्छ। हामीले उद्योगमा उद्योग व्यवसायमा त जाने हो भने हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3 फिट 4 फिट मात्रै गर्छौँ, 3 फिट 4 फिट गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुला सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरे गर्नुपर्ने हुन्छ। अब हामीले 6 फिट गरे पछाडि यसको हाइटले हामीले उभी उभी काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा त्यो गन्ध जुन हुन्छ त्यो गन्ध माथि जानु पाएन, त्यस कारणले यो चाहिँ अलिकति बढाउँदाखेरि अलग्दा राम्रो हो। तल अस्ति भन्दा 4 फिट भन्दा यो 6 फिटै गरेको चाहिँ काम गर्न सहज, गन्ध नआउने न हो, त्यो 4 फिट र 6 फिट अल्गो मैले गरे।
2: एउटा बाख्रा बिरामी पर्दा पुरै बथानमा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले व्यावसायिक सफलताको लागि बाख्राको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। तर हालको अवस्थामा बाख्राको लागि पोषणयुक्त घाँसको उपलब्धता र आवश्यक औषधिको अभाव मुख्य चुनौतीको रूपमा रहेको छ।
3: बाख्रा पालन गर्दाखेरि सबभन्दा पहिला हामीले त बाख्राको डिवार्मिङ, जुका भित्र पेटको जुका बाहिर किर्ना सिर्ना त्यस पछाडि भ्याक्सिन नै भन्ने मेन पर्नु। रोग लाग्नुभन्दा पहिला उपचार जो अप्नायो ऊ नै राम्रो, रोग लागिसकेपछि गाह्रो छ। त्यस कारण पहिला नै फर्स्टमै अनुगमन गरेर फर्स्ट त्यसको निकल गर्न सक्यो भने राम्रो छ। नेपालमा औषधिहरू चाहिँ अलिक राम्रो नपाइनु रहेछ, त्यो अलिक विश्वासिलो औषधि चाहिँ यहाँ रहेनछ, इन्डियनकै औषधि भर पर्नु पर्दो रहेछ। भ्याक्सिनहरूको पनि जस्तो अहिले इटिएन टिटी भन्ने छ त्यो भ्याक्सिन नेपालमा ब्यान्ड रहेछ, त्यो कारणले केही औषधिहरू चाहिँ हामीले नेपालमा सरकारले चाहिँ त्यसलाई ओपन गरिदियो राम्रो। र अर्को घाँस खेतीको लागि पनि हामीसँग बिउको लागि पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ, त्यो समस्या चाहिँ। तर पनि आवश्यकता अनुसार त खोजिहाल्छन् किसानले, त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन्। हामी पनि खेती गरिरहेछौँ, लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ। नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ, योभन्दा पहिला नेपियर थियो, बाजरा थियो, टियो सेन्टी लाथ्यौँ, अनि डाले घाँसमा हामीले इपिल इपिल, बकैनो, टाँकी, अर्जुना।
2: समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ।
3: राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम, बाख्राको नयाँ तालिमहरू हुन्छन्, त्यस पछाडि जुन रोगहरूको जुन नेपालमा जुन रोगहरू बिग्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू, त्यस पछाडि औषधि उपचारमा लाग्ने, त्यसपछि घाँसको बिउ। हामीसँग अहिले जस्तै यता राँगा जुन उता मरिनमा जुन राँगा पाल्ने भनेको छ, अब त्यहाँ अस्ति उसको उहाँहरूको युट्युबमा हेरेको थिएँ, उहाँले चाइनाबाटै घाँस ल्याउने, नेपालको घाँसले भएन, त्यो चाँडो बढ्ने प्रोटिन पुग्ने घाँस चाइनाकैबाट ल्याएर चाहिँ उनीहरूले त्यो घाँस खुवाउने भन्ने तरिका जुन गरेको छ। त्यस्तो प्रकृतिको हामीलाई पनि त्यस्तो स्टाइलको जुन घाँसहरू पायो भने सहज हुन्थ्यो, सरकारले त्यसलाई चाहिँ अलिकति किसानहरूलाई त्यस्तो तरिका घाँसहरू चाहिँ उपलब्ध गराइदिएको भए राम्रो हुन्थ्यो।
2: कृषि व्यवसायका थुप्रै विकल्पहरू मध्ये बाख्रा पालन नै किन रोज्नु भयो भन्ने हाम्रो प्रश्नमा उहाँको भनाई यस्तो थियो।
3: हाम्रो बर्दिवास बजारको र यो लोकल बजारको अवस्था हेर्दाखेरि डेली मासुको खपत राम्रो छ, यहाँ पुगाइनु सकिरहेको छैन। बर्दिवासकै सेरोफेरोमा डेली 10-15 खसी काटिन्छ यहाँ दिनको, त्यस कारण यहाँको मासुको डिमान्ड हामीले पुर्याउन नसक्ने अवस्था, मासु हाहाकारको अवस्था भएकोले हामीले चाहिँ यसमा भविष्य देख्यौँ।
2: यो फर्मको सफलताको रहस्य यसको चुस्त व्यवस्थापनमा लुकेको छ। उहाँहरूले बाख्राको वंशावली र स्वास्थ्यको रेकर्ड राख्ने गर्नुहुन्छ। यस फर्मको अर्को सुन्दर पक्ष भनेको यहाँ खेती र बाख्रा पालन एकअर्काका पूरक बनेका छन्।
3: भोलिको दिनमा हाम्रो यो यसको बाबा आमाको त्यो रेकर्ड हुन्छ, त्यो हामी सबै मेन्टेन गरिरहेका छौँ। हाम्रोसँग उत्पादन भएको बाख्राहरूको यो बाख्रा कुन जात हो, कति पर्सेन्टेज हो भन्ने कुरा हामीसँग डाटा हुन्छ। त्यस कारण हामीले सबै ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ। हामीसँग जति हुन्छ बाख्राहरू निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ। पालन तौर तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ, बाख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ। त्यस कारणले मासुको टेस्ट फरक होला, लगभग यो बजारमा जब जान्छ त्यस कारण त्यो बेलासम्म हाम्रो मासुको टेस्टै फरक होला। हामीले चाहिँ यहाँबाट खेर जाने कुनै चिज खेर जानु भएन, हामीले हालेको भुस्सा खुवाउँछौँ, भुसा उब्रेको त्यसै बर्कोला सबै हामी फेरि मल बनाउँछौँ। मल बनाएर त्यो मल फेरि हामी के गर्छौँ, खेतमा हाल्छौँ, घाँसमा हाल्छौँ। जब घाँसमा हाल्छौँ हामीले रासायनिक मल हालेर त खेत बिगारिसकेका छौँ, रोगी बनाइसकेका छौँ। अब यो मल आएपछि हाम्रो उत्पादन एकचोटि हालेपछि यसको उत्पादन 3 वर्षसम्म हुन्छ। त्यस कारण हामीले त्यो अहिले मलको अभाव, किसानहरूले मलको अभाव भनेको छ नि, त्यस कारणले किसानले त्यो प्राङ्गिर मल छोडेर यो जैविक मलतिर जाने हो भने त मलको आवश्यकता हामीलाई त्यो अर्का देशमा हाम्रो पैसाहरूमा पठाउनै परेन। एउटा किसानले आफ्नो तरिकाको यो जुटोहरू हालिदियो भने त बाली राम्रो हुने भयो। त्यस कारण हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट कुनै पनि खेरो जाने त्यो उब्रेकोहरू पनि सबै हामीले मल बनाउँछौँ।
2: व्यावसायिक बाख्रा पालनमा सुरुवातमा खोर निर्माण र उन्नत नस्ल खरिदमा राम्रै पुँजी आवश्यक पर्छ, तर सही व्यवस्थापन भएमा यो लगानीले दिने प्रतिफल लोभलाग्दो हुन्छ।
3: एउटा जेनरल घरमा पाल्दाखेरि चाहिँ किसानले पाल्ने कुरो चाहिँ गाउँ घरमा पाले जस्तो भयो त्यसमा हुँदैन, तर यो व्यवसाय भनेपछि व्यवसाय अनुसारले पुँजी चाहिँ इन्भेस्ट हुन्छ। गाउँ घरमा पाल्दा चाहिँ अब घरकै जुठोबाट खुवाएर पाल्दाखेरि चाहिँ यो हिसाब हुन्न, तर यो व्यावसायिक भइसकेपछि यसको त प्रत्येक हिसाब हुने हिसाब हुन्छ, सानोतिनो पानीदेखि लिएर सबैको हिसाब हुन्छ, अनि मात्र थाहा हुन्छ व्यवसाय नाफा हो कि घाटा भनेर। अब एउटा बाख्रा 8-9 महिनामा पुगेपछि लगभग 25 केजी भन्दा माथिको हुन्छ, एउटा खसीहरू 25+ हुन्छ, अनि हामीसँग 15-18-20 हजार नै पाउँछ छसरी गर्दा पनि, त्यो त्यति 15+ नै पैसा आएको हुन्छ। त्यसमा हामीले 3 महिनासम्म त खुवाउनु परेको हुँदैन, त्यस पछाडि हामीले जुन खुवाएको हुन्छ बिस्तारै बढेको हुन्छ दानाहरू सामान्य, तर लगानी भनेर दाना नै खुवाएर चाहिँ गाह्रो हुन्छ। तर हामी त चरनमा राख्छौँ, आफ्नो खेतमा घाँस लगाएको छौँ, सानी बनाएर खुवाउँछौँ, गहुँको भुसीहरू परालहरू काटेर त्यो मिसाएर खुवाउँदाखेरि हामी लागत खानामा चाहिँ हामी जति बचाउन सक्छौँ किसानले त्यो अनुसार नाफा बढ्छ। त्यस कारणले खास एउटा बाख्रा बराबर 5-7 हजारको चाहिँ खर्च हुन्छ खाना।
2: यस समूहले आयोजना मार्फत आर्थिक सहयोग पनि प्राप्त गरेको छ। यसरी बाख्रा पालनको आफ्नो यात्रामा सहयोग पाउँदा खुसी भएका कृषक शाहको अनुसार अनुदान सरकारी रकम मात्र नभएर यो मिहिनेत गरे बापतको पुरस्कार हो।
3: रिडमा परेपछि हाम्रो रिडबाट चाहिँ खोर बनाउने, खोर बनाउनेमा खोरमा स्टोर हाउस कम्पोस्ट पिट गरौँ, त्यस पछाडि बाख्रामा त्यसै मेसिनरी उपकरणमा घाँसको बिउमा सहयोग भएको छ। किसानको पनि मानसिकता कस्तो हुनुपर्छ भन्दाखेरि हामीले अनुदान भन्ने विषय चाहिँ यो भनेको गरे बापत पाउने पुरस्कार स्वरूप लिनुपर्छ। अनुदान भनेको गर्नुभन्दा पहिला पाउने होइन कि, हामीले गरिरहेको काममा चाहिँ अनुदानले टेवा दिने र हौसला बढाउने काम, त्यस कारणले अनुदानले कति दियो कति दियो भन्दा पनि यो पुरस्कार हो, गरेको किसानलाई दिएको राम्रो देखेपछि दिने सुविधालाई नै अनुदान भनेकोले त्यसलाई चाहिँ यसरी परिभाषित गर्दाखेरि राम्रो लाग्छ मेरो विचार।
2: कृषक शाहका अनुसार पहिलाको परम्परागत बाख्रा पालन पद्धतिमा आयोजना आबद्ध भएपछि धेरै सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
3: पहिला हामीले चाहिँ अलिक खोर व्यवस्थित थिएन, कम्पोस्ट पिट हामीसँग थिएन, हामीले चाहिँ अलिकति जुन गाउँ स्तरमा बनाउने तरिकाले गरिरहेको थियौँ, हामीले मलको व्यवस्थापन गर्न सकेका थिएनौँ। पहिले मलको व्यवस्थापन भयो, खोर सुधारियो, खोर भयो हामीसँग, अनि बाख्रालाई पार्टेसन राति बस्दाखेरि पार्टेसन गरेर छुट्याएर राखिन्छ, बोकालाई एक ठाउँमा, गाभिनी बाख्रा एक ठाउँ, भक्खकोलाई फोन गर्दाखेरि त्यो अनुसारले फिड म्यानेजमेन्ट गर्नु सहज हुन्छ हामीलाई, बिरामी बाख्रा भयो पनि थाहा हुन्छ त्यो काउन्ट गर्दा नि, किनकि सबै छुट्याएको हुन्छ पार्टेसन कसको त्यो एक्टिभिटीहरू हेरेर सहज तरिका छुट्याउन सजिलो हुन्छ।
2: कृषक शाहको सुझाव यस्तो रहेको छ,
3: विदेशमा हामी जन जस्तै 3 लाख रुपियाँ लगाएर जान्छौँ नि, कुनै पनि व्यवसाय गर्दाखेरि कृषि पेसा जतिको नाफा पर्सेन्टेज नाफा अरू व्यवसायमा छैन। हामी अरू उद्योगमा जान्छौँ 5%-10%मा काम गर्नुपर्छ, 2%मा काम गर्नुपर्छ, अझै ठुल्ठुला उद्योगमा गऱ्यो भने 2%-3% मार्जिनमा काम गर्नुपर्ने हुन्छ, तर कृषि नै यस्तो पेसा हो जसको पर्सेन्टेज चाहिँ 100% हुन्छ। त्यस कारणले युवाहरूलाई चाहिँ विदेशमा गएर गर्नुभन्दा स्वरोजगार आफ्नै देशमा बसेर थोरैबाट गर्ने, आफैले गर्ने, त्यो विदेशमा भेडा चराउनु भन्दा हो, त्यहाँ गएपछि मेरो साथीहरू गएका छन् उनीहरू गएर सिप्छ, मैले त्यही भन्छु उहाँ गएपछि सिप सिकेर आउने हो। कति साथी चाहिँ तरकारी खेती आउँछ भने मैले भने तिमीलाई तरकारी खेती त्यहाँ जुन गरेका छौ त्यही सिप सिकेर नेपालमा गर न, किन हुँदैन, सिप सिक्ने हो, सिप सिकेर आऊ यहाँ गएर, बाख्रामा जानेहरूले पनि बाख्रा सिप सिकेर गरेका छन् साथीहरू, कोरिया छोडेर आएर कति साथी कोरिया छोडेर मासु पसल गरेका छन् होइन, त्यो तरिका बजार माग अनुसार चाहिँ हामीले व्यवसाय गर्न सक्यो भने चाहिँ राम्रो छ। यहाँ
2: निर्वाहबाट व्यवसाय तर्फको यो यात्रा सही सोच, सहकार्य र व्यवस्थापन भएमा बाख्रा पालनले ग्रामीण समृद्धिको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ।
4: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
5: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
4: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
5: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
4: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
5: सूचीकरण त गर्नै पर्ने हो,
4: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलाघारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
6: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
7: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
2: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: संचार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संचारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको शुरूआत गरौं एउटा सुन्दर सांगीतिक कोशीलीबाट।
1: जुनी यस्तै हो सोल्टिनी, अर्को कुनै जुनी पाएँ नि तिम्रै नाम गर्नुलाई।

0: तपाईँ दिब्ला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.1 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। शुरू गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: शुक्रबारबाट हलमा 3 नयाँ फिल्म प्रदर्शनमा आएका छन्। फिल्म हुन् झिङ्गे दाउ 2, कार्की साइला र माया बस्छ के हो। यी तीनै फिल्म फ्राइडे रिलीजको परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएका हुन्। फरक विषय वस्तु बोकेका तीनै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा निर्माण युनिटहरूले गरिरहेका छन्। अघिल्लो भागको सफलतापछि दर्शक माझ निकै हाइप बनाएको झिङ्गे दाउ 2 यस सत्ताको मुख्य आकर्षण हो। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्ममा केके अधिकारी, चल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी लगायतका चल्तीका कलाकारहरूको बाक्लो उपस्थिति छ। पारिवारिक कथा र हास्य रसलाई कलात्मक ढंगले प्रस्तुत गरिएको यस फिल्मले देशभरका मल्टिप्लेक्सहरूमा उच्च शो पाएको छ भने सुखद ओपनिङ पनि गरेको छ। फिल्मको बुधबार साँझ प्रिमियर भएको थियो। कलाकर्मी, रंगपत्रकार र अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको कार्यक्रममा फिल्मले प्रशंसा पाउन सफल रह्यो। फिल्म अघिल्लो भाग भन्दा निकै रमाइलो र उत्कृष्ट बनेको प्रतिक्रियाहरू प्रिमियरमा सहभागीले दिएका थिए। कपनगढी सिनेमा प्राली र फिल्म क्रू नेपाल प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। यसै गरी जितु नेपालको भिन्न अवतार रहेको फिल्म हो कार्की साइला। सधैँ हास्य कलाकारको रूपमा चिनेका जितु यसपटक गाउँले परिवेशको एक भरियाको गम्भीर भूमिकामा प्रस्तुत फिल्ममा देखिनेछन्। राजेन्द्र बस्नेतको निर्देशनमा बनेको यो फिल्मले भरियाको जीवन, संघर्ष, प्रेम विवाह र समाजको हेपाईलाई मार्मिक ढंगले उठाएको छ। फिल्ममा जितुको जोडीमा प्रियाना आचार्यले साथ दिएकी छिन्। बालकुमार राई र निर्विक बन्जरा निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता अनन्त राई हुन्। दीपशन लिम्बु र संकेत अगस्तीको संगीत रहेको फिल्मलाई कुबेर फिल्म्सले वितरण गरिरहेको छ। माया बस्छ के हो राजु अधिकारीको निर्देशन रहेको युरोपको बेल्जियम, स्विजरल्याण्ड, नेदरल्याण्ड र स्वदेशमा खिचिएको फिल्म शरद अधिकारी र बहादुर सिंह तामाङ निर्माता रहेका छन्। जनकपुर मीडिया हाउसको ब्यानरमा निर्मित फिल्म रविन्द्र बरालले खिचेका हुन्। फिल्ममा सुनार र कस्मतका

साथमा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कडेल, रिचा थापा लगायतको अभिनय रहेको छ। फिल्मलाई नेशनल सिने ग्रुपले वितरण गरिरहेको छ। भोटेकोसी बाढ़ीले छायांकन योजना प्रभावित बनेको फिल्म ए मेरो हजुर पाँचको छायांकन पशुपतिनाथ परिसरबाट शुरू भएको छ। 25 दिनको तालिका सहित छायांकन शुरू भएको निर्देशक झरना थापाले जनाइन्। यसअघि सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय थलो बढ़ी मालिका र खप्तर राष्ट्रिय निकुञ्ज क्षेत्रबाट छायांकन गर्ने तयारी थियो। अचानक रसुवाको भोटेकोसीमा बाढ़ी आएपछि तालिका प्रभावित बन्यो। यो फिल्मको छायांकन बाजुरामा पनि हुने भएको छ। झरनाकै निर्देशनमा बन्ने फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका हुनेछ। अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो। यसअघि उनीहरूले यो फिल्मका दुई श्रृंखलामा सहकार्य गरिसकेका छन्। फिल्ममा दिलीप राय माझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भूषालको पनि अभिनय हुनेछ। ए मेरो हजुरको पहिलो श्रृंखलामा देखेकी झरनाले यसमा भने निर्देशनसँगै अभिनय गर्नेछिन्। पटकथा तथा सम्वाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन्। रामजी लामिछानेको नित्य निर्देशन रहने यो फिल्मको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश छेत्री, सलिन मगर, एकदेव लिम्बुको पनि संगीत हुनेछ। यो फिल्म नेपाली नयाँ वर्ष 2084 अवसरमा देशव्यापी प्रदर्शनमा आउने जनाइएको छ। फिल्म बेहुलीले पहिलो साता सुखद व्यापार गर्दै शुक्रबारदेखि दोस्रो सातामा प्रदर्शनलाई निरन्तरता दिएको छ। निर्माता अर्जुन पोखरेलका अनुसार अहिलेसम्म फिल्मले 2,27,00,000 रूपियाँ ग्रस कमाई गरेको छ। फिल्म चलिरहँदा कलाकार पारस बम र दिव्य रायमाझी विभिन्न ठाउँमा पुगेर दर्शकलाई भेटिरहेका छन्। नेपालगंज पुगेका कलाकारले त्यहाँ दर्शकलाई भेटिरहेको तस्विर तथा भिडियो सार्वजनिक भएको छ। यसैबीच यो फिल्म शुक्रबारदेखि अमेरिका, अस्ट्रेलिया र मध्य पूर्वका विभिन्न देशमा पनि प्रदर्शनमा आएको जनाइएको छ। फिल्मले नेपाली समाजको यथार्थ, युवा युवतीको मनोभावना र परिवारको मार्मिक कथालाई पर्दामा उतारेको जनाइएको छ। फिल्ममा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया लगायतको अभिनय छ। फिल्मलाई माधव शर्माले लेखेका हुन् भने शशांक कडेलले निर्देशन गरेका हुन्। प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप राणा हुन्। कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल, सह निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ छन्। निखिल उप्रेती निर्देशित र अभिनीत एक्शन प्रधान फिल्म आचार्यको ट्रेलर सार्वजनिक भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो। युवतीको अपहरणपछि उनलाई मुक्त गराउन मुख्य पात्रले भारत पुगेर गर्ने संघर्षको कथामा फिल्मको कथा आधारित रहेको बुझ्न सकिन्छ। प्रशस्त एक्शन दृश्य समेटेकाले एक्शन रुचाउने दर्शकलाई यो फिल्म प्रिय लाग्न सक्छ। कथामा उप्रेतीले आध्यात्मिक दर्शनको सन्देश पनि समावेश गरेका छन्। यसअघि निर्माण, निर्देशन तथा अभिनय समेत गरेको भैरव मार्फत एक्शन अवतारमा चर्चा बटुलेका उप्रेतीले यो फिल्मलाई अझै भव्य तुलाएको बुझ्न सकिन्छ। पत्रकार सम्मेलनमा उप्रेतीले फिल्मबारे चर्चा गरे। हामी नेपाली फिल्मले पनि विदेशी शैलीको फिल्म बनाउन सक्छौ। त्यस्तो फिल्म बनाएर नेपाली दर्शकलाई मनोरञ्जन दिन सक्यो भने जंग जितिन्छ। निखिलले भने आफूले हरेक फिल्म मार्फत केही नयाँ दिने प्रयास गर्दै आएको बताउँदै उनले आचार्यमा पनि एक्शन र कन्टेन्टमा नयाँपन दिने प्रयास गरिरहेको बताए। आचार्यमा निखिलसँगै दक्षिण भारतीय कलाकार रघु बाबु र रघु करमचीको अभिनय छ। पूर्णिका सजापतिले यही फिल्म मार्फत नव नायिकाको रूपमा डेब्यू गर्दैछिन् भने सजिना श्रेष्ठले पनि आचार्यबाटै अभिनयमा डेब्यू गरेकी छन्। फिल्ममा दीपजङ राणा, रोहित चौधरी, ध्रुव कोइराला, सुरेश कोहली, रंजित कोइराला, जेसिका पोखरेल, सरिता ग्यावाली, अनुप तुलाधार, एलिस खनाल, अजय थापा, सुबिन गुरूङ, सोनिका बास्तोलाको अभिनय रहेको छ। दीपक राजगिरी र दीपाश्री निरौलाको आगामी फिल्म छ माया छपके दुई दशैंको फूलपातीदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। शनिबार बिहान पोस्टर सार्वजनिक गर्दै निर्माताले फिल्म प्रदर्शन मिति घोषणा गरेका हुन्। जस अनुसार यो फिल्म अब फूलपातीको दिनमा 31 असोजदेखि प्रदर्शनमा आउँदैछ। दीपक दिपाली हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्दै आएका छन्। यस वर्ष पनि त्यो क्रमले निरन्तरता पाएको छ। छ माया छपके दुईको सार्वजनिक पोस्टरमा अभिनेता गिरी सहित केकी अधिकारी, सनिषा भट्टराईलाई देख्न सकिन्छ। पुरूष पात्र बाँसुरी बजाइरहेको र दायाँ बायाँ रहेका दुई महिला पात्र गर्भवतीको रूपमा देखाइएको छ। सन् 2021 प्रदर्शनमा आएको फिल्म छ माया छपकेको यो दोस्रो श्रृंखला हो। अघिल्लो भाग राजनैतिक र सम्बन्ध आयाममा तयार भएको थियो भने दोस्रो भागलाई पनि समाज र राजनैतिक आयाममा नै लेखिएको जनाइएको छ। दिपेन्द्र लामा निर्देशित यस फिल्मका निर्माता रोहित अधिकारी हुन्। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म र आईएमईको प्रस्तुतिमा फिल्म निर्माण भएको हो।
तपाईँ यति बेला कार्यक्रम सुने संसार सुनिरहनु भएको छ। कार्यक्रम सुने संसारमा अब नेपाल भएको छ सांगीतिक विश्रामको।

पछि यहाँलाई फेरि पनि स्वागत छ। यति बेला कार्यक्रम सुने संसार सुनिरहनु भएको छ। कार्यक्रम सुने संसारमा हामीले योभन्दा अगाडि राष्ट्रिय चलचित्र समाचार सुनायो। अबको पालो अन्तर्राष्ट्रिय चलचित्र समाचार। बलिउड चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह शनिबार दोस्रो पटक आमा बुबा बनेका छन्। दीपिकाले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन्। यस खुशीको खबरलाई दम्पतिले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्ट मार्फत सार्वजनिक गरेका छन्। उनीहरूले नवजात शिशुको फुटप्रिन्ट शेयर गरेका छन्। यस जोडीले गत अप्रेल 19 दोस्रो पटक आमा बुबा बन्न लागेको घोषणा गरेका थिए। त्यसबेला उनीहरूले आफ्नो जेठी छोरी दुवाको तस्विर शेयर गरेका थिए, जसमा उनले पोजिटिभ प्रेग्नेन्सी टेस्ट किट समातेकी थिइन्। तस्विरमा रणवीरले छोरीलाई काखमा लिएका थिए, यद्यपि उनीहरूको अनुहार भने स्पष्ट देखिएको थिएन। दीपिका र रणवीरले आफ्नो जेठी छोरी दुवाको जन्मको जानकारी 8 सेप्टेम्बर 2024 दिएका थिए। त्यस समय उनीहरूले सामाजिक सञ्जालमा लेखेका थिए, वेलकम बेबी गर्ल 8 सेप्टेम्बर 2024 दीपिका र रणवीर। यसअघि फेब्रुअरी 2024 उनीहरूले आफ्नो गर्भावस्थाको घोषणा गरेका थिए। दीपिका र रणवीरको प्रेम कहानी सन् 2013 फिल्म गोलियो की रासलीला रामलीलाको सेटबाट शुरू भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरूले सन् 2018 इटालीमा विवाह गरेका थिए। दीपिका पादुकोण चाँडै नै फिल्म किङमा शाहरूख खानसँग देखिने छिन्। यो फिल्म सन् 2026 डिसेम्बर 24 प्रदर्शन हुने मिति तय गरिएको छ। दक्षिण भारतीय अभिनेता विजय सेतुपतिको बहुचर्चित फिल्म महाराजाको हलिउड रिमेक बन्ने भएको छ। उत्कृष्ट कथा, पटकथा र दमदार अभिनयका कारण दर्शक तथा समीक्षकको मन जित्न सफल यो क्राइम थ्रिलर फिल्मलाई हलिउडमा पुनः निर्माण गर्न लागेको हो। फिल्मका निर्माता सुदन सुन्दरमले द टाइम्स अफ इण्डियासँगको कुराकानीमा हलिउडको एक एजेन्सीले ठूला हलिउड स्टारलाई लिएर यो प्रोजेक्ट बनाउने तयारी गरिरहेको बताएका छन्। उनका अनुसार फिल्मको छायाङ्कन अर्को वर्ष शुरू हुनेछ। सन् 2024 रिलिज भएको यस फिल्मले भारतीय बक्स अफिसका साथै चीनमा पनि निकै राम्रो सफलता हात पारेको थियो। चीनमा फिल्मको व्यापक सफलतापछि हलिउडको एक प्रमुख एजेन्सीले यसको रिमेक राइट्स लिएको छ। फिल्मको मुख्य भूमिकामा हलिउडका कुन अभिनेता देखिने छन् भन्ने विषय अहिले चर्चामा छ। सामाजिक सञ्जालमा ओस्कार विजेता हलिउड अभिनेता म्याथ्यू म्याकोनाघेको नाम निकै चर्चामा रहेको छ। निथिलन स्वामीनाथनको निर्देशनमा बनेको महाराजाको कथा एक साधारण हजामको वरिपरि घुम्छ। घरबाट एउटा फोहोर फाल्ने डस्टबिन हराएपछि उजुरी लिएर प्रहरी चौकी पुग्ने पात्रको कथाबाट शुरू हुने यो फिल्मले विस्तारै निकै गम्भीर, भावनात्मक र अप्रत्याशित मोडहरू लिन्छ। फिल्ममा विजय सेतुपतिले मुख्य भूमिका निभाएका छन्। बलिउड निर्देशक तथा अभिनेता अनुराग कश्यप खलनायकको भूमिकामा देखेका थिए भने विजयको छोरीको भूमिका निभाएकी सञ्जना नामिदासको अभिनयले पनि व्यापक प्रशंसा बटुलेको थियो। तपाईँ यति बेला कार्यक्रम सुने संसार सुनिरहनु भएको छ। कार्यक्रम सुने संसार हरेक मंगलबार यसै समयमा आउने गर्दछ। सुने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार सुनायौं। अबको पालो सांगीतिक विश्रामको।

गीतपछि पुनः स्वागत छ यहाँहरूलाई कार्यक्रम सुने संसारमा। कार्यक्रम सुने संसारमा अब पनि पालो भएको छ चलचित्र समीक्षाको। चलचित्र समीक्षा गरौं झिंगे दाऊ दुईको। पहिलो भागको अभूतपूर्व सफलतापछि निर्माण गरिएको झिंगे दाऊ दुईले नेपाली ग्रामीण समाजको पारिवारिक यथार्थलाई निरन्तरता दिएको छ तथा मुख्यतया दाजुभाइ बीचको आन्तरिक कलह, सम्पत्तिको बाँडफाँड, सासू बुहारी र जेठानी देउरानीको बीचका साना तिना झगडा तथा असमझदारी वरिपरि घुमेको छ। गाउँले परिवेशमा घर झगडा कसरी उत्पन्न हुन्छ र त्यसले कसरी हास्यास्पद रूप लिन्छ भन्ने कुरालाई यस फिल्ममा जीवन्त ढंगले प्रस्तुत गरिएको छ। चलचित्रको सबैभन्दा बलियो पक्ष यसको संवाद हो। गाउँले बोलीचाली, ठेट नेपाली शब्द र उखान टुक्काको सटीक प्रयोगले श्रोता र दर्शकलाई शुरूदेखि नै अन्त्यसम्म हाँसोमा राखिरहन्छ। मुख्य तथा सहायक कलाकारहरूले आफ्नो आफ्नो भूमिकामा जीवन्त अभिनय गरेका छन्। विशेष गरी महिला पात्रहरू बीचको नोकझोक र घरभित्रको राजनीतिलाई कलाकारहरूले निकै स्वाभाविक रूपमा उतारेका छन्। ग्रामीण सौन्दर्यलाई क्यामेरामा कैद गर्ने तरिका र फिल्मको भाव अनुसारको पृष्ठभूमि संगीतले कथालाई अझ रोचक बनाएको छ। कथाको मध्य भागपछि केही दृश्यहरू दोहोरिएका जस्तो लाग्छन्। पटकथालाई अझ कसिलो बनाउन सकिने ठाउँहरू थिए। पहिलो भाग हेरेका दर्शकको लागि केही प्रसंगहरू अलि अनुमान योग्य लाग्न सक्छ। समग्रमा झिंगे दाऊ दुईले नेपाली मौलिकता र पारिवारिक मूल्य मान्यतालाई जोगाउँदै उत्कृष्ट मनोरञ्जन प्रदान गर्छ। आफ्ना अभिभावक र बाल बच्चालाई साथमा लिएर हलसम्म पुगेर हेर्नका लागि यो एक उत्कृष्ट पारिवारिक चलचित्र हो। झिंगे दाऊ दुईपछि अब लागौं कार्की साइलातर्फ। कार्की साइला केवल एउटा चलचित्र मात्र नभएर वर्तमान नेपाली समाजको दर्पण हो। यो गाउँमा स्वरोजगार बन्न खोज्ने तर परिस्थिति र सामाजिक संरचनाका कारण वैदेशिक रोजगारीमा जान बाध्य हुने आम नेपाली युवाको कथा हो। मुख्य पात्र कार्की साइलाको माध्यमबाट चलचित्रले बेरोजगारी, आर्थिक अभाव, पारिवारिक दायित्व र खाडी मुलुकमा पसिना बगाउने नेपालीहरूको मर्म स्पर्शी व्यथालाई चित्रण गरेको छ। फिल्ममा अनावश्यक तडक भडक वा काल्पनिक कथा छैन। गाउँको जीवन, बेरोजगारीको पीड़ा, युवाहरूको व्यवस्थालाई एकदमै यथार्थपरक ढंगले देखाइएको छ। मुख्य भूमिकामा रहेका कलाकारहरूले कार्की साइलाको चरित्रलाई यति गहिराईबाट निर्वाह गरेका छन् कि दर्शकले उप्रति पूर्ण सहानुभूति महसुस गर्छ। निर्देशकको पकड कथा र पात्रहरूको भावनामा निकै कसिलो देखाइएको छ। कथाका दुखद र मार्मिक मोडहरूमा बज्ने पार्श्व संगीत र गीतहरूले दर्शकलाई आँखा रसाउन बाध्य बनाउँछन्। चलचित्रको गति केही ठाउँमा निकै सुस्त छ। मनोरञ्जन वा हास्यरसको खोजीमा जाने दर्शकलाई फिल्म अलि गम्भीर वा बोझिलो महसुस हुन सक्छ। यदि तपाईँ समाजको वास्तविक चित्र, संघर्ष र संवेदना बोकेको चलचित्र हेर्न चाहनुहुन्छ भने कार्की साइला एक दृश्य नै नहुने फिल्म हो, जसले मनोरञ्जन मात्र नदिई राज्यको वर्तमान परिस्थिति र युवाहरूको नियति बारे सोच्न बाध्य बनाउँछ। अब चर्चा गरौं माया बस्छ कि हो चलचित्रको। यो चलचित्र आधुनिक युवा पुस्ताको प्रेम, आकर्षण र उनीहरू बीच आउने उतार चढ़ावमा आधारित छ। दुई फरक पृष्ठभूमि र स्वभावका युवा युवती बीच कसरी शुरूमा असमझदारी हुन्छ र विस्तारै त्यो असमझदारी प्रेममा परिणत हुन्छ भन्ने कथालाई फिल्ममा रमाइलो ढंगले बुनिएको छ। प्रेमका

साथसाथै साथीभाइ बीचको मित्रता र पारिवारिक सम्बन्धलाई पनि हल्का हास्यरस थपेर प्रस्तुत गरिएको छ। यो चलचित्रको सबैभन्दा ठूलो बलियो पक्ष यसका गीतहरू हुन्। कर्णप्रिय संगीत र आकर्षक नृत्यले फिल्मलाई शुरूदेखि नै संगीतमय र ताजा बनाएको छ। पर्दामा मुख्य नायक र नायिका बीचको केमिस्ट्री निकै सुहाउँदो र आकर्षक छ। दृश्य र छायाङ्कन, सहरिया वातावरण, आकर्षक लोकेशन र रंगीन छायाङ्कनले गर्दा फिल्म भिजुअल्ली निकै राम्रो बनेको छ। हास्य कलाकारहरूको टाइमिङले हलमा हाँसोको माहौल बनाउँछ। फिल्मको कथावस्तुमा नयाँपनको कमी छ। यो विगतमा बनेका धेरै रोमान्टिक कमेडी फिल्महरूसँग मिल्दोजुल्दो छ। पटकथामा केही काल्पनिक र अनौठा मोडहरू छन् जसले गर्दा कथा यथार्थ भन्दा अलि टाढा पुगेको भान हुन्छ। थकाई मेटाउन, दिमागलाई तनावमुक्त राख्न र साथीभाइसँग रमाइलो गर्दै हलुका मनोरञ्जन लिनका लागि माया बस्छ कि के हो एउटा राम्रो रोजाइ हो। गीत संगीत र प्रेम प्रसंग मन पराउने युवाहरूको लागि यो चलचित्र हेर्न लायक छ। कार्यक्रम सुने संसारमा हामीले यहाँहरूलाई चलचित्र समीक्षा सुनायौं। अब नेपालमा भएको छ सांगीतिक विश्रामको।

तपाईँ यति बेला कार्यक्रम सुन्ने संसार सुनाउनु भएको छ। कार्यक्रम सुन्ने संसार हरेक मंगलबार यही समयमा सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्ने संसारमा हामी यहाँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा र गीत संगीत सुनाउनेछौ। आजको प्रस्तुतिमा हामीले यहाँहरूलाई तीनवटा चलचित्रको चलचित्र समीक्षा सुनायौ, झिङ्गे दाउ दुई, माया बस्छ कि के हो र कार्की साइलाको। अब भने कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को हप्ता यस्तै यस्तै नयाँ चलचित्रको समीक्षा र नयाँ ताजा चलचित्र खबर लिएर उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि म प्रस्तुता रमा ढुङ्गाना र प्राविधिक मित्र उत्तम पाण्डे विदा हुन्छौ। हस्त, नमस्ते।

0: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौ। गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराऊ। गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ।
1: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ। साथै हिमालमा 3,000, पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ।
0: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना, तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ। नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ।
1: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ।
0: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ।
1: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौं। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम एफ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। यसका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी अनि म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही समय यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलसनी नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान प्रेमधोज प्रधानको स्वरमा केशवराज राज भण्डारीको रचना रहेको छ भने सुशील विश्वकर्माको संगीत. यो स्वदेश गानपछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यो मङ्गलबारको बसाइमा यही समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ लक्ष्मण विष्ट अनि म विद्या चौधरी। हजुर, यहाँहरू यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलो हर्जबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी चारवटा गीतहरूको साथमा उपस्थित भइसकेका छौँ भने यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने 0142117 र 736 लाइन खुला गरिसकेका छौँ। कार्यक्रमको सुरुवातमा गीत राख्नेछौँ, त्यसपछि मात्र यहाँहरूसँग टेलिफोनमा कुराकानी गर्ने नै छौँ। अहिलेलाई राख्दैछौँ बसन्त थापाको स्वर रचना सङ्गीतमा रहेको यो गीत, त्यसपछि यहाँहरूसँग प्रत्यक्ष रूपमा जोडिनेछौँ।

हजुर, कार्यक्रमको सुरुवातमा राखिसक्यो गीत बसन्त थापाको स्वर रचना सङ्गीतमा रहेको थियो। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सुन्न र सुनाउन चाहनुहुन्छ भने 0142117121 र 0142117736 लाइन हामीले खुला गरिसकेका छौँ। आफूलाई मनपर्ने जुनसुकै गीतहरू सुनाउन सक्नुहुनेछ कार्यक्रम स्वर साधना मार्फत। भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने कार्यक्रम स्वर साधना रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। यहाँहरू जहाँ जस्तो सुकै व्यवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि खुसी भएर बस्नुहोला, सकारात्मक सोचको साथमा बस्नुहोला, आफ्नो कामलाई निरन्तरता दिनुहोला। पक्कै पनि एक न एक दिन सफल भइनेछ। असफल भयो भन्दैमा त्यो कामलाई चाहिँ छोड्नु हुँदैन। तपाईँ हामी सबैजनालाई निरन्तर हामी चाहिँ काम गरिराख्यौँ, कुनै पनि कुरामा चाहिँ मेहनत गरेर लागि पर्यो भने चाहिँ सफलता अवश्य पनि हासिल गर्न सकिन्छ भन्दै फेरि हामी अर्को साङ्गीतिक कोसेली राख्दैछौँ यहाँहरू माझमा। बसन्त थापा अन्जिता विश्वकर्माको स्वरमा रहेको यो गीत राख्दैछौँ भने नवराज पन्तको शब्दमा रहेको छ, बसन्त थापाको सङ्कलनमा।

0: हजुर कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: हेलो नमस्ते।
0: नमस्ते हजुर, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? बद्रीजी के छ नि हालखबर? नुवाकोट
1: एकदम ठिक
0: छ, आरामै हुनुहुन्छ?
1: एकदम।
0: के गर्दै हुनुहुन्छ?
1: अहिले बस्ती बसाइ छ, बिहान नुवाकोटको भैरव मन्दिरमा चाहिँ शनिबार मङ्गलबार भजन हुन्छ, त्यहाँ गएर तबला बजाएर आएँ, अलिक खाना खाएँ, अलिक बसिराखेको
0: छु। अहिले मजाले विश्राम लिएर बस्नु भएको छ?
1: अहिले चाहिँ विश्राम लिएर बसेको।
0: अनि आज हामीलाई कुन गीत सुनाउनुहुन्छ?
1: आज म तपाईँलाई एउटा नारायणकोबाट गीत सुनाउँछु आज।
0: हस् ल सुरु गर्नुहोस्।
1: ल है त। मलाई छोडे मेरो स्नेह कतै छ रे फाल, मलाई छोडे मेरो छाया कतै छ रे फाल, तिमीसम्म आइले पुग्दा अझै परे छ, मलाई छोडे मेरो छाया त्यसै कति बिते मेरा सिसा सिसा रातिहरू, त्यसै कति बिते मेरा सिसा सिस

0: जिंदगी को छोमा काटे ज्योति धरे थाल जिंदगी को छोमा काटे ज्योति धरे थाल तिमी सम्म आई पुग्दा साझै परे थाल मलाई छोडी मेरो आयो।
1: हस् नमस्कार।
0: नमस्कार।
1: बद्री ढुङ्गाना हुनुहुन्थ्यो नुवाकोटबाट, एकदमै मजाले गीत सुनाएर गइसक्नु भएको छ। सुनेको 42:11 साथ 21:07 साथ त्यसको लागि हामीले खुला गरिसकेका छौँ। आज यो मङ्गलबारको बसाइमा कार्यक्रम स्वर साधनामा छौँ। यहाँहरू जहाँ जस्तोसुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त सुरक्षित रहनुहोला, या यात्रा गर्दै हुनुहुन्छ भने सुरक्षित यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। ट्राफिक नियमको एकदमै मजाले पालना गर्नुहोला, अनि कोही घुम्न जानुभएको छ भने मजाले घुम्नुहोला र आफूले गरेका फोहोरको व्यवस्थापन आफैले गर्नुहोला, किनकि हामी धेरै ठाउँमा घुम्छौँ जान्छौँ तर फोहोर गरेर आउँछौँ। त्यो फोहोरको व्यवस्थापन चाहिँ हामी आफैले गर्न सक्यो भने त्यस ठाउँ चाहिँ सदा बहार सधैँ चाहिँ सफा स्वच्छ रहन्छ। जुन चिज हामी हेर्न जान्छौँ त्यो चिज जस्ताको तस्तै अरूले पनि हेर्न पाउनुहुन्छ, महसुस गर्न पाउनुहुन्छ भन्दै फेरि पनि कोही स्रोत आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
2: नमस्कार।
1: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: नमस्कार हजुर,
1: कुन ठाउँदेखि हजुर?
2: म जुम्ला, जुम्लाबाट।
1: जुम्लादेखि को बोल्दै हुनुहुन्छ? हंस बहादुर साई।
2: हजुर
1: हंसजी, जुम्लाको कुन ठाउँ?
2: हजुर
1: जुम्लाको कुन ठाउँ?
2: जुम्लाको यो चन्दनार नगरपालिका।
1: अनि यसपालि स्याउ कस्ता फलेका छन्? राम्रा छन् कि छैनन्? बजार पाएको छन् कि छैनन् नि?
2: स्याउ त राम्रै फलेको थियो। स्याउ राम्रो फलेको थियो
1: हजुर। हजुर,
2: तर चाहिँ बाटोको समस्याले गर्दा बाटोमा धेरै गाडीहरू होल्ड भएर बस्नु पऱ्यो होइन, धेरै बाटो बाटोमा
1: भनेपछि यसपालि जुम्लामा स्याउको उत्पादन राम्रो भयो? हंसजी यहाँको आवाज अलिकति हामीले बुझ्न सकेका छैनौँ, गीत सुनौ र छुट्टिनेछौ। हंसजी हजुर, हंस बहादुर साई हुनुहुन्थ्यो जुम्लाबाट, उहाँले चाहिँ उहाँको आवाज हामीले अलिकति बुझ्नलाई सकेनौँ। फेरि पनि हंसजी प्रयास गर्नुहोला होइन, एकदमै काटिएर आवाज आइरहेको थियो, फेरि पनि प्रयास गर्नुहोला भन्दै अर्को श्रोतालाई लिन्छौँ हामी। हेलो नमस्कार।
3: हेलो दिदी, नमस्ते। नमस्कार।
1: नमस्ते। नमस्कार, भाले बासेको आवाज पनि सुन्यो है?
3: म बोल्नुभन्दा अगाडि भाले नै बोलेको अवस्था।
1: दुवैजनालाई स्वागत छ है। कुन ठाउँदेखि हजुर?
3: म दोलखा घर भई अहिले चाहिँ काठमाडौँबाट पार्वतीमा बोलेको।
1: पार्वती
3: माझी।
1: माझी, अनि कुन ठाउँ हुनुहुन्छ अहिले?
3: अहिले काठमाडौँको कपन छु भन्नुपर्छ।
1: ए, नजिकै हुनुहुँदो रहेछ है?
3: तपाईँ नजिकै छु भन्नुपर्छ दिदी। हजुर,
1: तर भेटघाट हुँदैन, के गर्ने, फोनमा मात्रै। अनि पार्वतीजी यता चाहिँ के गर्नुहुन्छ, पढ्नुहुन्छ कि केही काम? घुम्न आउनु भएको?
3: हजुर।
1: अनि कस्तो लाग्यो त
3: काठमाडौँ?
1: रमाइलो लाग्यो। अनि कहिले फर्किने दोलखा?
3: अब फर्किने 2-4 दिन पछि। अब
1: मिलेसम्म चाहिँ भेट्नुपर्छ ल।
3: भइहाल्छ नि, नभेट्नु त कुरै हुँदैन नि, मिलेसम्म त।
1: दोलखा चाहिँ कहाँ बस्नुहुन्छ? अनि पार्वतीजी हामी दोलखा घुम्न आयो भने कहाँ कहाँ घुम्ने नि, घुमाउनुहुन्छ कि नै? मजाले घुम्नुपर्छ ल।
3: हुन्छ
1: पार्वतीजी, अनि आज कुन गीत सुनाउनुहुन्छ हामीलाई?
3: गीत त खासै आउँदैन
1: किन, अल्छी गर्नु भएको नि?
3: होइन मौसम यस्तो भएर होला सायद, भर्खर पानी आयो फेरि रह्यो फेरि घाम लाग्नु थाल्यो त्यही भएर होला।
1: ल हुन्छ अब गीत सुनौ है त।
3: हुन्छ भन्ने प्रयास गर्छु नि।
1: हस् हस्
3: सुन्ने काखा संसारमा हुन्छु म, उनी दिनले सलाक्छु म, त्यो मर्ने सन्देश उनले पाए हुन्थ्यो, त्यहाँ मलाई सन्त छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो, सुन्ने काखा संसारमा हुन्छु म, उनी दिन न्यास लाग्छ रुन्छु म, त्यो मर्ने सन्देश उनले पाए हुन्थ्यो, त्यहाँ मलाई सन्त छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो, यहाँ मलाई सम्झ छैन त्यहाँ उनलाई कस्तो छ, सँगै हुन पाएको भए किन मन रुन्थ्यो। यति त भन्छ दिदी। हजुर
1: हुन्छ। हस् नमस्कार।
3: नमस्ते दिदी।
1: पार्वती माझी हुनुहुन्थ्यो कपनबाट, उहाँको घर चाहिँ दोलखा रहेको छ, घुम्न आएको छु, एकदमै रमाइलो भइरहेको छ भन्दै हुनुहुन्थ्यो। अब नै हामी कार्यक्रम स्वर साधना वा एउटा गीत राख्न चाहन्छौँ, एकदमै रमाइलो गर्नुहोला भन्दा भन्दै अर्को एकजना श्रोता आइसक्नु भएको छ, उहाँलाई लिन्छौँ र गीत सङ्गीततर्फ लाग्नेछौँ। कहाँबाट को हुनुहुन्छ? हेलो नमस्कार। हेलो नमस्कार हजुर। अहँ रेडियोको भोलम चाहिँ अलिकति कम गरेर पर राखेर कुरा गर्नुहुन्छ कि? नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार। हेलो
4: हजुर, हजुर जुम्लाबाट
1: बोलेको छु। ए हंसजी
4: हजुर,
1: रेडियोको भोलम कम गरेर अलिकति पर राखिदिनुहुन्छ कि?
4: ए रेडियोबाट अलि टाढा राख्नुपर्यो है।
1: हजुर हजुर,
4: ल हुन्छ अब अहिले।
1: अनि यसपालि हंसजी स्याउको कुरा गर्दै थियौँ, कतिको स्याउ बेच्नु भयो त, आम्दानी कस्तो भयो, भने जस्तो भयो कि भएन? अहिलेसम्म अझै बाँकी छन् कि नै त बेच्नु पर्ने? यहाँले उत्पादन गरेका स्याउहरू चाहिँ कुन कुन जिल्लामा पठाउनु भयो नि? ए नेपालगञ्जदेखि काठमाडौँ होला होइन? नेपालगञ्ज त जान्छ नै होइन, नेपालगञ्ज हुँदा चाहिँ धेरै नै खाइन्थ्यो जुम्लाको स्याउहरू, अब यता आएपछि अलिक कम भएको छ। हंसजी अब गीत सुनौ र छुट्टिनेछौँ।
4: हजुर
1: कुन गीत गाउनुहुन्छ? त्यहीँको भाका गाइदिनुहोस् न जुम्लाको। एकदमै ल सुरु गर्नुहोस्।
4: झुम्का सुनबार साना कठैति दिन का गया हुन, लंका सुनबार साने पहिले चार साने बन बोठाला तेरी भाइसी मैले चार सुने मैले भाइ भन्छु।
1: हुन्छ हस् नमस्कार। हंसबहादुर साई हुनुहुन्थ्यो जुम्लाबाट, हामी जुम्लातर्फ पुगेका थियौँ, फेरि हामी सिंहदरबारमा आइसकेका छौँ। अब गीत सुनौ र फेरि अर्को श्रोतासँग हामी कुराकानी गर्नेछौँ। अहिलेलाई राख्दैछौँ हिमाल सागर अनि चौधरीको स्वरमा रहेको यो गीत राख्दैछौँ भने, गीत रचना सङ्गीत रहेको छ विमल अधिकारीको, त्यसपछि फेरि यहाँसँग प्रत्यक्ष जोडिनेछौँ।

हजुर, हिमाल सागर अनु चौधरीको स्वर मारेको गीत राखेका थियौँ। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। अब अन्त्यमा एउटा गीत राख्छौँ, त्यसपछि छुट्टिनेछौँ। अहिले राख्दैछौँ मेलिना राई सन्तोष बस्नेतको स्वर मारेको यो गीत राख्दैछौँ भने शब्द सङ्कलन रहेको छ प्रकाश दूतराजको। यो गीत पछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ भन्दै प्राविधिक मित्र लक्ष्मण विष्टलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिँदै म विद्या चौधरी पनि बिदा हुन्छु। हवस् त, नमस्कार।

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
4: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ
5: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग
6: गर्भावस्था र सुत्केरीको समयमा आमा र नवजात शिशुको स्वास्थ्यको ख्याल राखौं गर्भवती महिलाले कम्तीमा 8 पटक गर्भ जाँच गराउँ गर्भ रहेको 16 हप्तासम्म 20-24 हप्तामा 32 हप्तामा र 36 हप्तामा गर्भ जाँच गराउँदा 800 रुपियाँ नगद भत्ता पाइन्छ
7: तोकिएको स्वास्थ्य संस्थामा प्रसुति गराउँदा आवश्यक प्रयोगशाला परीक्षण र जटिलताको उपचार निशुल्क हुन्छ साथै हिमालमा 3,000 पहाड भित्री मधेस र काठमाडौँ उपत्यकामा 2,000 तथा तराईमा 1,000 रुपियाँ यातायात खर्च उपलब्ध छ
6: सुत्केरी भएपछिको 42 दिनसम्म कुनै जटिलता भएर आवश्यक परेमा अस्पताल भर्ना तोकिएका प्रयोगशाला परीक्षण र उपचार निशुल्क हुन्छ नवजात शिशुका लागि पनि जन्मेको 28 दिनभित्र बिरामी भएर उपचार गर्नु परेमा तोकिएका सेवाहरू निशुल्क हुन्छ
7: सबै सेवा सुविधा तीनै तहका सरकारी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर तथा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू भएका गैर सरकारी र निजी स्वास्थ्य संस्थामा उपलब्ध छ
6: थप जानकारी र स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्यको पैसा नलाग्ने नम्बर 1115 फोन गरौँ
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ अमेरिका प्रस्थान गर्नुहुँदै प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण र जापानमा शक्तिशाली समुद्री आँधी 20 लाख मानिसको सुरक्षित स्थानान्तरण। समाचार अब विस्तारमा। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन नेपाली उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ 7 बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई पर्सि बिहिबार सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री शिशिर खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृत बहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ। यसपटक राष्ट्रसङ्घमा सहभागी हुन लागेको नेपाली प्रतिनिधि मण्डलको संख्या 14 रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन जानुहुने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको थियो। सो सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाह यही असोज 10 गते स्वदेश फिर्ता हुने तालिका छ। परराष्ट्र मन्त्री शिशिर खनाल र पोर्चुगलका विदेश मन्त्री पाउलो रान्जेलबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल र पोर्चुगल बीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षबाट खुसी व्यक्त गरिएको मन्त्री खनालको सचिवालयले जनाएको छ। त्यस्तै परराष्ट्र मन्त्री खनाल र जापानका विदेश मन्त्री मोटेगी तोसिमित्सु बीच संयुक्त राष्ट्रसङ्घको 81 महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेश मन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडाप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको विषयमा छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले बसमा भएको आगलागीका विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो। सांसदहरूले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सडक पूर्वाधार निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्नेमा जोड दिनुभयो। त्यस्तै घटनाले राज्यप्रति नागरिकका निराशा, लाखौं बेरोजगार युवाहरूका पीडा व्यक्त गरेको भन्दै सांसदहरूले नागरिकका संवेदना र गुनासाप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले बढ्दो सडक दुर्घटना न्यूनीकरण, सार्वजनिक सवारी चालकको मनोसामाजिक अवस्थाको अध्ययन गरी आवश्यकता अनुसारको तालिम र परामर्शको व्यवस्था गर्न माग गर्नुभयो। त्यस्तै सांसदहरूले बजारमा बढ्दो महँगी र कालो बजारी नियन्त्रण गर्न विभिन्न जिल्लामा फैलिएको स्क्रब टाइफस, डेङ्गी लगायतका संक्रामक रोग नियन्त्रणका लागि पहल गर्न, राष्ट्रिय निकुञ्ज वरपरका क्षेत्रमा वन्यजन्तु मानव द्वन्द नियन्त्रणको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। काठमाडौँको त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खोलेको छ। रिद्धि सिद्धि यातायातको 5X4274 नम्बरको बसमा त्रिपुरेश्वर बस स्टप नजिक आगलागी हुँदा जलेर घाइते भएका चालकको उपचारका क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार जलेर मृत्यु हुनेमा मकवानपुर इन्द्र सरोवर गाउँपालिका सिस्नेदीका चालक अर्जुन दोङ तामाङ हुनुहुन्छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी 15 अर्ब रुपियाँभन्दा बढी मौज्दात पुगेको छ। सरकारले सो कोषमा जम्मा भएको रकमबाट यसअघि 1 अर्ब रुपियाँभन्दा बढी बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धार्मिक पर्यटकीय क्षेत्र जनकपुर धामको जानकी मन्दिरमा पुग्ने पर्यटकको संख्यामा कमी आएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
1: रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जनकपुर धाममा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आएको छ। दैनिक रूपमा हजारौं पर्यटकहरू जनकपुर धामको जानकी मन्दिर, राम मन्दिर सहितका मठ मन्दिरहरूमा पूजा अर्चनाका लागि आउने गरेकोमा अहिले निकै घटेको छ। बाढीमा भारतीय सहित अन्य मुलुकका पर्यटकहरू पनि परेका कारणले धार्मिक तथा प्राकृतिक यात्रामा आउने पर्यटकको संख्यामा कमी आएको छ। रसुवाको बाढीपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा जनकपुर धामका स्थानीय बुद्धिजीवी प्रमोदानन्द झा।
2: भोटेकोशीको जुन विनाशकारी बाढी आएको थियो त्यसपछि छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकहरू वात्तै घटेको अनुभव गरिराखेको छु। पहिला जनकपुरमा दिनहुँ जाडोको संख्यामा उहाँहरू आउनुहुन्थ्यो यहाँ दर्शन गर्न। विनाशकारी यो घटना जुन भएको छ हुन सक्छ त्यसैको प्रभाव होला।
1: नेपालमा धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरू प्राय लुम्बिनी, पशुपति, कैलाश, मान सरोवर हुँदै जनकपुर धाम आएर भारततर्फ फर्किने गरेको छ। पर्यटनमा परेको प्रभावका विषयमा जनकपुर धामका वरिष्ठ होटल व्यवसायी दशरथ शाह।
3: बाहिरको पर्यटकहरू बहुत न्यून भएको छ। यहाँ आउने अधिकांश भारतीय पर्यटकहरू छन्। नेपालमा यस्तो भयो भने डराएको छ। जानकी मन्दिरमा दर्शनार्थीहरूको घुइँचो पनि लागेको छैन।
1: जनकपुर धाममा धार्मिक पर्यटकको रूपमा आउने भारतीय सहित आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा कमी आएपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: जनकपुर संवाददाताको यो रिपोर्ट पछि अब अर्को विषय। कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका दुई रिप नजिकैको छारे भेरमा पहिरोसँगै ढुङ्गा पन्छाउन समस्या भएको छ। दुई स्थानबाट पहिरो खसेपछि करिब 100 मिटर सडकमा ठुल्ठुला ढुङ्गा थोप्रिएका छन्। पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा खसेका ढुङ्गा सामान्य स्काभेटरले हटाउन नसकिने भएकोले विस्फोट गराएर फुटाउनु पर्ने अवस्था आएको हिल्सा सिमकोट सडक आयोजनाको प्रमुख बेलबहादुर नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार विस्फोटका लागि आवश्यक तयारी भइरहेको भए पनि मौसम तथा अन्य प्राविधिक अवस्थाले साथ दिएन भने सडक सञ्चालनमा ल्याउन करिब 1 साता अझै लाग्न सक्ने देखिएको छ। त्यसका लागि आवश्यक बजेटको समेत व्यवस्था गर्नुपर्ने भएको छ। यद्यपि आयोजना कार्यालयले सडक खुलाउन निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो। देशकै प्रमुख भन्सार नाकाको रूपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष 2083-84 दुई महिनामा 42.24 करोड रुपियाँ बढी राजस्व असुली गरेको छ। अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई दुई महिनाका लागि 43.34 करोड रुपियाँ राजस्व उठाउने लक्ष्य तोकेको थियो। भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोही बीच बाटैबाट घर फर्किन थालेको पाइएको छ। दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोहीहरू धमाधम घर फर्किन थालेका मनास्लो हिमाल नजिक रहेको चुम्नुब्री गाउँपालिका एक सामा गाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो। मनास्लो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर 5 फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञ लीला रेन्छेनले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानूनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँचयोग्य बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पुस्तकालय नीतिको मस्यौदामा डिजिटल नेटवर्क मार्फत सबै पुस्तकालयमा सर्वसाधारण पाठकको पहुँच पुग्ने व्यवस्था समेटिएको जानकारी दिनुभयो। त्यसै गरी नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदीले पुस्तकालय सञ्चालनका लागि पुस्तकालय काउन्सिलको समेत व्यवस्था गर्न सुझाव दिनुभयो। बाँकेमा 1 साताभित्र 3119 किशोरीलाई पाठेघरको मुख क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ। यही असोज 1 गतिदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा 6 अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका 10 वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लाका 8 स्थानीय तहमध्ये नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप लगाइएको हो। पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रदान गरिने ह्युमन पेप्युलोमा भाइरस एचपिभी खोपलाई सरकारले नियमित खोप कार्यक्रम समावेश गरेको जानकारी दिँदै समन्वयकर्ता उपाध्यायले महिनावारी सुरु हुनु अघि नै एचपिभी खोप लगाउँदा प्रभावकारी हुने जानकारी दिनुभयो। हुलाक कार्यालय भन्नासाथ चिठीपत्र आदान प्रदान गर्ने कार्यालयको मात्रै बुझाइ हुने गरेकोमा पछिल्लो समय यसको सेवा विस्तार हुँदै गएको छ। हुलाक सेवा क्रमशः राष्ट्रिय कुरियर सेवाका रूपमा विकास हुँदै गएपछि सेवाग्राहीले थप सुविधा पाउन थालेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
4: हुलाक मार्फत राहदानी घरमै पुर्याउने सेवा प्रभावकारी बन्दै गएको छ। बैतडीमा मात्रै एक महिनाको अवधिमा 300 भन्दा बढी सेवाग्राहीले हुलाक मार्फत राहदानी घरमै प्राप्त गरेका छन्। राहदानी घरमै लिन चाहने सेवाग्राहीको संख्या बढ्दै गइरहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले जानकारी दिनुभयो।
5: बढ्दै गएको छ, उहाँहरूले घरमै भौगोलिक हिसाबले पनि अब टाढा आउन जानलाई अप्ठ्यारो, त्यसले गर्दाखेरि अहिले राजधानीको घरमै रिसिभ गर्ने प्राप्त गर्ने गरी चाहिँ सेवाग्राही बढ्नु भएको।
4: हुलाक कार्यालयले पनि सम्बन्धित निकायसँग चरणबद्ध रूपमा समन्वय गरी सेवा प्रवाहलाई छिटो छरितो बनाउँदै गएको जनाएको छ। हुलाक मार्फत प्रदान हुने सेवालाई थप व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज सेवा दिने प्रयास भइरहेको हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश कार्कीले बताउनु भयो।
6: जिल्ला कुरियर सर्भिसको रूपमा विकास गर्दै भन्ने सरकारको सभापति कार्यसूची अन्तर्गत सत्ता निन्त्र बुदानको उल्लेख गरिरहेछ। त्यसै सन्दर्भमा प्रत्येक पालिका हुलाक कार्यालयसित हाम्रो आन्तरिक ग्राहक ढुवानको सम्झौता भयो भने गाडीसित कनेक्टिभिटीलाई जोडिरहेछ। जिल्लामा अहिले विगतको तुलनामा लगभग बढेको जस्तो देखिन्छ।
4: हुलाक सेवालाई थप प्रभावकारी बनाउन ग्रामीण क्षेत्रसम्म यसको पहुँच विस्तार गर्नुपर्ने स्थानीयको माग छ। स्थानीय स्तरमै कार्यालय स्थापना तथा गाउँघरबाटै सहज रूपमा सेवा लिन सक्ने व्यवस्था गर्नुपर्ने मेलौली नगरपालिका तीनका स्थानीय तथा शिक्षक समेत रहनुभएका रमेश दत्त बाघ बताउनुहुन्छ।
7: हुलाक सेवालाई निरन्तरता दिनुपर्छ, हुलाक सेवालाई घर घरसम्म पुर्याउनु पर्छ र हुलाक सेवाको जुन विस्तार छ यो विस्तार स्थानीय तहसम्म पुग्यो भने अझै पनि नेपालमा विश्वासिलो एउटा संचार हस्तान्तरण गर्ने सूचनाहरू दिने बलियो हुन्थ्यो भन्ने मैले आफूले पनि महसुस गरेका छु।
4: हुलाक सेवा राष्ट्रिय कुरियर सेवाको रूपमा विकास हुँदै गएसँगै सेवाग्राहीको संख्या पनि बढ्दै गएको देखिन्छ। विशेष गरी राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीको संख्या बढ्दो छ। यसै गरी सरकारले हुलाक मार्फत बोलपत्रका कागजात प्राप्त गर्ने तथा दाखिला गर्न सक्ने व्यवस्था पनि गरेको छ। यसले परम्परागत चिठी पत्र आदान प्रदानको भूमिकाबाट हुलाक सेवालाई थप आधुनिक र बहुउपयोगी बनाउँदै लगेको देखिन्छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
8: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
9: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
8: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त
9: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
8: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
9: र अझ रमाइलो कुरा,
8: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
9: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
8: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G बोल्टे
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। जापानमा शक्तिशाली समुद्री आँधी ढुजुवानका कारण करिब 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। शक्तिशाली आँधीमा परि 2 जनाको मृत्यु भएको छ भने विभिन्न प्रान्तमा गरी 8 जना बेपत्ता भएका जापानको सार्वजनिक प्रसारण संस्था NHKले जनाएको छ। तीव्र हावाहुरीका कारण 50,000 भन्दा बढी मानिस विद्युत सेवाबाट वञ्चित भएका छन् भने सयौँ उडान रद्द तथा रेल सेवा स्थगित गरिएका अधिकारीहरूले बताएका छन्। ढुजुवान आँधी निरन्तर प्रति घण्टा 130 किलोमिटरको गतिमा अगाडि बढेको र हावाको झोकाको गति 194 किलोमिटर प्रति घण्टासम्म पुगेको छ। अब मौसममा विशेष मौसमी बुलेटिन। आगामी असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा कडाङगुडुङ चट्याङ हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा 1-2 स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै मध्य प्रदेश तथा कोशी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा कडाङगुडुङ चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी पानी पर्ने तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको छ। देशका अधिकांश स्थानमा गड्याङगुडुङ सट्याङसहित मध्यम स्तरको वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपास रहेको छ र सो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र भई पश्चिम उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ र त्यसको प्रभावले भोलिदेखि नै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना बढ्दै जाने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तसर्थ सम्भावित वर्षाका कारणले भूक्षय, बाढी पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन लगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ अमेरिका प्रस्थान गर्नुहुँदै प्रतिनिधि सभाको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण र जापानमा शक्तिशाली समुद्री आँधी, 20 लाख मानिसको सुरक्षित स्थानान्तरण। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

0: ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। बागमती प्रदेश सरकार आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय यी असोज 9 गते सो 11 गतेसम्म प्रदेशक भिन्न भिन्न ठाउँमा बर्के पानी परे पार्ला रखेको बर्के सतर्कता अपनाएले मानुषले अनुरोध गर्न रचिक। मन्त्रालय आज सार्वजनिक कर्ल सूचनामा परे पार्ला खतरालाई ध्यानमा धर्ती चैलार होसियारी तसु पैलाक तयारी अपनाएले अनुरोध सुरा गर्ल हो। नेपाल मौसम विज्ञान विभागले उसै समयमा बागमती प्रदेशक भिन्न भिन्न ठाउँमा गड्याङ गुरुङ चट्याङ तसो हावाहुरी सहित बर्के पानी परे पार्लार जनाल रहेस। मन्त्रालय बर्के पानी कारण लरीमा पानी सतह बढ्लार तसो आकस्मिक बाढी पैरा तसो डुबा नखै पार्लार तसो बाट हवाई यातायात सुरा प्रभावित अखै पार्ला रखेको होसियारी अखै तसो यात्रा गरे आगो बाट तसो मौसम अवस्था बारे जानकारी लिएले अनुरोध गर्लर छिक। संयुक्त राष्ट्रसँग 81 महासभामा सहभागी अखिलै उपरग स्तरक नेपाली प्रतिनिधिमण्डल नेतृत्वकर्ती प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राज्य अमेरिका न्युयोर्क सहर जैतिरहेस। उखरक प्रतिनिधिमण्डलमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, मुख्य शोकीय सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय साक्य सहित त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टकबाट अमेरिका जैस। प्रधानमन्त्री शाह महासभा उपरग स्तरक सत्रलाई यी असोज 8 गते वा सेप्टेम्बर 24 सम्बोधन गरिस् भने प्रधानमन्त्री शाह नेतृत्व कर्ला नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितक सहभागिता रहछिक। न्युयोर्कमा रहते प्रधानमन्त्री शाह राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरसकसँगै भेटवार्ता कर्ला कार्यक्रम थिक भैसिदारेलिक भने उसे यी असोज 10 गते शनिबार स्वदेश फर्कला कार्यक्रम रचिक। प्रधानमन्त्री शाहक यी पहिला विदेश भ्रमण हो। यी समयसम्म आफ्नै कार्यवाहक जिम्मेवारी अर्थमन्त्री सोनिम वाग्लेलाई दिल जनाल रचिक। प्रधानमन्त्री बालेन्द्र शाह मलेसिया प्रधानमन्त्री अनवर इब्राहिमसँगै आज विशेष छलफल गरिरहेलक। उही मलेसियाली प्रधानमन्त्री इब्राहिमसँगै टेलिफोनकबाट आज बिहानी छलफल गर्ल हो। छलफलमा प्रधानमन्त्री शाह नेपाल तसु मलेसिया बीचक वैदेशिक जागिरलाई मर्यादित स्पष्ट तसु शोषणमुक्त बनालार विषयमा जोड दिति मलेसियाक जागिरक ठाउँमा रहल सिन्डिकेट तसु बिचौलिया प्रथा आफ्नै अंशु आफ्नै सरकारलाई मन नै पर्लार मलेसियाली प्रधानमन्त्रीसँगै स्पष्ट पार्ल रहेस। प्रधानमन्त्री शाह व्यक्त गर्ल धारणालाई सोलारी रूपमा लिति मलेसिया प्रधानमन्त्री इब्राहिमे पनि आफ्नै सिन्डिकेट तसो बिचौलिया प्रथा विरुद्धमा रहल स्पष्ट पार्थी यी विषयमा आफ्नै श्रम मन्त्रीलाई चारो नेपालक श्रम मन्त्रीसँग समन्वय गरेको काम आगु बढ्याले निर्देशन दिलार कट्टरता समेत व्यक्त गरिरहेल। त्रिपुरेश्वरमा जैलकानो बसमा आगि लाग्दै मर्ल ड्राइभरक चिनारी खुलिरहेलिक। जिल्ला पुलिस परिसर काठमाडौँ मुख्य एसएसपी दिलीप घिमिरेक अनुसार मर्ल मकवानपुरक इन्द्र सरोवर गाउँपालिका सिस्नेरिक अर्जुन दोङ तामाङ हो। रिद्धि सिद्धि यातायातक बसमा आगि लागेको घाइते अख्ल तामाङ किर्तिपुरक वर्ण अस्पतालमा स्वास्थ्य जाँच गर्दा गर्दै आज बित्ल हो। पुलिस अनुसार मर्ल ड्राइभर तामाङ विक्रमसम्म 2082 कात्तिकमा बालाजुमा बस पल्टते 3 घाइते अख्ल घटनामा मिल्ल तसो घटना पाछे पारालो बुझ्ल र छिक। मर्ल तामाङे सुनिल तामाङक नाममा अख्ल लाइसेन्स तसु परिचय पत्र लिएको चाला छानबिनकबाट खुल्ला एसएसपी घिमिरे जानकारी दिल र छात। प्रतिनिधि सभाग आजुक बैठकमा सांसद लखे काठमाडौँ त्रिपुरेश्वरमा ट्राफिक पुलिससँगै भनाभनमा बस चाला अर्जुन दोङे आफ्नैलाई आगि लाइल विषयमा छानबिन समिति गठन गरेर सरकारसँग माग गर्ल छत्। सांसद लखे बसमा अख्ल आगि विषयमा सत्य तथ्य जानकारी बार आनेले अबेर नै गरेको न्यायिक छानबिन समिति गठन गरेर माग गर्ती यात्रु तसु चालालारक सुरक्षाको लागि सोलारी ट्राफिक व्यवस्थापन जोगलार तसु व्यवस्थित बाटक पूर्वाधार बान्या अंशु राज्य नियमनकारी निकाय मर्यादित बनाई पर्लारमा जोड दिइरहेला। बैठकमा सांसद लखे बाटक दुर्घटना हत्या सार्वजनिक मोटर गाडी चालालारक मनोसामाजिक अवस्था बुझेको चैलार तालिम तसु सुझाव सल्लाहक व्यवस्था गरेलै माग गर्ती बजारमा बढ्न महँगी कार्दो बजारी रोकलार भिन्न भिन्न जिल्लामा फैलल स्क्रब टाइफ डेंगू सहितक रोग रोकेलै पहल राष्ट्रिय निकुञ्ज एर्सा ओर्सा मानुष बनक जन्तु बिचक वार रोकलारमा पहल गरेले सरकारक ध्यान कारा दिल र छात। परराष्ट्र मन्त्री शिशिर खनाले भुटानक प्रधानमन्त्री छिरिङ तोपगेकसँगै शिष्टाचार भेटवार्ता गरिरहेलक। संयुक्त राष्ट्रसँग 81 महासभा अवसरमा न्युयोर्कमा अख्ल भेटमा ओलखक बीच नेपाल तसु भुटान बीचक सोलारी दुईवटा पक्षक नाटक थरीथरी पक्षमा छलफल गर्ती दुईवटा देश बीचक नातालाई थप बलियो बनालार विषयमा विचार लिलार दिलार गर्ल मन्त्री खनालक सचिवालय जनाल रचिक। यसै आगो परराष्ट्र मन्त्री खनाल तसु जापानक विदेश मन्त्री मोटेगी तोसी मित्सु बीच पनि संयुक्त राष्ट्रसँग 81 महासभाग लागि नियोगमा दुईवटा पक्षिक भेटवार्ता हखलर लिख छ। भेटवार्तामा नेपालमा अझै आइल विनाशकारी बाढीबाटै हखल जन धनक नाशमा जापानक विदेश मन्त्री मोटेगी गहिरो दुःख व्यक्त गर्दी पीडितले श्रद्धाञ्जली तसु शोकमा रहल परिवार तसु प्रभावितमा समवेदना व्यक्त गर्ल रहेस। उही विपदकबाटै प्रभावित उद्धार तसु सहयोगक लागि नेपाल सरकारले गरिधरल लगातार प्रयासक प्रशंसा गर्दी विपदक एनक समयमा जापान नेपालक सँगै रहल बाजल मन्त्री खनालक सचिवालय जनाल रिग। इसियागो परराष्ट्र मन्त्री खनाल तसु पोर्चुगलक विदेश मन्त्री पाउलो रान्जेल बीच पनि भेटवार्ता भइरहे लिग। भेटवार्तामा नेपाल तसु पोर्चुगल बीचक नातालाई आइला दिनमा थप बलियो बनाती दुईता पक्षक हितक आधारमा मिलेको काम करेले आगो बढ्लार विषयमा कुरोकानी गर्ल सचिवालय जनाल रिग। यसनिकै परराष्ट्र मन्त्री खनालले पोल्याण्डक उप प्रधानमन्त्री तसु विदेश मन्त्री राडोस ल सिकोरस किकसँगै पनि भेटवार्ता गरेको नेपाल तसु पोल्याण्ड बीचक मिलेको कर्लार कामलाई अझै सोलारी बनालार विषयमा सुरा दुईता पक्ष जोड दिएको छलफल कर्ल जनाल रिग। यसँगै परराष्ट्र मन्त्री खनाल तसु युरोपेली संघ ईयु कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा बीच पनि आज भेटवार्ता गरेको दुईता पक्ष नेपाल तसु ईयु बीचक साझेदारी थरीथरी आयाममा महत्वपूर्ण विचार लिलार दिलार गर्दी मिलेको कर्लार कामले थप गहिरो बनालार कट्टरता दोहोराल मन्त्री खनालक सचिवालय जनाल रिग। राष्ट्रिय सभाभित्र सार्वजनिक नीति तसु प्रत्यायोजित विधायन समितिक आजको बैठकमा पुस्तकालय नीतिक विषयमा छलफल भइरहेको। बैठकमा पुस्तकालय नीतिक मस्यौदा बनालार समितिमा रहेको काम गर्दै आइल संविधान सभा सदस्य तसु पुस्तकालय विज्ञान विज्ञ लीला न्यायच्याई पढलार सांस्कृतिक विकासक लागि बनाइलाग्ल नयाँ कानूनमा पुस्तकालय वा लाइब्रेरीलाई सभ्य समुदायिक भाषा पहुँच योग्य बान्या पढलारमा जोड दिइल रहेस। उसनिकै नेपाल पुस्तकालय संघक अध्यक्ष पुष्पराज सुवेदी लाइब्रेरी चाल्याले पुस्तकालय काउन्सिलक समेत व्यवस्था गरेर सुझाव दिल रहेछ भने बैठकमा सांसद लखे छोरा टेक पढाइ पाठ्यक्रमसँगै लाइब्रेरीले जोडिएको लेग्या पर्लार स्कुलमा रेड क्रस स्काउट ठिके लाइब्रेरी अनिवार्य गरे पर्लार तसु गाउँ गाउँमा विशेष लाइब्रेरी चालाको कानून बान्या पर्लारमा जोड दिल रहेछ। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नयखल औषधि बेचै तसु थरीथरी रोगङ नाममा नैचैदो नयखल विज्ञापन तसु प्रचार प्रसार नै गरेले पक्षसँगै अनुरोध गरिरहेलिक। परिषदले जारी गर्ल सूचनामा क्यान्सर पाइल सहित थरीथरी रोग विषेक पार्ला दावी गर्दी औषधिक प्रचार कर्लार गाह्रो खतरा रोगक नाम लिएको जाँचकबाट 100% विषेक अखलार तसु विषेक नयख्नेमा पैसा फिर्ता अखलार थिके दावी कर्लार काममा ध्यान काराल हो। परिषदक अनुसार एनक काम बेहोरै सर्वसाधारणलाई भ्रममा पार्ला राखेको उनक विज्ञापन तसु प्रचार प्रसार गरै तसु कार्यालय 15 दिन भित्र बन्द गरेले अनुरोध कर्ल रिग। परिषदले जारी कर्ल सूचनाको वास्ता नै गरेको काम कर्न पाइनेमा कानून अनुसार कारवाही कर्लार जनाल रिग। महिला बालबालिका लैङ्गिक तसु यौनिक अल्पसंख्यक तसु सामाजिक सुरक्षा मन्त्री अंशु समाज कल्याण परिषदक अध्यक्ष सीता बादी सामाजिक संघ संस्थाक योगदानलाई थप सोलारी समन्वित स्पष्ट तसु पाछुसम्म लेग्लार बान्या पर्लार बाजिरेली। परिषदक 49 स्थापना दिवस तसु 47 सामाजिक सेवा दिवसक अवसरमा शुभकामना सन्देश दिति मन्त्रीवादी सेवा भावलाई केन्द्रमा धरिको विशेष गरेको गाउँ तसु सीमान्तकृत समुदायलाई लक्षित गरेको कार्यक्रम चाल्याले अनुरोध कर्ल हो। मन्त्रीवादी नेपाल सरकारक नीति तसु प्राथमिकतासँगै समन्वय गरेको सामाजिक संघ संस्थाक योगदानलाई पाछुसम्म विकासक लक्ष्यमा पुरालार खालक बान्या पर्लारमा जोड दिती शिक्षा स्वास्थ्य शिव विकास महिला छोडाते सीमान्तकृत समुदाय जागिर कृषि अपाङ्गता अख्ल मानुस सहितक ठाउँमा राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाले पुराते आइल योगदानक सँगै रसुवा भोटेकोसी बाढीमा राहत व्यवस्थापन फेरि बनालार काममा निवाला भूमिका प्रशंसा कर्ल रहेस। धेरै बर्के हिउँ तसु लगातार पर्ल पानी कारण मौसम नै राम्रो बन्नेसो मनास्लु हिमाल चढाइ पुग्लार लग्नै चढिको नै फर्कै थालिरहेला। गोर्खा जिल्ला चुम्रुब्री गाउँपालिका एक सामा गाउँको वडाध्यक्ष कर्मा छेवाङ लामै मौसम सुधार अख्लार आसमा 2 हप्तासम्म पर्खटे पनि अवस्था राम्रो नयख्नेसो चढ्लार लग धमाधम फर्कै थाल तसु अख्नी मनास्लु नजिकै रहल जानकारी दिती अख्नी मनास्लुमा पानी कारण एर्सा ओर्सा करिब 5 फिटसम्म बाक्लो हिउँ अख्ल बाज्ल रहेछ। वडाध्यक्ष लामै अब मौसममा सुधार आइनु पनि यी मौसममा चढ्लार लग फेरि चढेले उप ज्यानै पार्लार बाजिरै लग। आजलाई दनवारी भाषा समाचार सिद्धिलिग हस्त सेवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 4 बजीसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ, अशोक कुमार प्यासीको स्वरमा रहेको छ भने स्वीकृति बरालको रचना रहेको छ, तारा प्रकाश लिम्बूको सङ्गीतमा।

अहिले सुनायौँ बिहानी बिक विश्वकर्माको स्वरमा रहेको आधुनिक गीत भने गीत रचना सङ्गीत रहेको थियो गायक स्वयंकै। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, हरिशङ्कर चौधरीको स्वरमा रहेको छ भने पूर्णचन्द्र घिमिरेको रचना रहेको छ नुचे महर्जनको सङ्गीतमा।

हजुर, अहिले सुनायौँ सहिम श्रेष्ठको स्वरमा रहेको आधुनिक गीत भने सञ्जु कुमार श्रेष्ठको रचना अनि सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ यहाँहरू माझमा, सन्तोष अधिकारीको स्वरमा रहेको छ भने सन्तोष अधिकारीको रचना रहेको छ सन्तोष श्रेष्ठको सङ्गीतमा।

अहिले सुनायौ स्वरूप राज आचार्यको स्वरमा रहेको आधुनिक गीत शङ्कर कडेलको रचना रहेको थियो सुरेश सेन्चुरीको सङ्गीतमा। अब अन्तिम आधुनिक गीत राख्दैछौँ यहाँहरू माझमा, नारायण सुवेदीको स्वरमा रहेको छ भने होम सुवेदीको रचना रहेको छ, नारायण सुवेदीकै सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि उर्दू भाषाको कार्यक्रम गुलसन नेपाल सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिभल अफर
1: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
1: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
0: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: निर्धारित गतिभित्रै सवारी चलाऊ दुर्घटना हुनबाट बचौ र बचाऊ
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा भाग लिन आज अमेरिकाको न्युयोर्क जानुहुने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर सोडिम वाग्रेलाई दिनुभएको छ। प्रधानमन्त्री शाह राष्ट्रसङ्घको महासभामा भाग लिन आज साँझ 7 बजे अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्रेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको थियो। उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्रेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। उहाँ असोज 10 गते स्वदेश फिर्ता हुने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादमा बस चालक अर्जुन दोङले आत्मदाह गरेको विषयमा छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ। सांसदहरूले बसमा भएको आगलागीका विषयमा सत्य तथ्य जानकारी बाहिर ल्याउन अविलम्ब न्यायिक छानबिन समिति गठन गर्न माग गर्नुभयो। सांसदहरूले यात्रु र चालकको सुरक्षाका लागि प्रभावकारी ट्राफिक व्यवस्थापन, सुरक्षित र व्यवस्थित सडक पूर्वाधार निर्माण र राज्यका नियमनकारी निकाय मर्यादित बन्नुपर्ने मा जोड दिनुभयो। यस्तै घटनाले राज्यप्रति नागरिकका निराशा, लाखौँ बेरोजगार युवाहरूका पीडा व्यक्त गरेको भन्दै सांसदहरूले नागरिकका संवेदना र गुनासाप्रति सरकार गम्भीर भन्नुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सचेतक प्रकाश चन्द्र परियारले दशैंको समयमा नागरिकहरू देशका विभिन्न भूभागबाट आफ्ना घर जानुपर्ने भएकाले उनीहरूका लागि सार्वजनिक यातायातको राम्रो प्रबन्ध गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सचेतक परियारले दशैंका बेला नागरिकहरू विशेष गरी काठमाडौँबाट बाहिर अर्थात् आफ्ना घर जाँदा यात्राका क्रममा गाह्रो हुने भएकाले यसपटक त्यस्तो नहोस् भनेर सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सचेतक परियारले दशैंका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीबाट यात्रा गर्ने भएकाले यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गर्नुभयो। देशभरका मुख्य राजमार्गमा रहेका खाल्डा खुल्डी तत्काल पुरेर यातायात सहज बनाउने काममा अहिलेदेखि नै लाग्न र टिकट बुकिङलाई पनि व्यवस्थित गर्न सचेतक परियारले आग्रह गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा पुस्तकालय नीतिका विषयमा छलफल भएको छ। बैठकमा पुस्तकालय नीतिको मस्यौदा निर्माण समितिमा रहेर काम गर्दै आउनुभएकी संविधान सभा सदस्य तथा पुस्तकालय विज्ञान विज्ञान लीला ल्याइच्याइले पठन संस्कृतिको विकासका लागि बन्न लागेको नयाँ कानुनमा पुस्तकालयलाई सबै समुदायको भाषाको पहुँच योग्य बनाउनु पर्नेमा जोड दिनुभयो। नेपाल टेलिकमले देशका विभिन्न स्थानमा नयाँ 2G 4G मोबाइल साइट सञ्चालनमा ल्याएको छ। टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न 11 जिल्लाका 13 स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको प्रवक्ता डाक्टर कमल लामिछानेले जानकारी दिनुभयो। टेलिकमका अनुसार बागमती प्रदेश अन्तर्गत ललितपुरको ललितपुर महानगरपालिका 3 कार्यालय र च्याउ डाँडामा नयाँ साइट सञ्चालनमा ल्याएको छ। त्यस्तै चितवनको मोहनापुर तथा गण्डकी प्रदेश अन्तर्गत नवलपुरको पोखरी डाँडा र लमजुङको मध्य नेपालमा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्। लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तुको धरमपानी तथा पाल्पाको रामपुर र हुङ्सीमा नयाँ साइट सञ्चालन गरिएको छ। यसै गरी कर्णाली प्रदेश अन्तर्गत जुम्लाको कनका सुन्दरी र सुर्खेत जुम्ला रोडमा मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुराको बढीमालिका, डडेलधुराको गाङखेत र दार्चुलाको रिठा चौपाटामा पनि नयाँ मोबाइल साइट सञ्चालनमा आएका छन्। नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल तथा डेटा सेवाको पहुँच विस्तार हुनुका साथै सेवा गुणस्तरमा सुधार आउने टेलिकमले जनाएको छ। दूरसञ्चार सेवाको पहुँच नपुगेका तथा सेवा विस्तार आवश्यक रहेका स्थानमा क्रमशः नयाँ साइट थप गर्दै जाने टेलिकमले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राष्ट्रसङ्घ अन्तर्गत एआई सम्बन्धी अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलका विज्ञहरूले कृत्रिम बौद्धिकता एआईका सम्भावित जोखिमबारे भय पैदा गर्ने अतिरञ्जित भावसेभन्दा वैज्ञानिक प्रमाण र तर्कमा आधारित बहस आवश्यक रहेको बताएका छन्. महासभाको सन्दर्भमा सोमबार न्युयोर्कमा आयोजित कार्यक्रममा गुगल डिप माइन्डकी कार्यकारी जोएल बार्डले एआईबारे थाहा नभएका विषय छुट्याउन वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो. रेडियो नेपालबाट अपराह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

दि रेडियो नेपाली आङसिङ लामा शेर्पाने शेरिकेकी साङ्गुर सेन्ड्रोनाङ प्रतिनिधि सभाकी आरिङ सक्दुला छोकमितुई काठमाडौँकी त्रिपुरेश्वरला ट्राफिक कोर्सुङ मगमितङ क्यान खाँदा स्योर्सीमा बस तोङगुप्मी अर्जुन दोङकी रक चेतुक कोर्ला न्याम्सिप कितुब्ला छोकपा जोगौला सुङला सुनाङ वाय छोकमितुई बसला मेसुरूप कोर्ला तामिङ ट्याङबुचा चेने ठिम तोङगो गाडी जेकु मितङ ड्राइभर तुई सुङक्योपकी तदोक्ला ट्राफिक टरिकिगो सुङक्योपो तुप्ताङ टरिगो तुप्लाम ग्याछा जोगौला सुङला सुनाङसुङ तुग्रङ क्याने छोकमी तुई गाडी दपचोक न्युङमो जोप्ला गाडी तोङगुप ड्राइभर तुई साइकोलोजिकल न्याताङ कोर्ला लोबजुङ क्याने जङदर ताङ टोङ्गु तेरुप टडिकी गोला सुवाजाक नाङसुङ तुग्रङ क्याने छोकमी तुई बजारला चालक तुई गोङफरूप न्याताङ न्युङमो जोगो जोङखा नासोक्ला फेलवोतुप स्क्रब टाइफस ताङ डेङ्गु नजा न्युङमो जोप्ला लाका गोजुगो ताङ राष्ट्रिय निकुञ्जकी गाडीगुरीला सेम्जेन तुई क्योलुप क्योन कोर्ला लोबजुङ क्याने न्युङमो जोप्ला हुर्ताकी गोला सुङला सुना राष्ट्रिय सभा नङ्गी सार्वजनिक सिचु तेजिन विधायन छोकपी आरिङ सक्दुला तेपखाङकी सिचुकी कोर्ला टोङ्गु चङवाए सक्दुला तेपखाङ सिचुकी मस्यौदा जब छोकपाला जुनो त्युप सटिम हेन्सक छोकमी तेजिन तेपखाङ सेन्द्रिक खेपा लीला ल्याइचाइ कि लोबजुङ रिसुङकी अर्घ्याकी तन्दोकला जोइ ओतुप ठिम सम्बाला तेपखाङला चिसोक तेरिकी केकी सुक लेपु जोगौला सुगेप नाङवाए तुग्राङ क्याने एमबी तेपखाङ छोकपी चिखेप पुष्पराज सुवेदीकी तेपखाङ जिन्क्योङकी तन्दोकला तेपखाङ काउन्सिलकी टडिकी तुप टोङ्गु नाङसुङ सक्दुला छोकमितुई पेजातुई लोपजुङ पाठ्यक्रम लासङ तेपखाङ ताङक्यान थिगो लोपटातिओला रेड क्रस स्काउट दोकेरङ तेपखाङ सङ इन्जिक मिजिक टडिकिगो ताङ युलयुल्लासङ तेपखाङ तिओ जिन्क्योङ कितुप क्याने ठिम जोगौला सुगेप नाङवाए न्याम्डुल गेलखाप सोकपी थेङ गेचुग्या चिकिल हेन्जोमला सक्सुक नगुप्ला एमबी कुसाप्ती गोठित नगिन सिलोन बालेन्द्र शाह आरिङ अमेरिकाकी न्युयोर्क फेपिन ओदुप सेनवाए सिलोन ताङ क्याने सिलोनकी टोतोन्पो कुमार व्यञ्जनकार गेर्की टुङ्गिक सो सुभाष शर्मा गेर्की टुङ्गिक प्रदीप परियार फोटोग्राफर विनय साक्य सङ अमेरिका फेङ ओदुप सेनवाए सिलोन शाह त्रिभुवन जमुलिङ नम्रु थाङने कतार एयरवेजकी नम्रुला आरिङ छुजो दिनला अमेरिका फेङ ओदुप हिन् सिलोन शाहकी हेन्जोमकी थोरिम सरकी सत्रला दि असोसला कि गते गेकी फेर्मु सुङलप नङ्गु ल्यारिमो तु सेनवाए न्युयोर्कला जुन ओतु पर्ला सिलोन साकी न्याम्रुल गेलखाप सोकपी टुङसे एन्टोनियो गुटेरस तङक्यान ठुक्ते कितुप ल्यारिमो तु सेनवाए सिलोन शाह असोसला कि गते चिथम्बी फेर्मु रङ्यु लोकु ल्यारिमो तु सेनवाए सिलोन शाह अमेरिका जुन ओतु पर्ला सिलोन कि ल्यागेन नोरलोनपो डाक्टर स्वर्णिम वागले कि क्या नङ्गु सेनवाए सिलोन बालेन्द्र साहकी मलेसिया कि सिलोन अनवर इब्राहिम तङक्यान आरिङ टोङ्गु चोङवाए सिलोन साहताङ मलेसियाकी सिलोन इब्राहिम तङक्यान आरिङ टोप्ला टेलिफोन तेमा टोङ्गु चोङ्गु सेनवाए खोङतुई पर्ला यम्बुताङ मलेसियाकी पर्की तम्जी ल्यामु जब मलेसियाकी रोजगार सखुल्ला ओतुप सिन्डिकेट तेजिन बिचौलिया लुक्सो मेता जोप्ला पुथाकपु थापकी तन्दोकला पिर्मी शिला लाका कितुप कोर्ला टोङ्गु चोङ्गु सेनवाए मलेसियाकी सिलोन इब्राहिम कि सङ खोङ सिन्डिकेट तङ बिचौलिया लुक्सो कि खप्तेला ओतुप सुङ्गिन मलेसियाकी श्रम लोन पोला सङ एमबी श्रम लोन पोतन क्यान शर्क्यक सिडिल क्याने थाप सोलुप्ला निर्देशन तुलुप खेलेन क्या नङ्गु सेनवाए सिग्याल लोनपो सिसिर खनाल ताङ जापान कि सिग्याल लोनपो मोटेगी तोसी मित्सु पर्ला न्युयोर्कला टोङ्गु चङवाए न्याम्डुल गेलखाप सोकपी थेङ गेचुग्या चिकिल हेन्जोम कि रिम्बाला चुङ्गुप टोङ्गुला जापान कि सिग्याल लोनपो मोटेगी कि यम्बुला गलुप सतोक तेमा टोङबा ताङ मिमाङथोकला क्योन फोकु कोर्ला सेमदु क्या नाङ्गिन क्योन फोकु मितिओला सेमसुसु नाङसुङ जापान कि सिग्याल लोनपो मोटेगी कि रङजुङ कलेकी तुसोला यम्बी सुङ्गी कि ओतुप सुङ्क्योप ताङ राहत कि लाकाला चिकुर क्या नाङ्गिन जापान सुङ्की यम्बुला रोक्रम कितुप खेलेन क्या नाङसुङ सिग्याल लोनपो खनाल कि जापान सुङ्की क्याउ रोक्रमला थुचिसे सु नाङवाए तिकपला सिग्याल लोनपो खनाल कि गेलखापङी पर्की कुटनीतिक तम्जी गोसु लोदिन्चु लेपु कप्ला यम्बु ताङ जापान पर्की तम्जीला मङ्गेछा जब छोक्ला ओतुप लोनपो खनाल कि टुङ्गी खाङकी सेतुभिन तुग्राङ क्याने सिग्याल लोनपो सिसिर खनाल ताङ पोर्चुगल कि सिग्याल लोनपो पाउलो रान्जेल पर्लासँग थुक्टेत चुङवाए न्युयोर्कला चुङ्गुप थुक्टेतला खोङतुई पर्ला यम्बु ताङ पोर्चुगल कि तम्जिला माङ ग्याछाजोप कोर्ला सिग्रिल क्याने लाका कितुप कोर्ला टोङ्गु चोङ्गुप सेनवाए तुग्राङ क्याने सिग्याल लोनपो सिसिर खनाल कि भुटान कि सिलोन सिरिङ तोपगेताङ क्यानसाङ थुक्टेत क्या नाङवाए न्याम्रुल गेलखाप सोकपी थेङ गेचुग्या चिकिल हेन्जोम कि कप्ला चुङ्गुप थुक्टेतला गेलखापङी पर्की तम्जिला माङ ग्याछा जोप ताङ गेलखापङी कर खाङरी गेलखाप हिन्दुप्तप कि नाम गिरो कोर्की कोर्ला सिग्डिल क्याने लाका कितुप सेनवाए
काठमाडौँकी त्रिपुरेश्वरला दाङनिनमो बसला मेसुर्ने नासागलुप गाडी तङ्गुप मिकी मोसी पेनवाए रिदी सिद्धि यातायात कि बसला मेसुर सीमा मेसिङ नेक्योन फोकु ड्राइभर मेन्जु कितुब रिम्बाला हारिङ किर्तिपुरला उतु बर्नम्यान खाङला नासागलुप जोङकी कोर्सुङ मग्मी परिसर काठमाडौँ कि सो एसएसपी दिलीप गिमेरेकी ख्याटोक नाङ्गुबिन नासागलुप ड्राइभर मकनपुर जोङकी इन्द्र सरोवर युल्सोकपा सिस्नेरीकी अर्जुन दोङिन्दु सेनवाए नासागलुप अर्जुन दोङकी थौ ड्राइभिङ लाइसेन्स सङ जुमा ओतुप ने उताङ ती कोर्ला ङ्याम्सिप कि ओतुप एसएसपी गिमेरेकी ख्याटोक नाङसुङ खा ताङ छरबङी गेम्ने नाम यौतपकी मनासलु खाङ्री जेकुला गलुप मित्यो खाङ्री माझे क्याने लोकिन ओतुप सेनवाए नाम सेङ्गिते सिने रेवा क्याने दुन्ठकी गुसिनाङ नाम मासेसीमा खाङ्री जेकुला गलुप मित्यो लोकिन ओतुप चुम नुप्री हिल्सोकपी वडा आङचिक सामा गाउँकी वडा चिखेप कर्मा छेवाङ लामाकी ख्याटोक नाङ्गुबिन तन्दा मनासलु सकुला फिटङ खा छान ओतुप सेनवाए त नाम स्यासिनाङ डिसिजनला खाङ्री जेकु मित्यो याङलुङ खाङ्री जेकुला डोतु डोथोपु न्याताङ मेतुप सेन आयुर्वेद चिकित्सा परिषद नेपालकी दर्ता माक्यो म्यान त्यो चोङुप्ला तेजी नजर नभ नासोक त्यो गाडी सिं विज्ञापन त्यो त्यो रूप म्याङ्गुला सिउए परिषदकी खेपेल क्या उल्लेनला क्यान्सर तङ पाइल्स धोके नजा गिरपु त्यो गाडी सिं तङ ल्यामु मागल सिंह ट्याङ्गल लोकु सिं म्यान तुई कोर्ला लेन खेपेल कि तुप म्याङ्गुला सिउए परिषदकी दुकै लाका कि मिमाङ तिवला कलेलुङ गुप्तप कि दुकै लाका तिव क्याउङे सिंह निमा च्याङा नाङला क्युन्जो गौला मिमाङ तिव तेरिला सिउए सुङकी अम्पुम लेचातपा तुई न्यु कुङसाङ लाचिक लाटुक क्योलु प्रस्ताव क्यान्वय सुरक्षित मातृत्व त्यजिन प्रजनन थोतेन ओङसा चिमितोङ दिन्छु थोन नाङसिन गिरुवा जपला जो विधेयकला तन्दा निमा गुप्चु गोवा गे ओतुप अङि आमा तुई न्यु कुङसाङला पढ्ने सुङताङ गिर्की सकुल्ला लाका कितुप लेचत पात्योला लताङ क्यान लाटुक कुङसाङ तेरुप टडिक प्रस्ताव क्याउन तुङराङ क्याने जोन्दा लेचत पातुई न्यु निमा च्याङा प्रसुति कुङसाङला पढ्ने निमा सिप्चु स्याङी क्योलु प्रस्ताव क्याउसाङ सेनवय बागमती प्रदेश चुङ आन्तरिक मामिला तेजिन थिम तेजिन सहकारी लोनखाङकी दि असोस लाकी गते गुनेजुन गते चुचिक सेक प्रदेशकी दासा नासोकला छरबङी गेकु न्याताङ ओतुप्तपकी च्याकपु कि गौला मेमाङ तिओला सिउए लोनखाङकी हारिङ खेपेल क्याउ लेनला छरबङी गेप्सीमा उङथोपु कलेला खक्षनपुसी च्याकपु कि गौला ताङ गोमालाराङ टरिक कि गौला मेमाङ तिओला सिउए नेपाल मौसम विज्ञान विभागकी दितुसोला बागमती प्रदेशकी दासा नासोकला थगिएको डुगिएको ताङ छरवाताङ क्यान लुङ्गेको न्याताङ ओतुप सेनवाए लोनखाङकी छरबङी गेप्सीमा चाङबुतेवाला छुग्याउ ताङ छरी जोसालेन्सी लाम ताङ नम्रु सकुल्ला क्योन फक्तो पुतपकी फाडसुर फेउपला लाम लामताङ नामकी न्याताङ लाने फेउला मिमाङ तेवाला सिउए रेडियो नेपाल नेसेरी केकी साङ्गिर डुप्सुङ तुसिसे

0: to go to the US for my masters.
1: और एक बार मुड़कर देखा तक नहीं, तुम

0: गजल गंगा। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। तिमी थियौ र पुरा थियो यो जिन्दगी, तिमी थियौ र पुरा थियो जिन्दगी, तिमी थियौ र पुरा थियो यो जिन्दगी। तिमी गएपछि आधा झैँ भयो, तिमी गएपछि आधा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। दुःख पीडा अभावले तला थपिरहे, दुःख पीडा अभावले तला थपिरहे, सुख भनेको त भुइँतला झैँ भयो, सुख भनेको त भुइँतला झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। यो देशको एउटा बिरङ्गिन चित्र, यो देशको एउटा बिरङ्गिन चित्र, आँखामै बस्यो आँखा झैँ भयो, आँखामै बस्यो आँखा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। नछुन मिल्ने न सधैँ हेर्न मिल्ने, नछुन मिल्ने न सधैँ हेर्न मिल्ने, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, हाम्रो सम्बन्ध पनि जुन तारा झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो। कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, कहिल्यै पुगेन तिम्रो दिलको बगैँचामा, जिन्दगी बार्दलीको गमला झैँ भयो, जिन्दगी बार्दलीको गमला झैँ भयो। हामी सँगसँगै हिँडेको छाया झैँ भयो, फुल पनि अहिले काँडा झैँ भयो।
1: गजलकार खेम बगरको यो गजल वाचनसँगै आजको गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैमा हार्दिक हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 50-55 मिनट अर्थात 11 बजेको हाराहारीसम्म तपाईँसँगै रहनेछौँ, तपाईँसँगै सहयात्रा गर्नेछौँ। आजको गजल गङ्गा सञ्चालनका लागि पनि प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट हुनुहुन्छ अनि म राम अविरल तपाईँसँगको सहयात्रामा छौँ। आजको यो गजल गङ्गालाई सुन्दर बनाउनका लागि, सभ्य बनाउनका लागि हामीसँग स्थायी घर अछाम अहिले नेपालगञ्जमा बस्दै आउनुभएका गजलकार खेम बगर आउनु भएको छ। खेम बगरले आफूले लेख्नुभएका गजलहरूको डायरी बोकेर रेडियो नेपालको स्टुडियोसम्म आउनुभएको हो। उहाँले वाचन गर्नुभएका गजलहरू यो बसाइमा प्रस्तुत हुनेछन् अनि सुमधुर गजल सङ्गीतबाट हामी तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउने प्रयास

विगतका श्रृङ्खलामा जस्तै आज पनि गरिरहनेछौ। कार्यक्रम आरम्भ गर्छौ एउटा सुमधुर गजल संगीतबाट, जसमा काव्य आचार्यको स्वर रहेको छ, पूजा आराधनाको गजल रचना हो अनि सागर शरद अधिकारीको संगीत हो। यो सुमधुर संगीत आजको गजल गंगाको आरम्भमा हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि

0: काव्य आचार्यको स्वर, पूजा आराधनाको रचना अनि सागर शरद अधिकारीको सङ्गीत हामीले कार्यक्रम गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। यी सुमधुर गजलका शेरहरूबाट साङ्गीतिक मनोरञ्जन प्राप्त गर्नुभयो होला भन्ने हाम्रो विश्वास विश्वाससँगै अगाडि बढ्न चाहन्छौँ। खेम बगर आउनु भएको छ, स्थायी घर अछाम हो, अहिले नेपालगञ्जमा बसेर आफ्नो कर्म गरिराख्नु भएको छ। काम विशेषले काठमाडौँ आउनुभएको बेला रेडियो नेपालको स्टुडियोमा आउनुभयो खेम बगर। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नु भएको छ। अब हामी अगाडि गजलकार खेम बगरलाई प्रस्तुत गर्छौँ।
1: हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, आफू सुन्दर हुनुको महसुस गर्न सकेन, फुलहरूको हैसियत यस्तो पनि हुन्छ, फुलहरूको हैसियत यस्तो पनि हुन्छ, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, यो आँखाको लत यस्तो पनि हुन्छ, यो आँखाको लत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, बोल्दा पनि बोल्दैन सम्झिन्न पनि होला, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, ओहो कसैको नफरत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, तिमी बाहेक अरू हेर्न मान्दैन नाखा, यो आँखाको लत यस्तो पनि हुन्छ, हेर्नु शत प्रतिशत यस्तो पनि हुन्छ, कालो सेतो रातो रगत यस्तो पनि हुन्छ। दुनियाँका सारा खुसी लिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, उधारोमा पनि बिक्री भएन म, उधारोमा पनि बिक्री भएन म, र त तिम्रै दिलमा थन्किन पाए, र त तिम्रै दिलमा थन्किन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि फुल जस्तै मुस्कुराउनेछु, फेरि तिम्रो शिरमा सजिन पाए, फेरि तिम्रो शिरमा सजिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, पाउजु बनेको छ जिन्दगी यो, पाउजु बनेको छ जिन्दगी यो, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, एकछिन तिम्रो खुट्टामा बेरिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, अन्धकारको जुनकेरी हुम, अन्धकारको जुनकेरी हुम, अँध्यारो आएपछि देखिन पाए, अध्ययारो आएपछि देखिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई ऐनामा देखे, वर्षौँपछि आफैलाई सम्झिन पाए, वर्षौँपछि आफैलाई सम्झिन पाए, दुनियाँका सारा खुसी लिन पाए, बारम्बार तिम्रै हातले मेटिन पाए, मलाई लागेको लत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कति क्रूप देख्यो होला ढुङ्गा, कति क्रूप देख्यो होला ढुङ्गा, ओहो सिसाको नफरत चान्चुने होइन, ओहो सिसाको नफरत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, त्यसपछि कहिल्यै मुस्कुराएन फुल, पुतलीले दिएको खत चान्चुने होइन, पुतलीले दिएको खत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, घरि हराउने घरि मै सँगसँगै हिँड्ने, घरि हराउने घरि मै सँगसँगै हिँड्ने, मेरो छायाको हरकत चान्चुने होइन, मेरो छायाको हरकत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, यो गाउँमा अझै चर्चा चलिरहन्छ हाम्रो, तिमीसँगको मोहब्बत चान्चुने होइन, तिमीसँगको मोहब्बत चान्चुने होइन, काँडासँगको आदत चान्चुने होइन, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, कुनै समय नदी हिँड्थ्यो यो बाटो, ओहो बगरको विगत चान्चुने होइन, ओहो बगरको विगत चान्चुने होइन, मलाई लागेको लत चान्चुने होइन, कडासँगको आदत चान्चुने होइन।
0: खेम बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपाल, रेडियो नेपालको तरङ्गमा कार्यक्रम गजल गङ्गा सुन्दै हुनुहुन्छ। यो हाम्रो राष्ट्रिय प्रसारण हो। हाम्रा मिडियम वेभका फ्रिक्वेन्सीहरूसँगै एफएम रेडियो स्टेसन अनि www.radionepalonline.com संसारभर सुन्न सक्ने व्यवस्था छ, सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। लक्ष्मण विष्ट अनि राम अविरल तपाईँसँगको सहयात्रामा यहीँनिर आग्रह गर्छौँ। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको पनि ख्याल गर्नुहोला। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीतबाट तपाईँलाई साङ्गीतिक मनोरञ्जन गराउँछौँ, जसमा बिन्दु परियारको स्वर रहेको छ। गजलकार माधव निर्दोषको गजल रचना हो अनि सन्तोष श्रेष्ठको सङ्गीत हो। यस मधुर सङ्गीत हामीलाई सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि

0: परियारको स्वर, माधव निर्देशको रचना, सन्तोष श्रेष्ठको सङ्गीत हामीले यहाँहरूको माझमा प्रस्तुत गर्यौँ। यो समयमा समय सान्दर्भिक भए होला, मन कहीँ न कहीँ कतै न कतै दुखी राखेको थियो भने मलम पट्टी लगाउने काम गजलका सुरहरूले गरे होलान्, यो विश्वास गर्छौँ र आग्रह गर्छौँ। तपाईँ पनि गजलहरू लेखिराख्नु भएको छ, गजललाई माया गर्नुहुन्छ, गजललाई सम्मान गर्नुहुन्छ, गजलप्रति तपाईँको रुचि छ भनेदेखि र लेख्नु भएको छ भने gazalganga@gmail.com यसमा पठाउन सक्नुहुनेछ। अनि काठमाडौँ आउनु भएको छ भने सिधा सिधा रेडियो नेपालको स्टुडियोमा आउनुहोला अनि आफ्ना गजलहरू यसरी नै वाचन गर्नुहुनेछ र हामी तपाईँका गजलहरू रेडियोका तरङ्ग मार्फत श्रोतासम्म पुर्याइदिनेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अहिलेका लागि फेरि गजलकार खेम बगरका गजलहरू सुन्छौँ कार्यक्रम गजल गङ्गा।
1: असर ओखतीका कति छन् कति, असर असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, मेरै जीवनमा आएर चम्कन्छ अरे, मेरै जीवनमा आएर चम्कन्छ अरे, चर्चा चादनीका कति छन् कति, चर्चा चादनीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, घरी जुन बन्ने घरी फुल बन्ने, इच्छा प्रेसिका कति छन् कति, इच्छा प्रेसिका कति छन् कति, फाइदा विषादीका कति छन् कति, काटमार गर्न थाले आफ्नै दाजुभाइ, काटमार गर्न थाले आफ्नै दाजुभाइ, बेफाइदा सम्पत्तिका कति छन् कति, बेफाइदा सम्पत्तिका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सधैँ तिम्रो शिरमा फुलिरहने, सधैँ तिम्रो शिरमा फुलिरहने, चाहना जिन्दगीका कति छन् कति, चाहना जिन्दगीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, पानीमै तडपी तडपी मर्यो माछा, पानीमै पानीमै तडपी तडपी मर्यो माछा, कहानी प्यासीका कति छन् कति, कहानी प्यासीका कति छन् कति, फाइदा विषादीका कति छन् कति, सुनाउन मन थियो बगरको कथा, सुनाउन मन थियो बगरको कथा, किस्सा नदीका कति छन् कति, किस्सा नदीका कति छन् कति, असर ओखतीका कति छन् कति, फाइदा विषादीका कति छन् कति। आँखामा देखिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, तिम्रो जस्तो हुनु पर्थ्यो बिर्सिने कला, तिम्रो तिम्रो जस्तो हुनु पर्थ्यो बिर्सिने कला, मात्र छु सम्झिन मैले जानेको, मात्र छु सम्झिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, अन्धकारको जुनकेरी हुँ म, अन्धकारको अन्धकारको जुनकेरी हुँ म, अँध्यारोमा दौडिन मैले जानेको, अँध्यारोमा दौडिन मैले जानेको, मनबाट मेटिन मैले जानेको, आइजाए नदी म सिकाउँछु तँलाई, आइजाए नदी म सिकाउँछु तँलाई, आइजाए नदी म सिकाउँछु तँलाई, म बगर हुँ रित्तिन मैले जानेको, म बगर हुँ रित्तिन मैले जानेको, आँखामा देखिन मैले जानेको, मनबाट मेटिन मैले जानेको। तिम्रो ओठमा फुलेका राता फुलहरूले, तिम्रो ओठमा फुलेका राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, फकिरको उपमा पाएका रहेछन्, फकिरको फकिरको उपमा पाएका रहेछन्, हामीले बाटोमा छोडेका राता फुलहरूले, हामीले बाटोमा छोडेका राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, आफै जलेका राता राता फुलहरूले, आफै जलेका राता राता फुलहरूले, बोक्छन् आगोको ज्वाला राता फुलहरूले, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, फेरि मेरै जीवनमा आएर बस्छु भन्छन्, नाथे रङ उडेका राता फुलहरूले, नाथे रङ उडेका राता फुलहरूले बोक्छन् आगोका ज्वाला, राता फुलहरूले प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्, प्रेमको विरुद्धमा उठ्ने सूचना दिन्छन्। आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्। आफै जलेका राता राता फुलहरूले आफै जलेका राता राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्। हामीसँग हिँडेका राता फुलहरूले फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्, फेरि तिम्रो शिरसम्म पुग्ने मन गर्छन्। हामीसँग हिँडेका राता फुलहरूले मेरै जीवनमा आएर बस्छु भन्छन्, मेरै जीवनमा आएर बस्छु भन्छन्। नाथे रङ उडेका राता फुलहरूले नाथे रङ उडेका राता फुलहरूले सपनाहरूलाई काँडा बनाउने रहेछन्, सपनाहरूलाई काँडा बनाउने रहेछन्। आँखामा जमेका राता फुलहरूले आँखामा जमेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले अझैसम्म प्यास मेट्न पाएका छैनन्, अझैसम्म प्यास मेट्न पाएका छैनन्। बगरमा झरेका राता फुलहरूले बगरमा झरेका राता फुलहरूले तिम्रो ओठमा फुलेका राता फुलहरूले बोक्छन् आगोको ज्वाला, राता फुलहरूले।
0: खिम बगर आफ्ना गजलहरू वाचन गरिराख्नु भएको छ, आभार व्यक्त गर्छौँ, धन्यवाद व्यक्त गर्छौँ। कार्यक्रम गजल गङ्गाको शोभा बढाइदिनु भएको छ। अछाम अछामबाट नेपालगञ्ज, नेपालगञ्जबाट काठमाडौँ आउनु भएको बेला रेडियो नेपालसम्म आउनुभयो, आफ्ना गजलहरू गजल गङ्गाका लागि दिनुभयो, वाचन गरिदिनुभयो, कार्यक्रमको शोभा बढिरहेको छ। यो विश्वास हामीले लिएका छौँ, श्रोताहरूले आनन्द महसुस गर्नुभएको छ होला, आनन्द अनुभूत गर्नुभएको छ होला। सुनौँ सुनौँ लाग्ने खिम बगरका गजलहरू अझै बाँकी छन्। अहिलेका लागि निशा देसारको स्वर सुनाउँछौ, डब्बु छेत्रीको रचना हो अनि ज्योति प्रकाशको संगीत हो। यस मधुर संगीत कार्यक्रम गजल गङ्गा सुन्दै रहनुभएका तपाईँ सबै सबैका लागि

0: निशा देसारको स्वर, डब्बु छेत्रीको रचना र ज्योति प्रकाशको सङ्गीत सुनिरहँदा कहीँ न कहीँ कतै न कतै तपाईँले आफ्ना अनुभव आफ्ना अनुभूतिहरू पाउनुभयो होला। यसर्थमा स्रष्टाहरूप्रति हाम्रो समान सम्मान छ। अहिलेका लागि खेम बगरका गजलहरू फेरि सुन्छौँ। यो लहरमा अगाडिको गजल वाचन खेम बगरबाट।
1: आफूले आफैलाई धोका दिन्न भनेको, आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त, तिमी बिना पनि बाँच्छु भने भन्न त। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको। तिमी बिना पनि बाँचिरहेछु अझै, तिमी बिना एकछिन बाँचिन्न भनेको। लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही, लाग्दैन बाडुल्की अचेल सम्झिन्न कोही, सायद बिर्सियो होला बिर्सिन्न भनेको। बिर्सियो होला बिर्सिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। आखिर त्यही छाया रहेछ जिन्दगी, आखिर त्यही छाया रहेछ जिन्दगी। उज्यालो आएपछि देखिन्न भनेको, उज्यालो आएपछि देखिन्न भनेको। आफूले आफैलाई धोका दिन्न भनेको, अब जिन्दगी बनाउँछु भिन्न भनेको। फुल बिनाको गमला म होइन, फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। के को हुकुम गर्छौ म माथि, के को हुकुम गर्छौ म माथि, के को हुकुम गर्छौ म माथि। तिम्रो परछाया म होइन, तिम्रो परछाया म होइन, दुःखहरूको भितला म होइन। इन्द्रेणी झैँ फुलुन फुलहरू, इन्द्रेणी झैँ फुलुन फुलहरू, त्यो रङ्गिन बगैँचा म होइन, त्यो रङ्गिन बगैँचा म होइन। दुःखहरूको भुइँतला म होइन, बन्न सकिएन बाको लौरो, बन्न सकिएन बाको लौरो। आमाको चस्मा म होइन, आमाको चस्मा म होइन, दुःखहरूको भुइँतला म होइन। तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछु, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ, तिमीलाई जस्ताको त्यस्तै देखाउनेछ। भित्ताको ऐना म होइन, भित्ताको ऐना म होइन। आफू सधैँ अन्धकारमा रहेर, आफू सधैँ अन्धकारमा रहेर, उज्यालो दिने चन्द्रमा म होइन, उज्यालो दिने चन्द्रमा म होइन। सधैँ यस्तै सोच्दो हो बगर, सधैँ यस्तै सोच्दो हो बगर, सुखको कथा म होइन। फुल बिनाको गमला म होइन, दुःखहरूको भितला म होइन। मेरा त परछाया पनि थिए, मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको, मै हुँ बुद्ध बन्न हिँडेको। फेरि मै हत्यारा पनि थिए, फेरि मै हत्यारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। जुनकै चर्चा छ यो बस्तीमा, जुनकै जुनकै चर्चा छ यो बस्तीमा, आकाशमा त तारा पनि थिए, आकाशमा त तारा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे, तिमीले जे हेर्थ्यौ उल्टो देखाउँथे। म तिम्रो चस्मा पनि थिए, म तिम्रो चस्मा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। मेरै छाया बनेर मैसँग हिँड्ने, मेरै छाया बनेर मैसँग हिँड्ने, इच्छा प्रेयसीका यस्ता पनि थिए, इच्छा प्रेयसीका यस्ता पनि थिए। सबैले फुलहरू चुम्न थाले, सबैले फुलहरू चुम्न थालेछन्, सबैले फुलहरू चुम्न थालेछन्। फुलको बोटमा काँडा पनि थिए, फुलको बोटमा काँडा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। छोरी हराएकै समाचार पढिरह्यो सधैँ, छोरी छोरी हराएकै समाचार पढिरह्यो सधैँ, छोरी हराएकै समाचार पढिरह्यो सधैँ। समाचारहरू ताजा पनि थिए, समाचारहरू ताजा पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए। आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा, आँखामा बसेको छ एउटा चेहरा। कोही आँखामै बेपत्ता पनि थिए, कोही आँखामै बेपत्ता पनि थिए, मेरा त परछाया पनि थिए, सबैभन्दा सुन्दर आमा पनि थिए।
0: खेम बगरलाई धन्यवाद दिन्छौँ, आभार व्यक्त गर्छौँ। समय मिलेछ, समय अनुकूल भएछ, काठमाडौँ आउने जाने क्रममा रेडियो नेपालसम्म आएको बेला आफ्ना गजलहरू वाचन गरिदिनु भयो र फेरि आउँदा पनि सम्झिने होला गजल गङ्गालाई, यहीँनिर आभार व्यक्त गर्छौँ र धन्यवाद व्यक्त गर्छौँ। र अब छुट्टी नै लाग्दा अर्को सुमधुर गजल सङ्गीत सुनाउने नै छौँ। त्योभन्दा अगाडि सुनसान रात एकान्त समय आफन्तको याद, स्वाभाविक हो, आफ्नै ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। ग्यास स्टोभ अगेना चुलोमा कहीँ कतै आगोको फिलिङ्गो झिलिङ्गो हुनसक्छ, निभाएर सुत्नको लागि पनि आग्रह गरौँ। झ्याल ढोकाका चुकुलहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। फेरि सम्झायौँ, औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। घरमा ज्येष्ठ नागरिक हुन सक्नुहुन्छ, बालबच्चाहरू हुन सक्नुहुन्छ, उहाँहरूको विशेष ध्यान दिनुहोला। सम्झिनुपर्ने थुप्रै कुराहरू हुनसक्छन्, सम्झिएर पुरा गरेर मस्तसँग निदाउनको लागि अनुरोध गर्यौँ र बाँकी रहेको समयका लागि रेणु विष्टको सुर सुनाउँछौँ। लोकराज अधिकारीको रचना हो, महेश खड्काको सङ्गीत हो। यो सुमधुर गजल सङ्गीत तपाईँको लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ लक्ष्मण विष्ट अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामना सहित।

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी माथ किनेको छु, होस लिलाममा राखी माथ किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

0: परिवन के थियो परिवन
1: के छ र
0: ल आज दोहोरी छ नि थाहा छैन क्या
1: हो र अ
0: ल छिटै आउनु है

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुबो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देश

नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 7 गते बुधबार, भाद्रपद शुक्ल पक्ष, द्वादशी तिथि, तदनुसार सेप्टेम्बर 23 तारिक सन् 2026, नेपाल सम्बत 1146, यला थ द्वादशी, वामन द्वादशी, दही दान, इन्द्र जात्राको लिङ्गो ठड्याउने। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, राजु थापा, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ अध्यात्म सन्देश कार्यक्रम। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुन्नुहुनेछ। 7:40 सुनाउँछौँ दिगो पर्यटन प्रवर्धन कार्यक्रम। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि आजका नारी कार्यक्रम सुन्न सक्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौँ कार्यक्रम नमस्ते नेपाल। 9:45 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे समाचार, समाचार पछि लेखबेसी कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: साँगाबाट आरतीले एउटा प्रश्न पठाउनु भएको छ, उहाँ सोध्नुहुन्छ गर्भवती भएको बेलामा कस्तो खाना खानुपर्छ अथवा कस्तो आचरणहरू गर्नुपर्छ, के गर्दाखेरि गर्भमा रहेको बच्चालाई बढी राम्रो हुन्छ। सुन्दर प्रश्न छ। हामी सबैलाई थाहा छ गर्भवती भएको बेलामा पौष्टिक आहार चाहिन्छ, तर आहार कति प्रकारले लिन्छौँ त्यस विषयमा चाहिँ हामीलाई ज्ञान छैन। आहार भनेको मुखबाट खाना खाने कुराहरू मात्रै भन्ने हामीलाई लाग्छ, त्यस्तो हुँदैन। हाम्रो शरीरले हाम्रा पाँचैवटा इन्द्रियहरूबाट खाना खाइरहेको हुन्छ, आँखाले पनि खान्छ, त्यसको असर शरीरमा पर्छ, मुखले खान्छ त्यसको पनि असर शरीरमै पर्छ, कानले खान्छ त्यसको असर पनि शरीरमै पर्छ, स्पर्शको पनि पर्छ, गन्धको पनि पर्छ, सबैको असर शरीरमै पर्छ। त्यसकारण पाँचैवटा ज्ञानेन्द्रियहरूबाट पाइने आहार पौष्टिक हुनुपर्छ, र पौष्टिक आहार भयो भने बच्चाको शारीरिक र मानसिक विकास अत्यन्तै महत्त्वपूर्ण ढङ्गले भइरहेको हुन्छ। पौष्टिक आहार भएन भने शारीरिक र मानसिक रूपमा बच्चा कमजोर हुन्छ। यो हामी सबैलाई जानकारी भएकै कुरा हो कि गर्भवती अवस्थामा पौष्टिक आहार चाहिन्छ। मुखबाट खाने खानेकुराहरू अथवा स्वादबाट लिने कुराहरू एउटै कुरा मात्रै याद गरे पुग्छ। खाना खाँदाखेरि सबै कुरा मिलाएर खायो होला, पौष्टिक आहार भयो होला, तर त्यो आहारभित्र कतै पीडा खाएको त छैन मैले, त्यो चाहिँ याद गर्नुपर्छ। कसैलाई दुःख दिएर, कसैलाई सताएर, मारेर, पीडा दिएर खाएको खानेकुरा आमा र बच्चा दुवैको लागि अहितकर हुन्छ, किनभने पीडा खाएर कोही पनि आनन्दित हुन सक्दैन। जस्तो खाना खान्छौँ त्यसैबाट हाम्रो शरीर निर्माण हुन्छ, बच्चाको शरीर पनि त्यसैबाट निर्माण हुने हो, खानाबाटै बन्ने हो सबै कुराहरू, हामीले खाएको खानाबाटै कोशिकाहरू बन्ने हुन्। त्यसकारण जस्तो खाना खान्छौँ हाम्रो शरीरको निर्माण त्यस्तै प्रकारले हुन्छ, दुःख खाएर सुख पाइन्न। त्यसैले विचार गर्नुपर्छ हिंसाजन्य खानेकुराहरू नहोस्। अब हुन त जान्ने व्यक्तिहरू जसलाई शरीर विज्ञानको ज्ञान छ उनीहरू हिंसा होस् या जेसुकै होस् पौष्टिक भए पुग्छ भनेर भन्छन्। जस्तो माछा मासु गर्भवतीको बेलामा राम्रो हो भनेर भन्ने मानिसहरू पनि छन्। होला, माछा मासुले शरीरलाई नराम्रो गर्ला होइन, राम्रै गर्ला, राम्रो होला, तर माछा मासुमा पीडा हुन्छ। अरूलाई मार्दाखेरि जुन छटपटी हुन्छ, डाहा हुन्छ, डर हुन्छ भए, त्यो त्यही मासुमा मिसिएको हुन्छ, र त्यही खाएपछि त हाम्रो मन कसरी शान्त हुन्छ, हाम्रो शरीरको विकास कसरी सकारात्मक हुन्छ, र नकारात्मकको कुरा खाएर सकारात्मक हुन कठिन हुन्छ। त्यसकारण हिंसाजन्य खानेकुराहरूबाट बस्नु नै हितकर हुन्छ। माछा मासुबाट पाउने तत्त्व वनस्पतिबाट पाइन्छ। किन पाइन्छ भने जनावरले पनि वनस्पतिबाटै त्यही तत्त्व लिएको त हो नि, त्यो चाहिँ बाहिरबाट कहीँबाट आएको होइन। त्यही कुरा खाएर बनेको हो उसको शरीर। त्यसकारण वनस्पतिहरूमा पनि पाइन्छ, अन्नहरूमा पनि पाइन्छ, त्यतातिर थोरै ख्याल गरे पुग्छ। यो त भयो मुखबाट लिने आहार, र मुखबाट लिने आहारमा गर्भवतीको लागि विशेष गरेर रसयुक्त खानेकुराहरू उपयुक्त हुन्छ। सुक्खा भन्दा रस आओस्, स्वादिलो होस्, स्वादिला रसपूर्ण खानेकुराहरू अत्यन्तै उपयोगी हुन्छ। त्यसको अलावा हामी आँखाबाट दृश्यबाट खाइरहेका हुन्छौँ, आफ्नो शयन कक्ष सुत्ने ठाउँ या अन्यत्र कहीँ पनि जहाँ अब बढीभन्दा बढी समय बिताइन्छ त्यस्तो ठाउँमा सकारात्मक दृश्यहरू हुन जरुरी छ। जस्तो सकारात्मक व्यक्तिहरूको तस्विर, भगवानको तस्विर या कुनै महापुरुषहरूको तस्विर, त्यो फोटो मात्रै राखेको छ भने महापुरुषहरूको फोटो हेर्ने बित्तिकै मनभित्र एउटा उमङ्ग, एउटा उत्साह जागेर आउँछ, एउटा आँट जागेर आउँछ। महापुरुषहरूले जे गरेका हुन् त्यो त्यतातिर हाम्रो दृष्टि गइहाल्छ, हाम्रो चेतना त्यतातिर जान्छ, र हामी त्यही विषय ग्रहण गर्छौँ, आँखाबाट त्यही खाइरहेका हुन्छौँ, हाम्रो मनस्थिति त्यस्तै बन्छ। जस्तो मन बन्छ त्यसको प्रभाव हाम्रो शरीरमा परिहाल्छ। जस्तो आमाले विचार गरिरहेको हुन्छ, सोच बनाइरहेको हुन्छ, त्यसको प्रभाव बच्चामा पर्छ। बच्चा कस्तो बन्ने भन्ने गर्भवती अवस्थामा आमाले कस्तो आचरण गर्यो त्यसमा भर पर्छ। त्यसकारण गर्भवती अवस्थामा आचरण अत्यन्तै शुभ हुन जरुरी छ, दृश्य राम्रो हेर्ने, र कानले सुन्दाखेरि पनि नकारात्मक कुराहरू नसुन्ने, राम्रो कुराहरू सङ्गीत सुन्दा हुन्छ, अझ सकारात्मक सङ्गीतहरू सुन्दा अति राम्रो, भजनहरू सुने हुन्छ, जे मन लाग्छ सङ्गीतहरू सुन्ने, राम्रो कुराहरू सुन्ने, राम्रा कथाहरू पढ्ने, आध्यात्मिक कथाहरू हुन् या अरू मनलाई उत्साह बढाउने प्रकारका कथाहरू हुन्, सकारात्मक कथाहरू पढ्नु बच्चाको मानसिक विकासको लागि महत्त्वपूर्ण हुन्छ। त्यसकारण सुन्दाखेरि पनि राम्रो सुन्ने, हेर्दाखेरि पनि राम्रो हेर्ने, जस्तो सुन्छौँ जस्तो हेर्छौँ त्यसको प्रभाव पर्छ। गन्ध पनि राम्रो होस्, दुर्गन्धमा नबस्ने, सुगन्धको अनुभव गर्ने, सुगन्धले अत्यन्तै बढी राम्रो शरीरमा र मनमा प्रभाव पारिरहेको हुन्छ। खाना खाने भनेको मुखबाट मात्रै होइन, मैले अघि नै भने हामी गन्धबाट पनि खाइरहेका हुन्छौँ, स्वाद पनि खाइरहेका हुन्छौँ, दृश्य पनि खाइरहेका हुन्छौँ, दृश्यको प्रभाव पनि हामीलाई पर्छ, कानले जे सुन्छौँ त्यो पनि ग्रहण गर्छौँ, त्यसको प्रभाव पनि पर्छ, र स्पर्शको प्रभाव पनि पर्छ, तातो चिसो नरम कडा तुरुन्तै त्यसको हामी माथि प्रभाव पर्छ, र समग्रमा सकारात्मक प्रभाव पर्नुपर्छ। र गर्भवती महिलालाई कहिल्यै पनि दुखी बनाउनु हुँदैन, रोइरहेको छ, दुखी छ, चिन्तामा छ, पीडामा छ गर्भवती महिला भने उसबाट जन्म लिने बच्चा पछि जन्मिसकेपछि बढी रिसालु, बढी ईर्ष्यालु, उसको स्वभाव पनि जस्तो आमाको गर्भ अवस्थामा थियो त्यस्तै त्यस्तै हुन्छ, बढी दुखी हुने, बढी तनावमा हुने हुन सक्छ। त्यसकारण गर्भवती महिलालाई जति सकेको खुसी राख्नुपर्छ, जे गर्दा उसलाई सजिलो हुन्छ, आनन्दको अनुभव गर्छ, उत्साह उमङ्गको अनुभव गर्छ, त्यस्तो वातावरण अरूले पनि निर्माण गरिदिनुपर्छ। आमा पनि सजग हुनुपर्छ, बच्चाको आमा, र अरूले पनि त्यस्तै वातावरण निर्माण गरिदिनु बुद्धिमानी हुन्छ। विशेष गरेर बढी ध्यान पुर्याउनु पर्ने भनेको पहिलो 3 महिना र पछिल्लो 3 महिना हो। बिचको 3 महिनामा त्यति धेरै असर गर्दैन, सबैभन्दा बढी असर गर्ने भनेको अन्तिम 3 महिना। यो समयमा बढी विकास हुन्छ, मानसिक विकास, मस्तिष्कको विकास भइरहेको हुन्छ, र पहिलो 3 महिनामा त सुरुको संरचना नै निर्माण हुने हो। त्यसकारण कस्तो सोच छ आमाको, कस्तो व्यवहार छ, कस्तो वातावरणीय प्रभाव आमामा कस्तो परेको छ, बच्चाको भ्रूण त्यही प्रकारले विकास भइराखेको हुन्छ। त्यसकारण सुरुको 3 महिना त अत्यन्तै सजग हुनुपर्ने जरुरी छ। त्यसकारण आमाको मनस्थिति जस्तो छ, आमाको भावना जस्तो छ, बच्चामा त्यसको असर पर्छ। त्यसकारणले बच्चा गर्भवती आमाले कस्तो कस्तो खाने भन्ने मात्रै प्रश्न होइन, हरेक इन्द्रियले ग्रहण गरिरहेको हुन्छ, त्यतातिर ध्यान दिनुपर्छ, र त्यो समयमा पर्याप्त मात्रामा विश्रामको आवश्यकता पर्छ। विशेष गरेर पहिलो 3 महिना र अन्तिम 3 महिना पर्याप्त मात्रामा विश्राम चाहिन्छ। आमा मजासँग निदाएको हुनुपर्छ, त्यो बेलामा निन्द्रा नलाग्ने, छटपटी हुने यस्तो यस्तो भइरह्यो भने त्यसको असर फेरि बच्चामाथि पर्छ, बच्चाको मानसिक विकासमा पर्छ। त्यसकारणले पर्याप्त निन्द्रा चाहिन्छ, पर्याप्त विश्रामको व्यवस्था हुनुपर्छ। यसको अर्थ विश्राममा मात्रै बस्ने, श्रम नगर्ने होइन, श्रम आवश्यक छ, तर कस्तो भने अत्यन्तै हलुका श्रम। श्रम पनि गर्नुपर्छ, शरीर चल्नु पनि पर्छ, तर हलुका श्रम हुनुपर्छ। बढी श्रम गर्नु र कम श्रम गर्नु दुवै हानिकारक हुन्छ। सन्तुलित रूपमा श्रमलाई प्रयोग गर्नुपर्छ। सन्तुलित भनेको के भने जे गर्दा आफूलाई आनन्द आउँछ त्यो गर्नु सन्तुलन हो, जे गर्दा सजिलो हुन्छ आफूलाई त्यो काम गर्नु सन्तुलन हो। कुनै पनि काम गर्दाखेरि खुसीमा, उमङ्गमा, आफ्नो आनन्दमा काम गर्नुपर्छ। आफ्नो आनन्दमा गरिएका कामहरूले कहिल्यै नोक्सान गर्दैन। त्यसकारण जति सकेको गर्भवती आमालाई बढीभन्दा बढी खुसी बनाउने, सुखी बनाउने प्रयत्न गर्नुपर्छ बच्चाको विकासको लागि। हामी मूल ऊर्जा तीन प्रकारले लिन्छौँ। एउटा श्वासबाट मूल ऊर्जा हामी प्राप्त गर्छौँ, अक्सिजन ऊर्जा, प्राण ऊर्जा हामी श्वासबाट प्राप्त गरिरहेका हुन्छौँ। त्यसै गरी खानाबाट पनि ऊर्जा प्राप्त गरिरहेका हुन्छौँ र निन्द्राबाट पनि ऊर्जा प्राप्त गरेका हुन्छौँ, विश्रामबाट पनि ऊर्जा नै प्राप्त गर्छौँ। त्यसकारणले यो खाना मात्रै होइन, विचार के गर्नुपर्छ भने पर्याप्त मात्रामा अक्सिजन जाओस्, शुद्ध हावा जाओस्, त्यसको वातावरण पनि बनाउनुपर्छ। त्यसको लागि गर्भवती महिलालाई अनिवार्य रूपमा प्राणायाम गर्नको लागि प्रेरित गर्नुपर्छ। कडा प्राणायाम होइन, हलुका प्राणायाम, बीज प्राणायाम गरे पुग्छ। लामो र गहिरो श्वास, बिस्तार श्वास लिने पुरा पुरा लिने, बिस्तार श्वास छोड्ने पुरा पुरा छोड्ने। बीज प्राणायाम गर्ने बित्तिकै भित्र पुरा अक्सिजनको बाहुल्यता हुन्छ पुरै शरीरभरि। अक्सिजनको पर्याप्तताबाट भित्री अङ्गहरूको विकासमा धेरै ठुलो मद्दत पुग्छ। अक्सिजन पर्याप्त भयो भने फोक्सो शुद्ध हुन्छ, फोक्सो शुद्ध भयो, अक्सिजन धेरै लियो भने रगत शुद्ध हुन्छ। रगतलाई शुद्धिकरण अक्सिजनले मात्रै गर्छ। जति बढी हामी अक्सिजन लिन सक्छौँ उति रगत शुद्ध हुन्छ। रगत शुद्ध भयो कि बच्चाको विकास राम्रो भइ नै गयो। त्यसकारण बीज प्राणायाम अनिवार्य रूपमा गराउनुपर्छ। त्यसपछि आमाको मन शान्त होस्, सकारात्मक बनोस्, त्यसको लागि ध्यानको अभ्यास गराउनुपर्छ। कमसेकम पनि दिनमा 45 मिनट ध्यानको अभ्यास गराउने, थोरैमा पनि आधा घन्टा दिनमा दुई पटक गरेर गराए पनि हुन्छ, एक पटक गरे पनि हुन्छ, तर आधा घन्टा प्राणायाम गर्नुपर्छ। त्यसकारणले गर्भावस्थामा आमाको मनस्थिति कस्तो थियो त्यसको असर बच्चामा परेको हुन्छ। गर्भावस्थामा आमाले धेरै दुःख पाएको थियो, धेरै नै तनावमा थियो भने उसको बच्चा प्रफुल्ल आनन्दित खुसी हुन सक्दैन, उसमा पनि त्यसको असर पर्छ। त्यसकारण घरको वातावरणहरू, दृश्यहरू अत्यन्तै सकारात्मक बनाउने, महापुरुषहरूको, भगवानहरूको फोटो राख्ने, भगवानहरूका कथाहरू, चर्चाहरू, सकारात्मक कुराहरू राख्ने, सुनाउने र सुनाउने पनि राम्रो, खाने पनि राम्रो, हेर्ने पनि राम्रो, सब कुरा राम्रो, सकारात्मक वातावरण बनाउन सक्यौँ भने आउने सन्तति अत्यन्तै राम्रो हुन्छ, उसको जीवन पनि सुखमय हुन्छ र बुवा आमाको जीवन पनि सुखमय हुन्छ, समाजलाई पनि राष्ट्रलाई पनि धेरै ठुलो योगदान हुन्छ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

इंद राधे एक मौत दूजो हरि गुरु को बता दे। अनमोल ग्रंथ राधा गोविंद गीत मा जगतगुरु श्री भन्नुहुन्छ, जो वास्तव मा आफ्नो आत्मकल्याण चाहन्छ उसले दुई कुरा कदापि भुल्नु हुँदैन। के? पहिलो मृत्यु, अनि भगवान एवं गुरु। मृत्युलाई याद गरेमा नै हृदयमा सद्विचार आउन सक्छन् र पुकार पनि सही सही हुन सक्छ। आदरणीय श्रोताहरू, यो कार्यक्रम अध्यात्म सन्देश आज भर्खरै मात्र सुन्दै हुनुहुन्छ भने हाम्रो नयाँ श्रोताहरूको जानकारीका लागि, यो कार्यक्रम अध्यात्म सन्देश श्यामा श्यामधाम ठिमीद्वारा सञ्चालित कार्यक्रम हो। यसको एकमात्र उद्देश्य यहाँहरूलाई आध्यात्मिक ज्ञानबारे बोध गराई त्यसको प्रयोगात्मक साधना गर्न प्रेरित गराउँदै नैतिक समाजको निर्माण गरी दिगो शान्तिको मार्ग प्रशस्त गर्नु हो। हरेक दिन बिहान 5:25 बजे प्रसारण हुने यो कार्यक्रममा विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन लगायत जगद्गुरु श्रीद्वारा प्रणीत रसमय सङ्कीर्तनहरू पनि सुन्न सक्नुहुनेछ।

0: आदरणीय श्रोताहरू, तत्त्वज्ञान साथमा भइरहे साधक कदापि विचलित हुँदैन। कसैबाट पनि गल्ती हुन जान्छ भने त्यसमा प्रमुख भूमिका अज्ञान नै रहन्छ। चैतन्य देव श्री गौराङ्ग महाप्रभु, जो 500 वर्ष पूर्व बङ्गालको नदिया ग्राममा प्रकट हुनुभयो, उहाँ सदैव आफ्ना अनुयायीहरूलाई तत्त्वज्ञान श्रवण गर्न अल्छी नगर है भन्ने गर्नुहुन्थ्यो। उनैको आज्ञालाई शिरोधार्य गर्दै आउनुहोस्, अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन।
1: अर्को पश्यन्ति वाक, जुन देख्ने हो त्यो ऋषिहरूले देख्छन्। त्यसलाई त्यो ऋषिहरूमा त्यो क्षमता हुन्छ, सन्त महात्मा सिद्ध महापुरुषमा, अरूमा हुँदैन। र अर्को मध्यमा वाक हुन्छ एक, जुन स्थूल स्वरूप हुन्छ त्यसको, भेद जुन छ त्यसको स्वरूप हुन्छ। यहाँ छ, तपाईँहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस्, भगवान श्री कृष्णले ब्रजमा वृन्दावनमा जुन गोपीहरूसँग लीला गरे नि, ती गोपीहरू वेदको ऋचा थिए। ऋचा, हेर्नु, सगुण साकार स्वरूप, तिनैसँग रास रचे श्री कृष्णले, वेदका ऋचा थिए ती। ब्रह्म रूपा ऋचा स्त्री है, कृष्णोपनिषद् छ ऋग्वेदीय, त्यसको 13 मन्त्र यहाँ बताइएको छ। श्री कृष्णले जोसँग लीला गरे त्यो वेदको ऋचा हो। ब्रह्म रूप भएर पनि, वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो, ब्रह्म स्वरूप भएर पनि रस निकाल्नको निमित्त, रस पिउनको निमित्त गोपीहरू बने। त्यही हो है त, यो प्रमाण हो कि वेद जुन छ सगुण साकार स्वरूप हुन्छ। त यो ऋषिहरूले देख्छन्। र अर्को एक बाणी हुन्छ चौथो, जसलाई बैखरी वाक भन्छन्। बैखरी, जुन तपाईँहरूले बोली चालीमा प्रयोग गर्दा तपाईँहरूले अनुभव गर्नुहुन्छ नि, त्यो चाहिँ बैखरी वाक मात्र हो। र त्यसैलाई अपभ्रंश हुँदै गएर त्यो 12 खरी बन्यो। तपाईँहरूलाई बाल्यकालमा पढ्न दियो होला क ख ग घ इत्यादि 12 खरी पढ भनेर, यो यहीँबाट सुरु भयो। साधारण मायाबद्ध जीवात्माले 12 खरी भन्दा माथि अरू चिज अनुभव गर्न सक्दैन, तर ऋषिहरूले गर्छन्। त ऋषिहरू मन्त्र द्रष्टा हुन्, ध्यान दिनुहोस्। द्रष्टाको पनि प्रकार हुन्छ, एक मुख द्रष्टा हुन्छ, बोल्न जान्दैन तर देख्छ, मुख द्रष्टा। एक हुन्छ भविष्य द्रष्टा, जो तमाम गणना गरेर ग्रह नक्षत्रको गणनाद्वारा भविष्य बताउन सक्छ, यो भविष्य द्रष्टा हुन्छ। र अर्को हुन्छ युग द्रष्टा, यो युगमा के कार्य गर्दा युग यो संसारका व्यक्तिले सुख पाउन सक्छन्, त्यो गर्ने सन्त महात्मा हुन्छन्, महापुरुष, युग द्रष्टा। र अर्को एक हुन्छ सर्वद्रष्टा, त्यो भनेको भगवान। यह सर्वज्ञ सर्वविद्धस्य ज्ञानमयम् तपः, सब जानने वाला यो सर्वद्रष्टा। तो यहाँ ऋषि मुनिहरू ध्यान दिनुहोस् कि यो वेद लेख्दैनन्, उनीहरूले देख्छन्, स्मरण गर्छन्, बोल्छन्। कसले देखे ती ऋषिहरू भए वेद मन्त्र देख्ने? गुत समत, अत्रि, वामदेव, भारद्वाज ऋषि, वशिष्ठ, विश्वामित्र, ये सबले देखे वेद, देखे र बताउँदै गए। फेरि यो सोच्नु होला ऋषिहरूले मात्र देखे, इतिहासमा वेद मन्त्र देख्ने महिलाहरू पनि भए ऋषिकाहरू। विश्ववादिनी घोष, लोपा मुद्रा, अपाला, सूर्य को पत्नी सूर्या, जुहू, विश्व बारा यी तमाम महिलाहरूले पनि वेदलाई देखे, उनीहरूमा क्षमता थियो। त्यही ऋषि ऋषिकाहरूले वेद देखे। त्यसैले यो चिज तपाईँहरूको बुद्धिमा पछि नआओस् कि वेदको कुरा किन मान्ने, कसैले लेखिदिया होला त्यसबाट मान्नु जरुरी छ, यो नसोच्नु होला। वेद दिव्य छ, अलौकिक छ, भगवानको श्वासबाट प्रकटित ज्ञान हो। ठिक त यो हो वेद। यो वेद बताउँदैछ कि यो मानव देह तिमीहरूलाई विशेष कार्यको लागि दिया हो, केवल जन्मिन हुर्किन बढ्न मर्नलाई होइन, यसको खास प्रयोजन छ, त्यो जान, नत्र महान हानि हुनेछ। जस्तै तपाईँहरूलाई कुनै कार्य दिएको छ सरकारले, अफिसर हुनुहुन्छ, त्यो कार्य के हो त्यो पोस्ट प्राप्त गरेर त्यो जान्नु छ, गर्नु छ, नत्र तपाईँलाई दण्ड दिन्छ सरकारले। एवं प्रकारले त यही कुरा गीता आदिद्वारा पनि मैले सिद्ध गरे। गीता 16 अध्यायको 20 श्लोक 21 श्लोक आदिको व्याख्या गर्दै, भागवत 11 स्कन्दको 20 अध्यायको 17 श्लोक, 11 स्कन्दको 2 अध्यायको 29 श्लोक, यो सब श्लोकहरूको व्याख्या गर्दै मैले सम्झाए। रामायणद्वारा पनि मैले सिद्ध गरे, बाइबलद्वारा पनि सिद्ध गरे, कुरानद्वारा पनि सिद्ध गरे। सब धर्मशास्त्रले एक स्वरमा बताए यो मानव देह अमूल्य छ, भगवान रामले बताए।

गावा सुर माने देवता, देवताहरूलाई पनि दुर्लभ यो मानव देह तिमीहरूलाई प्राप्त छ, यसको सदुपयोग गर। यो मानव देह जुन छ यति महत्त्वपूर्ण छ, मानवलाई नै यो सब चिज बताइयो किन, जबकि 84 लाख प्रकारको शरीरधारी जीवात्मा छन् यो मानिन्छ। मैले बताएँ आज मनुष्य छ, भोलि कुकुर बिरालो बन्छन्, कुकुर बिरालो भोलि मनुष्य बन्छन्, देवता बन्छन्, यही 84 लाखमा घुमिरहन्छन् कुमाहलेको चक्र समान। संसार चक्रेण कुप चक्रे घटा इव योग तत्त्वोपनिषद 133 मन्त्र, यही घुमिरहन्छन् जीव। आकर चारी लक्ष्य 84 योनि भ्रमत यह जीव अविनाशी, जीव अविनाशी छ, मर्दैन जीव आत्मा। तपाईँहरू भन्नुलाई यो आत्मा छ र, अब फेरि यहाँ अर्को प्रश्न उत्पन्न हुन्छ। हेर्नुहोस् तपाईँहरू सबले स्वीकार्नु भएको छ आत्मा छ, कसरी? जस्तै तपाईँहरू के भन्नुहुन्छ, तपाईँहरूसँग दुई चिज छ तर बुझिरहनु भएको छ एकै चिज छ, बोल्नुहुन्छ दुई चिज छ, के छ? म र मेरो। म एक छ, एक मेरो छ, जुन म हो त्यो मेरो होइन, जुन मेरो छ त्यो म होइन। जस्तै तपाईँहरू भन्नुहुन्छ आज मेरो शरीर गलेको छ, मेरो गोडा दुखेको छ, यानि कि मेरो गोडा दुखेको छ, गोडा तपाईँ होइन, मेरो शरीर दुखेको छ, यानि कि शरीर तपाईँ होइन, म एक छ, अर्को म को मेरो छ, यो शरीर त मेरो शरीर हो, म अलग छ। त्यो मले एक दिन यो शरीर छोडिदिन्छ, यानि कि दुई चिज भयो, एक म, यो म आत्मा, मेरो शरीर, दुई चिज भयो। तर हामी खालि मेरो जुन छ शरीरकै बारेमा मात्र चिन्तन गर्छौँ, मलाई हामीले भुलेका छौँ। त यो म जुन छ त्यो त कहिल्यै नाश हुँदैन, सदा रहन्छ। त यो म मनुष्य शरीर पाए मनुष्य शरीरमा रहन्छ, मनुष्य शरीर नपाए कुकुर बिरालो जहाँ छ आफ्नो कर्म अनुसार त्यहाँ रहन्छ। जस्तै तपाईँको एक कर्म यस्तो छ कि अफिसको हाकिम बनेर त्यो चेयरमा बस्नु भएको छ, तर अरू पनि त्यहाँ कर्मचारी छन्, अरू तल तल कुर्सीमा बस्छन्, जस्तो कर्म छ त्यस्तै अनुसार। त अहिले कर्म ठिकठाक छ, मानव देह प्राप्त छ, अब नगर्नुहोस् त फेरि कुकुर बिरालोमा जानुपर्छ। त 84 लाख प्रकारको शरीर छ, त यहाँ जीव त जीवै हुन् सब, तर वेद मनुष्य देहको लागि मात्र सावधान गराउँदैछ, अरूलाई चाहे जे सुके गर भन्छ वास्ता गर्दैन, मानव देहलाई चाहिँ यति महत्त्व दिन्छ। हेर्नुहोस् जीवात्मा सनातन छ, नित्य छ, यो मैले हिजो बताएको थिएँ तपाईँहरूलाई। न जीवो म्रियते, वेद भन्छ छान्दोग्योपनिषद 6:11-3, जीवात्मा जुन छ त्यो कहिले मर्दैन, शरीर मर्छ तर जीव मर्दैन, म भन्ने जुन छ त्यो कहिले मर्दैन। वेद बताउँछ न जायते म्रियते वा कठोपनिषद 1:2-24, त्यो म भन्ने जुन आत्मा छ त्यो न जन्मिन्छ न मर्छ, यो वेद बताउँछ। र गीतामा त भरिएको छ, गीता 2:24 अयम सनातन, यो सनातन छ, नित्य छ, गीता 2:24 नैनम छिन्दन्ति शस्त्राणि आदि 2:23 वासांसि जीर्णानि यथा विहाय गीता 2:22 यो शरीर चेन्ज गर्नु आत्माले त फाटेको कपडा फेर्नु समान हो अर्जुन। न जायते म्रियते वा कदाचिन गीता 2:20 अजो नित्य शाश्वतोयम् पुराणो न हन्यते हन्यमाने शरीरे गीता 2:20 यी सब गीताका श्लोकहरू यही बताउँदैछन् कि यो जीवात्मा कहिले मर्दैन, सदा रहन्छ। खालि फरक यति हो कि केमा रहन्छ,
हरेर देह भृतात्मा भागवत चौथो स्कन्दको 29 अध्यायको 50 श्लोक। यो जीवात्मा संसार जुन छ भगवानको शरीर हो, भगवान भनेको के हो? सच्चिदानन्द ब्रह्म अर्थात् सदा रहनेवाला। ना सतो विद्यते भावो ना भावो विद्यते सतः गीता 2 स्वर। इनडिस्ट्रक्टिबिलिटी अफ म्याटर कन्जर्भेसन अफ एनर्जी वैज्ञानिक सिद्धान्त पनि, जुन चिज छ त्यो कहिले नाश हुँदैन। त छ ईश्वर अंश जीव अविनाशी, अविनाशी कहिले नाश नहुने वाला। त छ 84 घुमिरहेछ ठिक। त इच सोल इज पर्टिकुलरली डिवाइन, बाइबल पनि भन्छ दिव्य छ, दिव्य चिज त नाश हुने प्रश्नै भएन। त यो जीवात्मा जुन छ सदा रहन्छ, खालि फरक यो हो कुन फर्ममा रहन्छ। मनुष्य रहन्छ, देवी देवता बन्छ, देवी देवता पनि 84 लाख अन्तर्गत हो, चाहे कुकुर बिरालो आदि जे बनोस् रहन्छ। त यहाँ मानव देहलाई मात्र सावधान गराइँदैछ, यसको पछाडि रिजन के हो? त हितपदेश एक शास्त्र छ हाम्रो, त्यसमा बताइयो मनुष्य देहको महत्व के हो। आहार निद्रा भय मैथुनञ्च सामान्य वेतत् पशुभिर् नराणाम्। प्रत्यहरिजी महाराज जी बताए कि मानव देह पशु समान छ, पशु समान। बताउनुहोस्, हामी मनुष्य हुनुको यत्रो अहंकार बोलेर मानेर चल्दछौँ, तर यहाँ शास्त्र बताउँदैछ पशु समान। मैले बताएँ कि पशु समान त धेरै माथि बोलिदिए, पशुभन्दा पनि गए गुज्रेको छ मनुष्यको वर्तमान अवस्थाको क्रियाकलाप मैले सिद्ध गरेँ, तपाईँले टाउको हल्लाएर हो भन्नुभएछ। जस्तै आहार, आहार पशु पक्षी नेचुरल आहार गर्छन्, तपाईँहरू गर्न सक्नुहुन्न। अनेक तेल मसला झोकेर त्यसको जति पनि मिनरल्स भिटामिन्स कार्बोहाइड्रेट जति छन् त्यो सब खतम पारेर काम नलाग्ने बनाएर खानुहुन्छ। नेचुरल भगवानले बनाएको खान सक्नुहुन्न, किनकि पशुभन्दा तल छ हाम्रो स्थिति। त्यसैले निद्रा हाम्रो कुनै ठेगान छैन, सुत्नेको कुनै नियम छैन। यो बताए भय, हर समय हामी भयमा रहन्छौँ, हर प्रकारको पशु पक्षीलाई भय छैन। मैथुन विषय भोग आदि तमाम प्रकारले मैले सिद्ध गरेँ। कला पनि पशुमा 101 कला, पशुलाई पौडिनलाई प्राय पशुहरूलाई सिक्नु पर्दैन, वृक्ष चढ्नलाई सिक्नु पर्दैन बाँदर आदिलाई, तर मनुष्यलाई यो सब सिक्नु पर्छ। कला पनि रहेन, सुन्दरता पनि पशु पक्षीमा मृग नयनी, कस्तो मृगको जस्तो आँखा रहेछ भन्छन्। पशुसँग दाँता खुसी हुनुहुन्छ तपाईँहरू, कस्तो मनुष्यको जस्तो आँखा पशुलाई बताइँदैन। परेवाको जस्तो गर्दन, सिंहको जस्तो काँध, यानि कि सब पशुको जस्तो, पशुको टपमा छ हाम्रो गए गुज्रेको। सब प्रकारले हाम्रो स्थिति डाउन छ, तैपनि हामी अहंकार गर्छौँ, बताएँ मैले। त यो सब हुँदा हुँदै पनि देवता पनि मानव देह चाहन्छन्, किन? जबकि यो देह के हो? गन्दगीको नव द्वार।

0: मल मूत्र को पिटारा, कानेगुजी सिंगान छिप्रा पसीना, छी छी छी छी मल मूत्र गंदगी।
1: जबकि देवताओं को शरीर तेजस, जसमा न पसीना आउँछ न मल मूत्र को त्याग गर्छन् उनीहरू, न धूलो टासिन्छ।
0: यदि यहाँ एक देवता खड़ा रहुन् तो उनको शरीर बढाउने सुगन्ध जुन छ त्यो सुँगेर तपाईँहरूको मृत्यु हुन्छ, नभए नि व्यवस्थ निश्चित हुनुहुन्छ। त्यति आनन्द हुन्छ तिनीहरूको शरीरमा बास्ना, हाम्रो गन्धकी युक्त एक दिन ननौ त बस। तै पनि देवताहरू यही शरीर चाहन्छन्। मानव देह दुर्लभम मानुषम जन्म प्रार्थते, प्रार्थना गर्छन्। नारद पुराण के कारण के विशेषता हो त यो विशेषता के हो त्यो जान्नु छ आज तपाईँहरूलाई, ध्यान केन्द्रित गर्नु। तेनुस यहाँ भर्तृहरिजीले बताइदिए हितपदेशमा कि पशु समान छ, मैले बताए पशु भन्दा नि गए गुज्रेको छ, सिद्ध गरे। तै पनि देवता चाहन्छन्, कारण के हो? कारण यहाँ दोस्रो लाइनमा बताइएको छ। हिजो यही भनाइ थियो नि, आहार निद्रा भय मैथुनञ्च सामान्यमे तत् पशुभिर् नराणाम्। अब दोस्रो लाइनमा के हो? यसको पूरक लाइन हो यो, ज्ञानम हि तेषाम् अधिको विशेषो ज्ञानेन हि नाः पशुभिः समानाः। पशु समान तो हो कि तर अरु सब चीज में पशु समान भए पनि एक खास छ, त्यो के हो? ज्ञान छ। ज्ञान मनुष्य में ज्ञान छ। जस्तै मैले हिजो बताए गाई भैंस